अवस्मरण जुन जुन किसिमका भावलाई स्मरण गर्दै कलेवरम त्यजति, कलेवर भनेको शरीर, व्यक्तिले शरीरको त्याग गर्दछ, तम तम एव यति सदा तदभाव भाविता, तिनै तिनै अवस्थालाई, तिनै तिनै विषयलाई, तिनै तिनै वस्तुहरूलाई यति सदा तदभाव भाविता, तिनै वस्तुहरूलाई प्राप्त गर्दै तिनै भावमा ऊ भावित हुन पुग्दछ। कृष्णले नै के भनिदिनुभयो त भन्दा, अन्तकालमा जीवनको अन्तिम अवस्थामा हामी जुन वस्तुको चिन्तन गर्दछौ, जस्तो वस्तुको चिन्तन गर्दछौ, हाम्रो त्यसपछिको जीवन त्यही वस्तु पूर्ण हुन्छ। हामीले जस्तो सोच्दछौ हाम्रो व्यवहार त्यस्तै हुन्छ, हामी जस्तो चिन्तन गर्दछौ हाम्रो जीवन त्यस्तै बनिरहेको हुन्छ। यसबाट पनि के प्रश्न हुन्छ त भन्दा, भगवान श्रीकृष्णले भन्नुभएको कुरा गलत होइन। अर्थात् मर्ने बेलामा जस्तो हाम्रो चित्त हुन्छ, हाम्रो मनको दशा जस्तो हुन्छ, त्यसपछि अर्को जन्म हाम्रो त्यसै अनुसारको हुन्छ। त्यसकारण भगवान श्रीकृष्ण के भन्नुहुन्छ त भन्दा, सधैँ तिमीले सत्यको चिन्तन गर, प्रेमको चिन्तन गर, सत्पात्रको चिन्तन गर, कृष्णको चिन्तन गर, मेरो चिन्तन गर। कृष्ण भनेको सम्पूर्ण पुरुषको नाम हो प्रिय सज्जन। अब प्रश्न उठ्छ प्रिय सज्जन, कृष्णको स्मरण गर्नुको अर्थ के? जीवनको अन्तिम अवस्थामा कृष्ण कृष्ण भन्दै मर्नुको अर्थ के? यसका पछाडि अत्यन्त ठूलो विज्ञान छ प्रिय सज्जन। कृष्ण भनेको परम शक्तिको नाम हो, कुनै एउटा व्यक्तिको नाम होइन, हामी जस्तै कुनै एउटा पात्रको नाम होइन, हामी जस्तै दुःख सुख अप्ठ्यारो सजिलोबाट गुज्रिएको एउटा व्यक्तिको नाम कृष्ण होइन प्रिय सज्जन। कृष्ण भनेको त विश्व ब्रह्माण्डको एउटा ब्रह्माण्डीय ऊर्जाको नाम हो, जुन ऊर्जा किट पतङ्गदेखि लिएर मनुष्यसम्म सबै सबैमा एकनाशले व्याप्त भएको छ। त्यो परम ऊर्जाको नाम हो, त्यो सकारात्मक शक्तिको नाम कृष्ण। मानिसहरूले कृष्ण नामकरण गरे त्यो विश्वव्यापी ऊर्जालाई, त्यो कस्मिक इनर्जीलाई। हाम्रो अन्तिम अस्तित्व पनि त्यही हो प्रिय सज्जन। त्यसैले हामीले सम्पूर्ण ध्यान कृष्णमा केन्द्रित गर्न सक्नुपर्दछ। कृष्ण भन्ने शब्दको अर्थ आफैमा अत्यन्त अद्भुत छ। जसले आकर्षित गर्दछ, कर्षण गर्दछ आफूतिर, त्यो दिव्यतम शक्तिको नाम कृष्ण। कृष्णमा आकर्षण शक्ति तीव्र छ, यसैले भगवान श्रीकृष्णप्रति सबै आकर्षित हुन्छन्। बालकदेखि वृद्ध, युवादेखि युवती, सबै सबैलाई खिचिदिन सक्ने क्षमता कृष्णमा छ। यसैले कृष्ण भनेको प्रेमको नाम, शाश्वतताको नाम हो। त्यसैले त्यो अमर शाश्वत शक्तिको चिन्तन गर्नुको अर्थ हामी पनि शाश्वत बन्नु हो प्रिय सज्जन। हामी पनि त्यही ओजपूर्ण शक्तिमा रूपान्तरित हो। त्यसकारण भगवान श्रीकृष्णको नाम हरेक क्षण जप्नुपर्छ भन्ने मानिसहरू पनि छन्। बारम्बार उनीहरू हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे यो शब्दको उच्चारण गर्दै पनि हिँड्छन्। हामीले सट्ट सुन्दाखेरिमा के गरेको होला, एउटै नामलाई बारम्बार दोहोऱ्याइरहेको छ, कस्तो किसिमको काम गरेको होला हामीलाई लाग्दछ, हामीले ठान्दछौँ। तर त्यसको विज्ञान अत्यन्त महत्वपूर्ण छ प्रिय सज्जन, किनभने हामीले बारम्बार जुन कुराको चिन्तन गर्दछौँ हाम्रो जीवन त्यस्तै बन्दछ। अर्थात् बारम्बार कृष्णको नामको उच्चारण गर्नुको अर्थ हामी कृष्णमय बन्दैछौ, सर्वाकर्षक बन्दैछौ, शक्तिशाली बन्दैछौ, आनन्दले युक्त बन्दैछौ, तनाव दुःख र चिन्ताबाट मुक्त बन्दैछौ। त्यसैले प्रिय सज्जन, जीवनको हरेक क्षण हरेक पल हामीले सत्यको चिन्तन गर्नुपर्दछ। कृष्ण भनेको पनि त्यही सत्यको नाम, सत्यले धेरै कुरा अभिव्यक्त गर्दछ। कसैलाई नठग्नुको नाम पनि सत्य हो, कसैलाई दुःख नदिनुको नाम पनि सत्य हो। जीवनमा जुन कुरो आवश्यक छ त्यसको नाम पनि सत्य हो। सत्य कहिल्यै पनि गलत हुँदैन, सत्य सदैव सुन्दर हुन्छ, सदैव आकर्षक हुन्छ। ट्रुथ इज ब्युटी, ब्युटी इज ट्रुथ भनेर पश्चिमी साहित्यकारहरूले पनि बताउँछन्। सत्य नै सुन्दर हुन्छ, सुन्दर नै सत्य हुन्छ। त्यसैले हामीले हरेक जन सुन्दरको कल्पना गर्नुपर्दछ, सत्यको कल्पना गर्नुपर्दछ, प्रेमको कल्पना गर्नुपर्दछ, आनन्दको चिन्तन गर्नुपर्दछ। दुःख पीर चिन्ता सबै सबै हामीले यही धरतीमा आइसकेपछि कमाई गरेका कुराहरू हुन् प्रिय सज्जन। जन्मभन्दा अगाडि पनि हामी दुःखी थिएनौँ, मरिसकेपछि पनि हामी दुःखी हुँदैनौँ। मरिसकेपछि
कुनै दुःखको अनुभूति हुँदैन। एउटा बच्चा जन्मनु अगाडि पनि उसले दुःखको अनुभूति गरेको थिएन, दुःखको अनुभूति जन्मिसकेपछि उसलाई गरे। आमाको पेटमा बस्दा बच्चा रोएको हामीले सुनेका हुँदैनौँ, जब झर्यो तब रोक्न सुरु गर्यो। धरतीमा आइसकेपछि उसको जीवनमा दुःखको यात्रा आरम्भ हुन्छ, मृत्यु पर्यन्त उसको जीवनमा दुःख गरिरहन्छ। अर्थात् दुःख यो संसारको नाम, हामीले यहीँ छोडेर जानु छ यो दुःखलाई। हाम्रो आयु भनेको संसारमा बाँच्ने बढीमा 100 वर्ष हो, यो ब्रह्माण्डको कुनै आयु छैन। लाखौं करोड़ौं अरबौं वर्षदेखि यो ब्रह्माण्ड जस्ताको तस्तै रहेको छ। अरबौं वर्षको लामो समयावधिमा हामीले बाँच्ने 100 वर्षको के अर्थ छ र प्रिय सिक्छन्? यसैले धेरै समय हामीसँग आनन्द छ, केवल केही समय दुःखी हुन्छौं। यही संसारमा पनि हामी सधैँ दुःखी हुँदैनौं। 24 घण्टामा हामी कति दुःखी हुन्छौं प्रिय सिक्छन्? 1 घण्टा, 2 घण्टा, 10 मिनट, 15 मिनट, धेरै समय उज्यालो छ, धेरै समय सुखद अवस्थाले हामीले बिताउन पाउँछौँ। यसकारण जीवन भने नै आनन्दको नाम हो, सत्यको नाम हो। यसैले हरेक क्षण सत्य धारण गरौं, सत्यलाई स्वीकार गरौं, आनन्दलाई स्वीकार गरौं र जीवनलाई आनन्दपूर्ण बनाउने प्रयत्न गरौं। आनन्दको बारम्बारको चिन्तनले नै हाम्रो यो जीवन पनि आनन्दपूर्ण हुन्छ, मृत्यु पछिको जीवन पनि आनन्दपूर्ण हुन्छ। त्यसैले आनन्दका निमित्त चिन्तन गरौं, जीवनलाई साँच्चै आनन्दपूर्ण बनाएर आफ्नो जन्मलाई सार्थक पार्ने प्रयत्न गरौं। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवनका निम्ति नै अर्को श्रृङ्खलामा फेरि हाम्रो भेट हुने नै छ। नयाँ विषयमा फेरि हामी सत्सङ्ग गर्नेछौँ। तबसम्मका निमित्त भगवान श्रीकृष्णको सर्वोन्नत दिनचर्याका लागि सतत निवेदन गर्दछु। लक्ष्मण भण्डारी बिदा दिनुहोस्।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास. आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता. नमस्कार, मेरो नाम प्रभा भट्टराई आचार्य. कविता परदेशीलाई पत्र भन्ने शीर्षकमा छ. यो मैले आफ्ना आफन्तहरू, विदेशिएका आफन्तहरूलाई सम्झेर लेखेकी हुँ. आफ्ना साथीभाइ, भाइ बहिनीहरू, उनीहरूलाई सम्झेर लेखेकी हुँ. परदेशीलाई पत्र.

हुन त भन्छन् कोही किन सम्झिँदैन घर यो दुख्दै रुदैछन् कति सन्चो हुन्छ रे भरे डलरको तन्ना बिछाएपछि

टुलो आयो कतै सम्झना टुलायो कि त चाड पर्व तिथिमा सम्झेर जन्मस्थल सम्झ्यौ वारितुका छटा प्रकृतिका वर्षा झरी बादल या यस्तो सित व्यस्त छौ कि भिडमा आफ्नै सिनारी भुल्यौ

पनि छैन दुखित हुँदै भन्थे गयो त्यो पनि पानी सम्म त ताउँथ्यो कि रसिलो हुन्थ्यो नि फर्के पनि।

छौ घर भन्छौ मट्टी बिसाउने सुरली सम्झेर आई यही रुन्छिन् मात्र चिहान भइछु नि भनी नेपाल आमा पनि। अन्तिम श्लोक भइगो आज कुरा बढी भइसक्यो।

0: 99.4 Radio Taha Sanchar, Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 22 गते सोमबार, नेपाल सम्बत 1146, जुलाई 6 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: आयन निगमका कर्मचारीलाई 40,72,00,000 भत्ता, घाटा देखाएर उपभोक्तालाई जहिले भार, केयूका पूर्व पदाधिकारीले लिएको अनुचित सुविधा छानबिनमा।
0: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी, नेपालमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका होटल वितरण क्रम तीव्र।
1: निजामती सेवा विधेयक आउने भएपछि राजीनामा दिने कर्मचारी बढे, काठमाडौँबाट दुर्गम पुगेका कर्मचारी जागिर छाड्दै गुप्तचरलाई प्रविधि मैत्री बनाउन सरकारको अनिच्छा।
0: उत्तर कोरियाद्वारा नयाँ विध्वंसक जहाज काङ कोनको परीक्षण, चीन उत्तर कोरियासँग स्थिर सम्बन्ध विकास गर्न सहमत।
1: र हल्यान्डको उत्कृष्ट दुई गोलको मद्दतमा ब्राजिललाई स्तब्ध पार्दै नर्वे विश्वकपको क्वार्टर फाइनलमा आज बिहान मेक्सिको र इङ्ल्याण्ड भिड्दै।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा संस्था घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई सधैँ मार पर्ने आयल निगमले आफ्ना कर्मचारीलाई भने एक वर्षमै झण्डै 41 करोड़ रूपियाँ भत्ता बाँडेको छ। चालू आर्थिक वर्षमा विभिन्न 14 शीर्षकमा 40,72,87,500 रूपियाँ भत्ता बाँडेको छ। निगममा स्थायी करार र ज्यालादारी गरी 788 कर्मचारी छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निगमले कर्मचारी प्रशासन विनियमावली 2063 व्यवस्था गरेरै दैनिक भ्रमण औषधि उपचार महँगी यातायात कार्य प्रोत्साहन पोसाक उपसमिति बैठक घर रंगरोगन ओभरटाइम हवाई डिपोमा कार्यरत शीर्षकमा भत्ता वितरण गर्दै आएको छ। प्रशासनिक तर्फ विनियोजित अधिकांश बजेटको प्रगति 100% रहेकाले विभिन्न शीर्षकमा छुट्याइएको भत्ता बापतको रकम पनि खर्च भइसकेको मन्त्रालयको तथ्याङ्क छ। सबैभन्दा धेरै ओभरटाइम भत्ता बापत 13 करोड़ विनियोजन गरेकामा सबै खर्च भएको छ। गत वर्ष पनि यो शीर्षकमा निगमले 13 करोड़ नै सकाएको थियो। केही दिन अघिको निगम संचालक समिति बैठकमा कर्मचारीले ओभरटाइम भत्ता खाइरहेको विषय उठेपछि उद्योग मन्त्री गौरी कुमारी यादवले चासो राख्नुभएको थियो। उहाँले ओभरटाइम भत्ता खारेज गरेर 24 घण्टा काम गर्नुपर्ने डिपो भए 3 शिफ्टमा कर्मचारी खटाएर मितव्यय हुन निर्देशन दिनुभयो, तर यो भत्ता यथावत राखेर निगमले मन्त्रीकै निर्देशनको अवज्ञा गरेको छ। चालू आर्थिक वर्षमा वार्षिक बजेट बनाउँदा निगमले दैनिक भ्रमण खर्च लगायत 4,57,87,500 रूपियाँ विनियोजन गरेको थियो। यो सबै रकम करिब खर्च भइसकेको छ। कर्मचारीको औषधि उपचार बापत 4,80,00,000 रूपियाँ वितरण भएको छ। निगम कर्मचारीले घर रंगरोगन गर्न समेत वार्षिक 4,200 देखि 6,000 रूपियाँसम्म बुझ्ने गरेका छन्। यातायात भत्ता बापत 3,36,00,000 रूपियाँ वितरण भएको छ। प्रत्येक कर्मचारीलाई दैनिक 175 रूपियाँका दरले यातायात भत्ता पनि दिने गरिएको छ। यसैबीच काठमाडौँ विश्वविद्यालय केयूले पूर्व उपकुलपति र पूर्व रजिस्ट्रारलाई अनुचित सुविधा दिने गरी निर्देशिका बनाएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको छ। नियम विपरीत निर्देशिका बनाएर सुविधा बढ़ाइएको प्रति शिक्षा मन्त्रालयले पनि असन्तुष्टि जनाएको छ। विश्वविद्यालयको कर्मचारी परिषदले गत वर्ष नै निर्णय गरेर सेवा सुविधा सम्बन्धी निर्देशिका जारी गरेको थियो, जुन अहिले कार्यान्वयनमा छ। 2082 वैशाख 10 बसेको कार्यकारी परिषदको बैठकबाट पूर्व उपकुलपति र पूर्व रजिस्ट्रारको सेवा सुविधा सम्बन्धी निर्देशिका प्रस्ताव जस्ताको तस्तै अनुमोदन गरिएको थियो। संस्थापक उपकुलपति र रजिस्ट्रारलाई आजीवन सुविधा दिने व्यवस्था निर्देशिकामा गरिएको छ। उनीहरूलाई आजीवन कार्यालयीय प्रयोजनका लागि एउटा ल्यापटप, संचार सहायताका लागि मासिक 650 रूपियाँ भत्ता रकम र प्रशासनिक कार्यको सहायताका लागि सहायक तहको कर्मचारी उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ। स्रोतको चरम दुरूपयोग भएको भन्दै अख्तियारले छानबिन थालेको हो। नयाँ पत्रिकामा समाचार छ।
4: बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहको लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन दिने तयारी गरेको छ। बजेटले आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित राख्ने लक्ष्य तय गरेको छ। बजेटमा यी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी कर्जा विस्तार र मौद्रिक व्यवस्थापन गर्ने खालको मौद्रिक नीतिमा राष्ट्र बैंक जुटेको छ। विगतका वर्षमा मौद्रिक नीतिमा चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक नीति र नियामकीय पाटो सबै एउटै नीतिमा समेटिन्थ्यो। यस वर्ष चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीति गरी 3 भागमा छुट्टा छुट्टै जारी हुने राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले जनाउनु भएको छ। यद्यपि मौद्रिक नीतिको समीक्षा र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था आइतबारको संचालक समिति बैठकबाट समेत पारित भइसकेको राष्ट्र बैंकको उच्च स्रोतले बताएको छ, विगतमा जस्तो धेरै नीतिगत व्यवस्था नआउने नियामकीय व्यवस्था पनि आवश्यकता अनुसार राष्ट्र बैंकले वर्षभर जारी गर्न सक्ने नीतिको तयारी रहेकोले यसै साता मौद्रिक नीति जारी गर्ने तयारी रहेको स्रोतको भनाइ छ। आगामी मौद्रिक नीतिमा नीतिगत दर कति राख्ने, ब्याज दर करिडोरका सीमा चलाउने वा नचलाउने लगायत विषयमा छलफल हुन बाँकी रहेको र यसमा आज सोमबारदेखि छलफल शुरू गर्ने स्रोतको दावी छ। कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी शीर्षकमा कान्तिपुरमा समाचार छ।
3: पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल भित्रनेक्रम उल्लेख्य रूपमा बढ़ेको छ। सन् 2020 यता मात्र दुई दर्जनभन्दा बढ़ी त्यस्ता ठूला अन्तर्राष्ट्रिय होटल नेपाल भित्रिएका छन्। कोविड 19 महामारी र त्यसैका सरकारले अवलम्बन गरेको नीतिका कारण अर्थतन्त्रका अधिकांश क्षेत्र संकुचित भइरहेका बेला होटलका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्राण्डहरू नेपाल भित्रिएका छन्। पर्यटन विभागका अनुसार अहिले देशभर 41 नयाँ होटल तथा रिसोर्ट विभिन्न चरणको अनुमति प्रक्रियामा छन्। तीमध्ये धेरै अन्तर्राष्ट्रिय होटल चेनसँग सम्बन्धित व्यवस्थापन सम्झौताको तयारीमा छन्। विभागमा दर्ता रहेका तारे स्तरका होटल तथा रिसोर्टको संख्या 335 पुगेको छ। एक महिना अघि संसारभर 9,800 भन्दा बढ़ी होटल व्यवस्थापन गरिरहेको मेरियटका अध्यक्ष डेभिड मेरियट नै उपस्थित भएर तीनवटा प्रिमियम ब्राण्ड सञ्चालनको सम्झौता गरेका छन् भने उनले अन्य पूर्वाधारको भ्रमण पनि गरेका छन्। यो नेपालको होटल व्यवस्थापनको क्षेत्रमा निकै उच्च मध्येको एक भ्रमण थियो। मेरियट अन्तर्गत अहिले काठमाडौँमा मात्र फेयरफिल्ड, मोक्सी, मेरियट काठमाडौँ र अलफ्ट सञ्चालनमा छन्। काठमाडौँ अध्यक्ष डेभिडकै उपस्थितिमा चौधरी समूह संघको साझेदारीमा मेरियट अन्तर्गतकै रिट्स कार्टन र वेस्टिन सञ्चालन गर्ने सम्झौता भएको थियो। त्यस्तै गैराबासले नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको लगानी रहेको होटलमा मेरियटकै लग्जरी कलेक्शन रहने निश्चित भएपछि डेभिडले लैनचोरमा निर्माणाधीन होटल भवनको निरीक्षण पनि गरेका थिए। हाल तीन ब्राण्डमा सेवा दिइरहेको एमएस समूहले नै जेडब्ल्यू मेरियट बनाउने पनि ल्याउने भएको छ। समूहका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार मेरियट नेपालमा प्रवेश गरेपछि अन्य व्यवसायीले पनि आफ्ना नयाँ होटल अन्तर्राष्ट्रिय ब्राण्डसँग आबद्ध गराउने प्रतिस्पर्धा बढ़ेको छ। काठमाडौँमा मात्र होइन, रूपन्देही, पोखरा, चितुवन, जनकपुर, इटहरी, धनगढ़ी, मुस्ताङ र धुलीखेलसम्म अन्तर्राष्ट्रिय होटल ब्राण्ड विस्तार भइसकेका छन्। पाँच वर्षमा भित्रिए दुई दर्जन अन्तर्राष्ट्रिय होटल ब्राण्ड कान्तिपुरमा समाचार छ।
4: आर्थिक वर्ष 2082-83 सकिने लाग्दा गत असार एकदेखि हालसम्म निजामती सेवामा अनिवार्य अवकाशमा जाने कर्मचारी भन्दा स्वैच्छिक राजीनामा गर्ने कर्मचारीको संख्या बढ़ी देखिएको छ। निजामती सेवामा 8 वर्ष अघि यस्तै प्रवृत्ति देखिएको थियो। आर्थिक वर्ष 75-76 सरकारले त्यति बेला कर्मचारीलाई संघ प्रदेश र स्थानीय तह समायोजनमा पठाएपछि समायोजनमा जान रूचि नदेखिएका कर्मचारीले राजीनामा दिएका थिए। त्यति बेला झन्नै 3,500 कर्मचारीले स्वैच्छिक राजीनामा गरेका थिए। सामान्यत एक वर्षमा करिब 700 कर्मचारीले स्वैच्छिक राजीनामा गर्ने गरेका छन्। तर अनिवार्य अवकाशमा जाने कर्मचारीमा एक आर्थिक वर्षमा 2000 सम्म हुने गरेका छन्। राष्ट्रिय किताब खानाका प्रवक्ता सुदन श्रेष्ठका अनुसार गत असार एकदेखि हालसम्म स्वैच्छिक राजीनामा गर्ने कर्मचारीको संख्या 146 पुगेको छ, जबकि उक्त अवधिमा अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 142 पुगेको छ। असार एकदेखि हालसम्मको तथ्याङ्क हेर्दा अनिवार्य अवकाशमा जाने भन्दा स्वैच्छिक राजीनामा गर्नेको संख्या बढ़ी पाइएको देखिएको उहाँले बताउनु भएको छ। सरकारले 55 वर्ष उमेर हत अथवा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा लैजाने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीले धमाधम राजीनामा गर्न लागेका हुन्। केही कर्मचारीले भने अन्य कारण देखाउँदै राजीनामा गरेका छन्। किताब खानाका अनुसार सहसचिव, उपसचिव, शाखा अधिकृत तथा नायब सुब्बा सरहका कर्मचारीले पनि राजीनामा गरेका छन्। सरकारले ल्याउन लागेको निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीको पेन्सन सेवा अवधि 30 वर्षमा सीमित गर्न लागि भन्दै पेन्सन सेवामा कटौती आउन नदिन लामो समय काम गरेका कर्मचारीले राजीनामा गरेका हुन्। स्रोतका अनुसार राजीनामा गरेका कर्मचारी मध्ये केहीले सरूवाको विषयमा असन्तुष्टि जनाउँदै राजीनामा गरेका छन्। खास गरी तल्लो तहका कर्मचारीले सरूवाका विषयमा असन्तुष्टि जनाएर राजीनामा गरेको स्रोतको भनाइ छ। लामो समयदेखि काठमाडौँ लगायत सुगममा बस्दै आएका कर्मचारीलाई एकैपटक सुदूरपश्चिम तथा विकट हिमाली जिल्लामा सरूवा गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै केहीले राजीनामा गरेको स्रोतको भनाइ छ। अवकाश पाउने भन्दा राजीनामा गर्ने कर्मचारी बढ़ी। नागरिक दैनिकमा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।

0: es bonus pound.
1: It's the top of the beast world. Here's the much that he's now up the home.
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 मै बिच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा बिच होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: भाइ सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पनि पुऱ्याउनु छ.
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ. एकदम ठिक छ, कुरा मिला.
2: नमस्कार.
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाइ, यो चाहिँ मेन.
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको.
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्.
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको.
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल.
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है.
3: सुरक्षा घरको
2: साँच्ची भन्दा.
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज.
4: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं. नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ.
6: अब बाँकी समाचार. 21 शताब्दीको भू राजनीतिक युगमा सबैभन्दा शक्तिशाली हतियार मिसाइल वा सेनाभन्दा पनि सही समयमा प्राप्त हुने सठिक सूचना मानिन्छ. पछिल्लो समय धेरै मुलुकले प्रविधि मैत्री अनुसन्धान अपनाएका छन्. नेपालको सन्दर्भमा भने राष्ट्रिय अनुसन्धान विभाग लामो समयदेखि राजनैतिक नेतृत्वको अस्थिरता, खिचातानी र नीतिगत अन्यलताको शिकार बन्दै आएको छ. संघीय संसदको प्रतिनिधि सभा बैठकमा पेश हुन लागेको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 नेपालको गुप्तचरी संयन्त्र र यसलाई नियन्त्रणमा लिने राजनैतिक श्रृंखलाको एउटा नयाँ पाटो उजागर गरेको छ. वर्तमान प्रधानमन्त्रीले 2083 साल वैशाख 30 गते नयाँ नेपाल सरकार कार्य विभाजन नियमावली 2083 जारी गर्दै गुप्तचरलाई फेरि गृहबाट झिकेर प्रधानमन्त्री कार्यालय मार्फतमा ल्याउनु भएको छ. अब यसलाई स्थायी कानूनी रूप दिन नै अध्यादेशले निष्क्रिय बनाएको व्यवस्था जगाउने विधेयक असार 15 गते संसदमा दर्ता गरिएको छ. गुप्तचरलाई प्रविधि मैत्री बनाउने सरकारको छैन सोच शीर्षकमा नागरिक दैनिकमा समाचार छ.
7: सरकारले शिक्षा नियमावली 2059 संशोधन गरेर राजनैतिक दलको सदस्यता प्राप्त व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिमा सदस्य बन्न रोक लगाएको छ. संशोधित नियमावलीले विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई दिएको छ. प्रधानाध्यापक नियुक्ति पनि स्थानीय तहबाट हुनेछ. मन्त्री परिषद बैठकले शुक्रबार पारित गरेको संशोधित नियमावली अनुसार अब शिक्षकहरू एक विद्यालयमा कम्तीमा 3 वर्ष स्थायी सेवा पूरा नगरी सरुवा हुन पाउने छैनन्. स्थायी शिक्षक नियुक्ति हुने बित्तिकै घर पाएको वा सुगममा सरुवा हुने गरेको गुनासोलाई सम्बोधन गर्न नियमावलीमा सरुवाको मापदण्ड तोकिएको छ. शिक्षक सरुवाका लागि यसअघि रिक्त रहेको दरबन्दी लुकाउने वा आफू अनुकूल शिक्षक सरुवाका लागि सलखेल हुने गरेको आरोप थियो. सरुवाका लागि विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई लगायतका विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था थियो. अब शिक्षक पद रिक्त भए 7 दिनभित्र स्थानीय तहलाई केन्द्र सरकारको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली आईईएमएसआईएसमा जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ. शिक्षक सरुवाका लागि अनलाइन वा सार्वजनिक सूचना मार्फत आवेदन माग गर्नुपर्ने व्यवस्था छ. यसले रिक्त दरबन्दी पारदर्शी हुने र सरुवामा स्वस्थ प्रतिस्पर्धा बढ़ने विश्वास गरिएको छ. विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध. कान्तिपुरमा समाचार छ.
6: कांग्रेसको संस्थापन पक्षसँग सार्थक संवाद हुन नसकेपछि समानान्तर महाधिवेशनको तयारीमा रहेको इतर पक्षको विस्तारित बैठक आज बस्दैछ. काठमाडौँको महाराजगंज स्थित चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा आज दिउँसो 1 बजे बस्ने गरी विस्तारित बैठक बोलाइएको छ. बैठकमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यका साथै काठमाडौँमा उपलब्ध जिल्ला सभापतिलाई आमन्त्रण गरिएको इतर पक्षका नेता मीन विश्वकर्माले जानकारी दिनुभएको छ। गत शुक्रबार बसेको संस्थापन इतर पक्षको बैठकले सहमतिको लागि संस्थापन पक्ष सकारात्मक नभएको निष्कर्ष निकाल्दै विस्तारित बैठक बोलाएको हो। विस्तारित बैठकबाटै राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी छ। आगामी 6 साउनमा राष्ट्रिय कार्यकर्ता भेला आह्वानको तयारी रहेको इतर पक्षका एक नेताले बताएका छन्। राष्ट्रिय भेलाले 15 महाधिवेशनको तालिका ल्याउने तीन नेताले दावी गरे गगन थापासँग सहमति हुँदैन भन्ने निष्कर्ष रह्यो। सहमतिको खाका ल्याउँछु भनेको पनि महिना दिन बित्यो। अदालतबाट फैसला भएको पनि यतिका दिन भयो। सहमतिको कुनै प्रयास छैन। उहाँहरू एकलौटी ढंगले चलेपछि हामी चुप लागेर बस्ने कुरा भएन। हामी पनि 15 महाधिवेशनको तयारीमा छौं ती नेताले भनेका छन्। आत्मसमर्पण गर्ने पक्षमा आफूहरू नरहेको पनि नेता कान्छाराम तामाङले बताउनु भएको छ। चुन देवीमा कांग्रेस इतर पक्षको विस्तारित बैठक र साउन 6 राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी नयाँ पत्रिकामा समाचार छ।
7: नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययनका लागि भन्दै विदेशिएका 25 वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढ़ाएको छ। 18 हटाइसकिएको छ। नार्कले यसै साता राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक S1 तहका नमिता भट्टराई र कृषि अनुसन्धान निर्देशनालय सुनसरीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको छ। नार्कका प्रवक्ता डाक्टर भानुभक्त पोखरेलका अनुसार भट्टराई र जोशी अध्ययन विधामा विदेशिएको 5 वर्ष पूरा भएको छ तर नफर्किएपछि सेवाबाट हटाउने निर्णय गरिएको छ। विदेश अध्ययनका लागि वैज्ञानिकलाई शुरूमा 3 वर्ष विदा दिइन्छ तर भट्टराई र जोशीले अध्ययनका लागि थप गरी 5 वर्षको विदा लिएर गएका थिए। अध्ययन पूरा गरे पनि स्वदेश नफर्केपछि उनीहरूलाई सेवाबाट हटाउने निर्णय भएको उहाँले बताउनुभयो। अध्ययनका क्रममा विदामा बसेको समय अर्को कर्मचारी राख्न मिल्दैन। कर्मचारी रिक्त हुँदा काममा पनि पठाउनु पर्ने हुन्छ। पोखरेलका अनुसार कतिपय वैज्ञानिकहरू अध्ययनका क्रममा जाने र घर परिवारलाई आफैसँग लगेर उतै पढ़ाउने गर्छन्। कतिपयले घर परिवार पनि उतै सेटल गर्ने गरेका छन्। विदेशी नै वैज्ञानिक धमाधम हटाउँदै नार्क शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनुभयो।
7: कर्मचारी राख्न मिल्दैन। कर्मचारी रिक्त हुँदा काममा पनि पठाउनु पर्ने हुन्छ। पोखरेलका अनुसार कतिपय वैज्ञानिकहरू अध्ययनका क्रममा जाने र घर परिवारलाई आफैसँग लगेर उतै पढ़ाउने गर्छन्। कतिपयले घर

0: कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: तेरो त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: नेपाल परिवेशमा अब बाँकी समाचार। पानी पर्न थालेपछि डेंगू संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्दा डेंगूको जोखिम पनि बढ़ने भएकाले सतर्कता अप्नाउन आग्रह गर्नुभएको, असार 9-15 गतेसम्म मात्र 63 जनामा डेंगू संक्रमण देखिएको बताउँदै वहाँले अहिले दैनिक जसो पानी परिरहेकाले सड़क छेउछाउका पानी जम्न सक्ने खाल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने भएका संक्रमण बढ्न सक्ने बताउनुभयो। नागरिक दैनिकमा समाचार छ।
3: सड़कमा ट्राफिक प्रहरी नदेखिएको मौकामा ट्राफिक नियम उल्लंघन गरेर सजिलै उम्किए भन्ने सोच्नु भएको छ। लुकेका क्यामेरा र हात हातका सञ्जालबाट हिजो आज उम्कन कहाँ सजिलो छ र चोक गल्लीमा जडान गरिएका सीसीटीभी क्यामेरा, स्वचालित नम्बर प्लेट पहिचान प्रणाली र सामाजिक सञ्जालमा सार्वजनिक हुने तस्विर तथा भिडियोका आधारमा नियम मेच्ने चालकलाई कानूनको दायरामा ल्याउने क्रम तीव्र बन्दै गएको छ। ट्राफिक प्रहरीले प्रविधिमा आधारित निगरानी प्रणाली प्रभावकारी बनाउँदै निगरानी र कार्यवाहीको दायरालाई विस्तार गर्दै लगेको छ। क्यामेरामा कैद भएपछि जोगिन असम्भव शीर्षकमा गोर्खापत्रमा समाचार छ।
0: दक्षिण कोरियाको E7 भिसामा अब म्यान पावर व्यवसायले पनि दक्ष श्रमिक पठाउन पाउने भएका छन्। विभिन्न मुलुकबाट कामदार लैजानका लागि कोरिया सरकारले विभिन्न प्रकारका भिसा प्रदान गर्दै आएको छ। सिपयुक्त र दक्ष कामदार लैजानका लागि प्रदान गरिएको E7 भिसामा अब नेपाली श्रमिकहरू मेन पावरबाटै जान पाउनेछन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
3: बागलुङका उपभोक्ताले अशुद्ध पानी पिइरहेको तथ्याङ्क सार्वजनिक भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा बागलुङका अधिकांश ठूला खानेपानी आयोजनाको पानी खान अयोग्य भएको पाइएको छ। हालै भएको परीक्षणमा जिल्लाभरका 77 खानेपानीका मुहानमा दिशामा पाइने किटाणु कोलिफार्म रहेको पाइएको छ। स्वास्थ्य कार्यालय बागलुङले हरेक वर्ष खानेपानीको शुद्धता परीक्षण गर्दै आएको छ। गोर्खापत्रमा समाचार छ।
0: जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असार तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको हो। बिरामी भएर मृत्यु हुनेको संख्या भने न्यून छ। कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसो पत्ता नलागेको लेखिएका छन्। जापानबाट नेपालमा शव ल्याउनका लागि पनि झण्डै 12 लाख रूपियाँ लाग्छ। शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा गएका विद्यार्थीको शव नेपाल पठाउन लाग्ने खर्च समेत बेहोर्ने गरेका छैनन्। कान्तिपुरमा समाचार छ।
3: माकेको राप्ती सुनारी गाउँपालिकाको अगैयामा राप्ती नदीमा भीमकाय बाँध बाँध्ने र जिल्लाका करिब 43,000 हेक्टर क्षेत्रफलमा सिंचाई पुर्याउने भन्दै निर्माण थालेको सिक्टा सिंचाई आयोजना 2 दशकभन्दा धेरै निर्माण अवधि सकिँदा काम भने आधा मात्रै सम्पन्न हुन सकेको छ। आर्थिक वर्ष

0: 1962 पूर्व पश्चिम राजमार्ग नजिकै पर्ने अघैयामा 317 मिटर लामो ब्यारेज निर्माण गरी बाँकेको राप्ती सोनारी जानकी बैजनाथ डडुवा लगायत क्षेत्रलाई समेट्ने गरी निर्माण थालिएको थियो। गोर्खापत्रमा समाचार छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले यो हप्ता 5,000 टनको विध्वंसक जहाज काङ कोनको परीक्षण गरेको छ। कोरियन कन्ट्रोल न्यूज एजेन्सी केसीएनएले जनाए अनुसार नेता किम जोङ उनले यो हप्ता 5,000 टनको विध्वंसात्मक जहाज काङ कोनको परीक्षण गर्नुभएको हो। साथै क्रूज मिसाइल प्रक्षेपण र विद्युतीय युद्ध सामग्री समेतको निरीक्षण गर्नुभएको छ। केसीएनएले जनाए अनुसार परीक्षण शुक्रबार भएको हो। यो परीक्षण अर्को 5,000 टनको विध्वंसात्मक जहाज चोए ह्योन सैन्य सेवामा प्रवेश गरेको दुई हप्ता पनि नबित्दै भएको हो। कमिशनिङ समारोहमा किमले आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित पार्ने र नयाँ 10,000 टनका युद्धपोतहरू विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सन् 2019 हनोईमा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले आफूलाई अपरिवर्तनीय आणविक राज्य भएको बारम्बार घोषणा गर्दै आएको छ। उत्तर कोरिया दक्षिण कोरियासँग प्राविधिक रूपमा अझै पनि युद्धको अवस्थामा छ। यता चीनका राष्ट्रपति शी जिनपिङले उत्तर कोरियाली नेता उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन स्वस्थ र स्थिर विकासतर्फ लैजान तयार रहेको बताइएको छ। गत महिना शी जिनपिङको उत्तर कोरिया भ्रमणपछि उहाँहरू बीच उक्त कुराकानी भएको थियो। उक्त भ्रमणका क्रममा दुई नेताले कोरियाली प्रायद्वीपमा तनाव बढ़िरहेको र प्योङयाङले रूससँग सैन्य सहकार्य बढ़ाइरहेका बेला सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाउनु भएको थियो।
0: स्ट्राइकर एल्डिङ हल्यान्डको उत्कृष्ट दुई गोल र गोलकिपर ओर्जान निलैण्डको उत्कृष्ट बचावको मदतले नर्वे फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। न्यूयर्क स्थित न्यू जर्सी स्टेडियममा भएको रोमाञ्चक प्री क्वार्टर फाइनल खेलमा नर्वेले पाँच पटकको विजेता ब्राजिललाई 2-1 गोल अन्तरले पराजित गर्दै इतिहास रचेको हो। नर्वे विश्वकपको अन्तिम 8 क्वार्टर फाइनलमा पुगेको यो इतिहासमै पहिलो पटक हो। यस पराजयसँग ब्राजिल सन् 2090 पछि पहिलो पटक विश्वकपको अन्तिम सोह्रबाटै बाहिरिएको हो। खेलको 15 मिनटमा क्रिस्टोफर एजरले म्याथियस कुन्हालाई लडाएपछि भीएआरको सहयोगमा ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो, तर ब्राजिलका ब्रुनो ग्रिमारेस्टको प्रहारलाई नर्वेका 35 वर्षीय अनुभवी गोलकिपर निलैण्डले उत्कृष्ट बचाव गरे। पहिलो र दोस्रो हाफमा ब्राजिलका भिनिसियस जुनियर, ग्याब्रियल मार्टिनेली र वैकल्पिक खेलाड़ी एन्ड्रिकका अनेकौं प्रहारलाई निलैण्डले असफल तुलाएका थिए। खेलको 89 मिनटमा वैकल्पिक खेलाड़ी एन्ड्रियसले उत्कृष्ट क्रसमा हल्यान्डले सशक्त हेडिङ मार्फत गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका थिए। खेलको 90 मिनटमा हल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जीत सुनिश्चित गरेका हुन्। यसैबीच अहिले बिहान पाउने 7 बजे मेक्सिको र इंल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ भने बहुप्रतीक्षित भिडन्तमा आज राति स्पेन र पोर्चुगल बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: आय निगमका कर्मचारीलाई 40,72,00,000 भत्ता, घाटा देखाएर उपभोक्तालाई जहिले भार, केयूका पूर्व पदाधिकारीले लिएको अनुचित सुविधा छानबिनमा,
1: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने राष्ट्र ब्याङ्कको तयारी, नेपालमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्डका होटल भित्रने क्रम तीव्र,
0: निजामती सेवा विधेयक आउने भएपछि राजीनामा दिने कर्मचारी बढ़े, काठमाडौँबाट दुर्गम पुगेका कर्मचारी जागिर छाड्दै, गुप्तचरलाई प्रविधि मैत्री बनाउन सरकारको अनिच्छा,
1: उत्तर कोरियाद्वारा नयाँ विध्वंसक जहाज कान कोङको परीक्षण, चीन उत्तर कोरियासँग स्थिर सम्बन्ध विकास गर्न सहमत,
0: र हल्यान्डको उत्कृष्ट दुई गोलको मद्दतमा ब्राजिललाई स्तब्ध पार्दै नर्वे विश्वकपको क्वार्टर फाइनलमा आज बिहान मेक्सिको र इंल्याण्ड भिड्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशक यो प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: Coming up next.
2: The News Plus. विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि. The News Plus, The News Plus. Radio Khaha Sanchar 99.4 Sahi. Khaha Sanchar Network ka partner station harubata ekai saath pratyek din bihana 6:30 baje nishpaksha sakriyata ko abhyas. Texas International College announces registration open for plus two science, management along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: Kya sara ho, khas kya?
3: Ke chaina bhana na, nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
4: Wow, kaha chha yo?
3: Yahi Min Bhavan ma, Shantinagar gate sangai yatayat byabastha ka

0: यो चाहिँ सय दिन भन्नासाथ फेरि यो सरकारले मात्रै आएर काम गर्ने होइन, निर्वाचनपछि बनेको सरकारले सामान्यतया सबै निर्वाचनपछि बनेका सरकारले सय दिन आफ्नो शुरूआती सय दिनमा अलिकति देखाउने प्रयास अलिक बढी गर्छन् होला, नभए हरेक सय दिन आजबाट काउन्ट हुने सय दिन पनि हिजोबाट काउन्ट हुने सय दिन पनि सरकारले काम त गर्नै पर्यो। यो सरकार कामै गर्नका लागि बनेको चिज हो, उसले कामै गर्नु पर्यो। तर कामको भाइब्स कस्तो आयो, पोजिटिभ आयो कि शंका गर्नुपर्ने खालले आयो?
1: दुइटै छ। पोजिटिभ किन छ भने भ्रष्टाचार नियन्त्रणमा उहाँहरूको तदारुकता देखिएको छ, सुशासन दिने कुरामा, खास गरी डेलिभरी दिने कुरामा। जस्तो अहिले म हिजो एउटा न्युज हेर्दै थिएँ, लाखौं चाहिँ नि अहिले चाहिँ नि ड्राइभिङ लाइसेन्सहरू धमाधम त्यो सुरक्षा मुद्रणको के अरे उसबाट सिक्युरिटी प्रिन्टिङ प्रेसबाट छपाई भइरहेको छ अहिले। अब यो कुरो त्यो कुरो चाहिँ पहिले म आएर त्यसलाई त्यसै छोपेर धुलोले चाहिँ नि म पुरिनी गरेर राखेको थिएँ धुललाई। त्यस्तो कुराहरू चाहिँ नि उत्खनन गर्नु ठिक छ। पहिलेका सरकारहरूको पालामा हुन्न सकेका त्यति बेला भ्रष्टाचारका कारण, अकर्मण्यताका कारण, उनीहरूलाई चाहिँ नि के भन्दा नि त्यसमा रुचि नभएको कारण सुशासनतर्फ होइन। अब त्यो चाहिँ नि त्यस्ता यस्ता कामहरू भएका छन्, त्यसको लागि यो सरकारलाई धन्यवाद दिनुपर्छ। तर अर्कोतिर हामीले यो पनि हेर्नुपर्छ कि हिजैको समाचार तपाईँहरूलाई सबै थाहा छ, अहिले भदौ 23 गतेको जुन चाहिँ जेएनयू आन्दोलनको कुरा छ, त्यसमा 23 गते एउटा गरेर त्यसलाई छुट्टा छुट्टै राखेर एउटालाई चाहिँ कारवाही गर्ने, एउटाका दोषीलाई अर्को दोषीलाई चाहिँ उन्मुक्ति दिने हुन सक्दैन। अब अहिले के देखियो भन्दाखेरिमा महाधिवक्ताले चाहिँ सबैतिर सर्कुलर गरेर आफ्नो जिल्ला युनिटहरूलाई त्यो 24 गतेको मुद्दामा चाहिँ जुन मुद्दा पहिले चलेको छ ठाउँ ठाउँमा जिल्ला अदालतमा अथवा विभिन्न अदालतमा, तिनीहरूबाट चाहिँ नि पिएससी स्थगित गर्नु र यस विषयमा एउटा समिति बन्दैछ, त्यो समितिले अध्ययन गर्छ मुद्दा चलाउने कि नचलाउने, अगाडि बढाउने कि नबढाउने भनेर, र त्यसमा चाहिँ नि स्थगित गर्नु अहिलेलाई चाहिँ भनेर गएको छ अरे। अब यो त चाहिँ बडा नराम्रो कुरो हो। 23 गतेको चाहिँ दोषीहरूलाई चाहिँ नि रातारात घेराउ गर्ने, है, गृहमन्त्रीले चाहिँ नि शपथ ग्रहण गर्न नपाउने, सबभन्दा पहिलो प्राप्त के अरे त्यो गर्ने, त्यो पनि ठिक छ। उहाँहरू दोषी हुनुहुन्छ भने उहाँहरूलाई कारवाही गर्नुपर्छ, हुनुहोला पनि
0: यो विषयमा चाहिँ छुट्टै संयन्त्र बनाएर थप काम कारवाही गर्न खोजिएको हो कि भनेर शंकाको सुविधा पनि दिन मिल्छ कि के हुन्छ?
1: अब त्यो त मिल्दैन, त्यो गर्नुपर्ने खण्डै थिएन। अहिलेको सरकारले यो विषयमा 24 गतेको दोषीहरूलाई मुद्दा
0: गरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि यो 24 गतेको घटनामा चाहिँ थप छानबिन गर्नुपर्छ भन्ने सुझाव दिएको जस्तो लाग्छ। मानवाधिकार आयोगको रिपोर्टले पनि थप छानबिन अनुसन्धान गर्नुपर्छ भनेर सुझाव दिएको जस्तो लाग्छ। ती चिजहरूलाई मध्यनजर गरेर सरकारले फेरि अर्को छानबिन समिति बनाउनु पर्ने आवश्यकता पो हो कि त्यसरी
1: होइन
0: बुझ्दा के हुन्छ?
1: मेरो विचारमा त्यो होइन। गौरीबहादुर कार्की आयोगको त अब त्यो चाहिँ नि के भन्छ पक्षपातपूर्ण छ भन्ने सबै दलले भनिसकेको छैन। हामीले देख्दा पनि 23 गतेको दोषीहरूलाई चाहिँ उसले कारवाही गर्नुपर्छ, पश्चात उयो गरेर भए पनि, कानून लगाएर भए पनि भनेको छ। तर उतातिर 24 गतेको चाहिँ हामीले पर्याप्त अनुसन्धान गर्न सकेनौँ, त्यसमाले अनुसन्धान गर्नु छानबिन गर्नु भनेको छ, त्यो पन्छाएको छ, त्यो गर्न नचाहेको देखाएको छ। त्यति बेलै पनि त्यसमा मनज्ञ बहस र आलोचना भइसकेकै हो। र यता चाहिँ नि मानव अधिकार आयोगको चाहिँ त उहाँहरू अहिलेको सत्ता पक्ष त त्यसको विरोधमा हुनुहुन्छ। त्यो रिपोर्टको यसो हेर्दाखेरि पनि थाहा हुन्छ उहाँको समर्थकहरूले, किनभने 24 गतेको घटनाका लागि धेरै चाहिँ अहिले सत्तारूढ दलका मानिसहरू संलग्न भएको भन्ने मान्छेले पनि पब्लिकले पनि देखेका छन्। र 24 गतेको घटनाको लागि चाहिँ नि जुन मुद्दा उहाँहरूले नचाहँदा नचाहँदै पनि त्यति बेला पुलिस आफै कोप बाधनको शिकार भएको, पीड़ित भएको प्रहरी फोर्स थाहा हुनाले प्रहरीले चाहिँ आफ्नो च्यानलबाट मुद्दा दर्ता गरायो, त्यो विषयलाई अहिले स्थगित गर्नु भनेको त न्याय खोज्न जानेलाई उनीहरूलाई मर्खामा पार्नु हो नि। त्यस कारणले त्यो समितिको चाहिँ गठन चाहिँ तपाईँले भने जस्तो त्यो खेर जस्तो मलाई चाहिँ लाग्दैन, यो भनेको खतरनाक कुरो हो हेर्नु।
0: अब यसरी भन्ने हो भने त जस्तो यसरी सोच्ने हो भने त 24 गतेको कुरामा पनि र सरकारले तत्काल अनुसन्धान नगर भनेको कुरालाई पनि शंकाको दृष्टिकोणले हेर्नु पर्यो, आफ्ना मान्छेलाई अथवा आफूसँग जोडिएका मान्छेलाई बचाउन लाग्यो भन्ने सोच्नु पर्यो। अर्कोतिर सुशासनका जति पनि कदमहरू चालेको छ सरकारले, त्यसमा पनि कंग्रेसले अथवा आलोचकहरूले अथवा सरकारमाथि निगरानी गरिरहेका विभिन्न तहका व्यक्तिहरूले सेलेक्टिभ भयो, चयनात्मक भयो यो कार्यवाहीको प्रक्रिया भनेका छन्, त्यसलाई पनि शंकाको दृष्टिकोणले हेर्नु पर्यो। भनेपछि सुशासनको शुरूआत भयो भन्ने कुरा त फेरि खण्डित भयो नि यसले त होइन?
1: अहिले देखिएका केसहरू जुन पहिले योभन्दा अगाडिका केसहरू जस्तो चाहिँ यो भुटानी शरणार्थी काण्डदेखि लगायत अनेक काण्ड, अब त्यो एउटा उदाहरण मात्रै हो, त्यस्तै एकपछि अर्को काण्ड, चाहे त्यो काङ्ग्रेसका मान्छे इन्भल्भ हुन्, चाहे एमालेका मान्छे इन्भल्भ हुन्, चाहे माओवादीका मान्छे इन्भल्भ हुन्, त्यस्तो चाहिँ त देखिने, पब्लिकले पनि देखेको र मेरिट भएको त्यो मुद्दा चाहिँ नि चल्नै पर्ने देखिएको, आम मान्छेले हेर्दाखेरिमा पनि, कानुन व्यवसायले हेर्दाखेरिमा पनि, हामीले तपाईँ हामीले मिडियाले हेर्दा, नागरिक समाजले हेर्दा बुझ्दा पनि त्यसको त अगाडि बढाएको ठिक छ। अब राहुल आयोगकै कुरा गरौँ न, त्यो त उहिले कतिवटा सरकार गइसक्यो, कतिवटा सरकार जग्गा मिचिएको कुरालाई त्यतिकै दबाएर राख्छ, अहिलेको सरकारले त्यसलाई अहिले रोका गरेर, त्यो मिचिएको जग्गा रोका गरेर अहिले कारवाही शुरू गरेको छ, त्यति अगाडिको रूप पनि ल्याए, त्यसको लागि अहिलेको सरकारलाई धन्यवाद दिनुपर्छ। उनले भ्रष्टाचार नियन्त्रण र यो उसमा राम्रै काम गर्नु शुरूआत गरेको छ, अब पछि परिणाम के हुन्छ थाहा छैन।
0: तर सरकारले यस्तो भनिरहँदा
1: म कम्प्लिट गर्छु, तर त्यसमा प्रतिशोध झल्काउनु भएन एक, र चयनात्मक हुनु भएन। अब त्यो दुईटा कुराबाट चाहिँ उहाँहरूले आफूलाई चोख्याउनुपर्छ, प्रतिशोधको लागि गरे हो, आफ्नो मान्छे परे चाहिँ के पनि नगर्ने हो भने त्यसको हिसाब भोलि जनताले माग्नेछन् अर्को चुनाव उहाँहरूसँग, अथवा अहिले नै सडकमा छन् जनताले पनि, अथवा चाहिँ दलहरूले पनि सदनदेखि सडकसम्म, प्रतिशोध पनि झल्किनु भएन र चयनात्मक पनि हुनु भएन, चयनात्मक भएको दोष पनि लागिरहेको छ। त्यस कारण नै मैले भनेको चाहिँ के हो भनेदेखि मेरो भनाइ भ्रष्टाचार नियन्त्रण र सुशासन डेलिभरीका कुरामा उहाँहरूले राम्रै शुरूआत गर्नुभएको छ, अब त्यसमा चयनात्मक हुनु भएन, त्यसमा चाहिँ ऊ हुनु भएन, प्रतिशोध झल्कनु भएन, त्यो उहाँहरू चनाएको हुनु पर्यो, र अरू काम कारवाहीमा हतारो चाहिँ गर्नुहुन्छ, काम गर्न खोज्नुहुन्छ, तर प्रक्रिया मिच्ने, ठेकदारको खुट्टा भाँचिदिन्छु भन्ने लगायतका यस्ता कुराहरू जे जति छन् र कानून बनाउने पो गर्नु पर्यो, त्यो गर्ने आर्थिक अपराधमा मान्छेलाई थुनिहाल्नु भएन, जरिमाना लिएको हो, धरोटी लिएको हो, यस्ता कुराहरू नगरेर अलिकति संयमित भएर उत्ताउलोपन नदेखाइकन काम गरेमा राम्रै देख्छु म।
0: हजुर, जस्तो यसो भनिरहँदाखेरि पुराना प्रतिवेदनहरू सरकारले अब उधिने हो खोज्यो र त्यसलाई कार्यान्वयनमा लैजाँदैछ भनिएको छ, तर कार्यान्वयनको प्रोसेस कहाँ पुगेको छ भन्ने कुरा चाहिँ अहिलेसम्म थाहा छैन, यद्यपि यो जुन चर्चा छ यो चाहिँ पोजिटिभ छ, तर जेएनजी आन्दोलनकै छानबिन आयोगको प्रतिवेदनको केही रूपमा यसलाई पार्सियल मात्रै अथवा चयनात्मक मात्रै अनुसन्धान भयो भन्ने कुरा एउटा, तर त्यो प्रतिवेदन सरकारले अफिसियल रूपमा सार्वजनिक नै गरेको छैन। अर्कोतिर मानवाधिकार आयोगको प्रतिवेदन सरकारले कार्यान्वयन गरेको छैन प्लस सार्वजनिक गरेको छैन भन्ने दुईटै गुनासा छन्। त्यसमाथि आफ्नै सरकारका गृहमन्त्री सुदन गुरूङमाथि आरोप लागेपछि यो बीचमा उहाँले राजीनामा दिनुभयो, त्यसपछि एउटा छानबिन समिति बन्यो, त्यो समितिले प्रतिवेदन सरकारलाई बुझायो, बुझाएकै दिन उहाँ फेरि मन्त्रीमा रिटर्न हुनुभयो, फेरि पदबहाली भयो उहाँको, तर त्यो प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन भन्दाखेरि फेरि एकातिर सरकारले पुराना कुराहरू पनि निकालेको छ, पहिला राजनैतिक रूपमा त्यो रुचिका आधारमा दबाइएका कुरा पनि सरकारले उधिने है, सुशासनको पाइला एकातिर बढायो भन्ने छँदैछ, अर्कोतिर फेरि हिँड्दैछ पाइला मिट्दैछ जस्तो गरेर आफ्नो सरकारको पालामा जे जे गर्नुपर्ने थियो ती चिजहरूलाई फेरि छोप्दै गरेको भन्ने आरोप पनि सुनिन्छन्। यसले सरकारको त्यो सुशासनको कदमलाई कमजोर बनाउँछ कि यस्ता आरोपहरूले यस्ता कदमले के हुन्छ?
1: यस्ता कदमले त कमजोर बनाउँछ नै, त्यसमा सरकार चनाएको हुनुपर्ने हो, र सुदन गुरूङको केसको हकमा चाहिँ अरू अरू जस्तो चाहिँ भनौँ न भुटानी शरणार्थी जस्तो त्योसँग तुलनीय विषय होइन त्यो, किनभनेदेखि त्योभन्दा अगाडि सरकारी अथवा जिम्मेवार कुनै मोहदामा थिएनन्, राज्य कोषबाट चाहिँ नि तलब खाने होइन, भ्रष्टाचारमा इन्भल्भ हुने, राजस्व माथि, त्यस्तो उनी कुनै पनि ठाउँमा थिएनन्, त्यस्तो जिम्मेवारीमा थिएनन्, त्यस्तो अधिकारहरू थिएन। र अरू कुरा, अरू आइएनजिओ एनजिओको अपचलनका कुरा जुन छन् अथवा त्यो हो कि अथवा चाहिँ के भन्दाखेरि उनको सम्पत्ति नै अलिकति चाहिँ नि पुर्खौलीदेखिको सुरक्षा नै छानबिन गर्नुपर्ने हो, त्यो पाटोबाट पब्लिकले निगरानी गर्न पाउँछ, तर अख्तियार लाग्नुपर्ने काममा उनी इन्भल्भ भए जस्तो चाहिँ लाग्दैन। तर त्यो पनि 15 दिनको लागि चाहिँ देखाएर, समिति देखाएर, त्यसको ऊ पनि डिस्क्लोज नगरिकन, बाहिर सार्वजनिक नगरिकन उनलाई हतार हतार चाहिँ फेरि गृहमन्त्री भन्ने ल्याउने हुने आलो कान्छो काम, अपरिपक्व कामको एउटा अर्को नमुना हो। त्यस्तो धेरै यो सरकारले गरेको छ, जुन कुरो उहाँहरू 5 वर्षको लागि चुनिएको हो, उहाँहरूले यो 3 महिनामा हाम फाल्दै यसरी दौडँदै गर्नुपर्ने थिएन, प्लान बनाएर बिस्तारै गरेको भए हुन्थ्यो। सुदन गुरुङको पनि छानबिन समिति बनाएपछि राम्रोसँग पब्लिकमा त्यसको व्यवहार चाहिँ सार्वजनिक गरेर काम दण्डित गर्नुपर्ने रहेछ अथवा उनलाई लिनु नपर्ने रहेछन्, विवाद आउने कुरो रहेछ भने नलिएको भए भइहाल्थ्यो। उही मान्छे चाहिने र देखाउनेको लागि चाहिँ 15 दिनको छानबिन समिति बनाउने भन्ने चाहिँ मान्छेले बुझे, यस्तो आलोकान्छो काम चाहिँ उहाँहरूले नगरे हुन्थ्यो, धेरै गर्नुभएको छ। अपरिपक्व काम, राजनीतिक रूपले अपरिपक्व, कानूनी रूपले अपरिपक्व काम धेरै गर्नुभएको।
0: जस्तो प्रशासनिक सुधारमा चाहिँ सरकारले उल्लेख्य प्रगति गरेको भन्ने चर्चाहरू छन् र योसँग चाहिँ फेरि जवाफदेहितामा सरकार कमजोर भएको भन्ने आरोप पनि छन्। यी दुईटा कुरा मैले सँगै किन जोडेँ भने अब हामीसँग धेरै समय पनि छैन, यी दुईटा कुरालाई कसरी हेर्नुभएको छ?
1: अब सरकारी सुधार चाहिँ सुधार हो कि त्यो बिगार हो थाहा छैन। त्यो गिरिजा प्रसाद कोइरालाले 49 सालमा चाहिँ नि चाहिँ निरुद्देश्य किसिमले चाहिँ नि 1 लट कर्मचारीलाई निकाले त्यसै है, त्यो न ती राजनीतिक रूपमा चाहिँ तिनीहरू चाहिँ पञ्चायत समर्थक थिए, ती सबै त्यो निकाल्नै पर्ने थिएन है। त्यस्तै चाहिँ अब अहिले पनि 55 र कति लागू गर्ने भने म सुन्छु। अब आज तपाईँको 55 पुगेर जाने मान्छे गए, अवकाश भएर गए, अनि त्यो एकपटकलाई मात्रै अरे, अर्कोचोटिदेखि चाहिँ 60 अरे त्यो। अब यो कस्तो चाहिँ नमिल्दो गरेको हो? त्यस कारणले सरकारी कर्मचारीहरूको अनुभवको चाहिँ फाइदा लिने के रे सरकार गएको देख्दिनँ। अब अहिले पनि अब सचिव लगायत चाहिँ नि ठुलो टोली र के भन्छ उहाँहरूको सचिवालय बनाउने, अब सही गरेर चाहिँ जिम्मेवारी बोक्नुपर्ने चाहिँ सही हुन्छ, रेगुलर ब्युरोक्रासी हुन्छ, त्योमाथि चाहिँ अर्को सचिव बाहिरबाट लिएर आएर सचिवालय टिम चाहिँ एकदम पावरफुल बनाएर ठुलो बनाएर सबै काम कारवाही त्यसले गर्ने कसरी मिल्छ? भोलि उसले कसरी सचिवले जवाबदेही लिएर टिप्पणी पेश गर्छ? भोलि अख्तियार हुँदैन चाहिँ ऊ हुन्छ त्यसको लागि मुद्दा चल्ने उसलाई हुन्छ, अनि अहिले ल्याएको सचिव कसरी हुन्छ? अब यस्ता थुप्रै काम चाहिँ नि यो आलाकान्छा कामको अर्को चाहिँ नमुना हो।
0: यता जवाफदेहिताको सवालमा चाहिँ फेरि अर्को प्रश्न पनि थपिएको छ, संसदसँगको जवाफदेहिता जो प्रत्यक्ष रूपमा नागरिकसँगकै जवाफदेहिता पनि हो।
1: अब त्यसमा पनि म भन्छु अघि तपाईँले त्यो प्रश्न के छ, अब यो जवाफदेहिता उहाँले के बुझ्नु भएको छ भनेदेखि चाहिँ हामी चाहिँ बहुमत लिएर आरोप गरेको सरकार, हाम्रो यो जवाफदेहिता चाहिँ अहिले केही समय कसैले माग्ने होइन जस्तो त्यस्तो भाव बुझ्छु म, त्यो होइन। प्रचण्ड बहुमतले राज गरेको सरकार हो, यसलाई अधिकार छ, यसले गर्नु पनि पर्छ, गरेको पनि छ, केही राम्रा काम गरेको छ, अघि बोल्ड स्टेपहरू पनि लिएको छ, तर त्यसको मतलब यो पब्लिक अफिसमा बस्नेको हरेक काम मान्छेप्रति जवाफदेही, जनताप्रति जवाफदेही, जनताबाट निर्वाचित जनप्रतिनिधिप्रति जवाफदेही, संसदप्रति जवाफदेही हुनुपर्नेमा त्यसमा चाहिँ उहाँहरूको त्यति चासो देखिँदैन। अब संसदप्रति चाहिँ के हो भने सरकारी मन्त्रीहरू हो अथवा प्रधानमन्त्रीको झन् कुरै भएन, उहाँ संसदै फेस गर्न चाहनुहुन्न, संसदमा आउनै चाहनुहुन्न, बस्नै चाहनुहुन्न। त्यस कारण संसदीय व्यवस्थामा संसद सबैभन्दा ठूलो जवाफदेहीको स्थान हो, त्यहाँ गएर चाहिँ यसलाई चाहिँ त्यसका कुराहरूलाई प्रश्नहरूलाई त्यसका निर्देशनहरूलाई आत्मसात गरेर त्यसको सम्मान गर्नु पर्ने हो, त्यो उहाँहरूले गरिरहनु भएको म देख्दिनँ, त्यो पाटोमा नि उहाँहरूको कमी देख्छ।
0: अब अहिले चाहिँ प्रतिपक्षी दलहरूले एक खालले विरोध जनाइरहेका, कतिपय ठाउँमा प्रश्न सोधिरहेका, अहिले उस्तै पर्दाखेरि सड़कमा पनि निस्केर प्रश्न सोध्ने हुन् कि भन्ने माहौल बनिरहेको अवस्था देखिन्छ, किनभने प्रधानमन्त्रीका केही अभिव्यक्तिले प्रतिपक्षी दल अहिलेसम्म पनि जवाब पाउन नसकेको अवस्था र हरेक दिन जसो संसद बैठक बस्नु अघि जवाब खोजिरहेको अवस्था छ। प्रतिपक्षीलाई चाहिँ निकै धेरै नै प्रेरेर गएको अथवा व्यवस्था गरेको जस्तो वातावरण देखिन्छ, यद्यपि सरकारसँग ठूलो मत छ, मत भएकाले शासन धेरै मत प्राप्त गर्नेले शासन गरे र थोरै मत प्राप्त भएकाले सरकारकै कतिपय कमजोरीहरूलाई निगरानीमा राख्ने कतिपय ठाउँमा सहयोग गर्ने भूमिका हो नै, तर त्यो जवाब दिने कुराले चाहिँ प्रतिपक्षी र सत्तारूढ दलबीच एक खालको द्वन्द जुन देखिएको छ त्यो चाहिँ राजनैतिक द्वन्द मात्रै नभएर अथवा प्रतिपक्षी र सत्तापक्षको भूमिका जस्तो मात्रै नभएर ठूलै द्वन्द त्यो बढ्दै जाने हो कि भन्ने जस्तो पनि देखिन्छ नि।
1: द्वन्द चाहिँ द्वन्दको चाहिँ वातावरण देखिन्छ, प्रतिपक्षीहरूलाई अलिकति पेलेर गएको भने के उनीहरूलाई गन्दै नगनेको जस्तो देखिन्छ, यिनीहरूले यिनीहरूले के गर्न सक्छन् र भने जस्तो काम गरेको देखिन्छ, तर प्रतिपक्षले पनि चाहिँ अलिक गतिलो कुरामा दृढतापूर्वक आवाज उठाउनु पर्नेमा अब चाहिँ नि उयो सदनमा उभियो, सानो सानो कुरा पनि अवरोध गर्यो, गरे चाहिँ शैली अप्नाएपछि फेरि उनीहरू पनि धेरै लोकप्रिय भइरहेका छैनन्। मुख्य कुरा अब प्रतिपक्ष पनि यहाँ स्वयंमा कमजोर छन्, एक त संख्यात्मक हिसाबले नै गर्छन्, दोस्रो दुवै पार्टीभित्र अब अलिकति चाहिँ के भने आन्तरिक संघर्ष शक्ति संघर्ष चलिरहेको छ र उनीहरू चाहिँ कस्तो भनेदेखि चाहिँ त्योभित्र नै सुधार हुनुपर्ने, पुनर्गठन हुनुपर्ने, काङ्ग्रेसको महाधिवेशन आउँदैछ अब त्यो त्यसमा पुरानाले के गर्ने हुन्, कसरी जाने हो, कति विभाजित हुने हो कि होइन, भयो भने कुन रूपमा कसरी हुने हो, त्यसको मतलब त ऊ झन् कमजोर हुने हो नि अहिलेको स्थितिमा। अब अहिले संसदमा पनि त चाहिँ पुरानो पक्षकोहरू पनि छन् भन्दाखेरिमा अब एमालेको त झन् त्योभन्दा ठूलो नेतृत्वलाई हटाएर पुनर्गठन गर्ने भन्ने छ। अब यो कुराले गर्दा होइन उनीहरू आफै कमजोर छन् र अहिलेको सत्तारूढहरू के बुझाएको छन् भने यिनीहरू झन् कमजोर हुँदैछन्, यिनीहरूलाई हामीले नगरे नगनेर बाइपास गरेर काम गरिनुहुन्छ भन्ने बुझाएको छ। त्यो पनि स्वस्थ दृष्टिकोण होइन, संसदमा प्रतिपक्षलाई सम्मान गर्नु, उनीहरूको कुरा चाहिँ सम्मान गर्नु चाहिँ त्यो सत्ताधारीको धर्म हो, त्यो एउटा संसदप्रति सम्मान पनि हो, संसदीय व्यवस्थाहरू लोकतन्त्रप्रतिको सम्मान पनि हो। अब त्यस्तो कुराहरू विचार गर्ने मूडमा अहिलेको सत्ताधारीहरू छन् जस्तो देखिन्छ।
0: हामी अन्ततिर आएका छौं, अब अहिले सरकारले मुलुकलाई सम्पत्ति शुद्धिकरणको ग्रेलिस्टबाट बाहिर निकाल्ने प्रयास गरिरहेको जस्तो देखिन्छ र यसैका नाममा जति पनि व्यवसायीहरूमाथि पक्राउ गर्ने कुरा र राजनैतिक नेतृत्वमाथि पनि धरपकड़को कुरा भइरहेको छ अथवा यसलाई आरोपका रूपमा भनौं कथित रूपमा धरपकड भइरहेको छ, यसलाई चाहिँ ग्रेलिस्टबाट बाहिर निकाल्ने प्रयास पनि भनेर यसलाई भन्ने कोशिश गरिएको छ। यो सम्भव छ, यो एक्सनबाट मुलुक अन्तर्राष्ट्रिय रूपमा मुलुकको छवि सुधार हुन सक्ने अवस्था छ सम्पत्ति शुद्धिकरणको नजरमा?
1: भित्री कुरो त मलाई थाहा छैन, र जुन चाहिँ व्यवसायहरूमा गरिएको धरपकड छ त्यसमा कतिपय चाहिँ यो आर्थिक अपराधका कुरामा दण्ड गरेर के धरोटी थुप्रो लिएर दण्ड गरेर उनीहरूको ब्याङ्क खाता रोक्का गरेर सम्पत्ति रोक्का गरेर अनुसन्धान गर्न सकिन्थ्यो, यिनीहरूलाई जेलै हालिहाल्नु पर्दैन अभियोग प्रमाणित नभएसम्म। तर अहिलेको सरकारको पहिले चुन्ने अनि चुन्ने जस्तो चाहिँ नीति छ भन्ने सबैले भनेका छन्, हामीले देख्दाखेरि त्यो देखिन्छ। अब जुन किसिमले अब तपाईँको भ्रष्टाचार नियन्त्रणकै कुरामा पनि अहिले जुन पासपोर्ट सफाईको कुरा देखियो पार्टीभित्र त्यो विषयमा एकमत हुन सकेन, सत्तारूढ दल सरकार भन्ने त देखिएको छ नि, त्यस कारणले यस्तो कुरामा हतार नगरिकन पहिले डर अनुसन्धान गरेर निर्भीकतापूर्वक अनुसन्धान गरेर निष्पक्षतापूर्वक अनुसन्धान गरेर अनि मुद्दा स्ट्रङ बनाएर दाखिल गर्ने अदालतबाट पनि त्यसले चाहिँ मुद्दा आफूले सरकारले जित्ने गरेर र त्यसपछि चाहिँ यो कानुन कारवाही गराएकै हुन्थ्यो। अब कतिसम्म भनेदेखि ब्याङ्कले आफूसँग ढिकोमा आएको चाहिँ जग्गा सम्पत्ति लिलाम गर्यो भनेर पनि थुनिएको अस्ति एउटा चाहिँ ब्याङ्क एसोसिएसनलाई देखियो, त्यस्तो गर्नुहुन्न है, एकातिर उदारवादी अर्थनीति ल्याएको भन्ने, अर्कोतिर चाहिँ नि यो निजी क्षेत्रलाई लगानीकर्तालाई दुरुत्साहनुहुने गरेर यस्तो कामहरू गर्नुहुन्न, र भित्री कुरो चाहिँ अब के मानस छ नि यतिहरूले गरेको छ त्यो कुरो अब थाहा छैन। अब खास गरिकन यो जुन करप्सनका मुद्दाहरूमा लगेको छ, तदारुक सक्रिय देखाएको छ सरकारले, त्यसबाट चाहिँ पोजिटिभ नै होला जस्तो लाग्छ। अब हेरौँ।
0: हस् हस्, यो महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस्, मेरो पनि धन्यवाद।
0: बाबु आउनुहुन्थ्यो राजनैतिक विश्लेषक सैनेन्द्र जीवन। सरकारको 100 दिन अथवा सरकारको यो शुरूआती समय कस्तो रह्यो, कति सकारात्मक सन्देश दिन सक्यो कामका हिसाबले, सुशासनका हिसाबले, प्रशासनिक सुधारका हिसाबले लगायतका विषयमा कुराकानी गरियो। सँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।

0: विघ्नहरूको आवाज, तपाईँको मनको आवाज, यो हो रेडियो जलजला 96.4 MHz।
1: सारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन, मोबाइल 98451-75-223, 98056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
4: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सर्वकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाचाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी तारा राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9805725223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज, इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिन्दो 89.8 मेगाहर्ज चनौरी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधली एफएम 97.2 मेगाहर्ज दुधली सिन्धुलीबाट, रेडियो फलेदी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज छेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805725223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805725223 नम्बरमा तपाईँहरूले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँहरूलाई गराउँदैछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्दोस्। तपाईँहरूले कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

शान्ति 2083 साल असार महिनाको आज 22 गते र धनुसार इस्वी सन 2026 जुलाई 6 तारिक सकसम वर्ष 1948 नेपाल सम्बन्ध 1146 तसलागा रोद्र नामक सम्वत्सर उत्तरायण गृहमरेतु आज सोमबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। आज विशेष गरी र आज षष्ठी तिथि रहेको छ। 10:59 पला रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ पूर्व भाद्र पदा नक्षत्र रहेको छ 19:22 पला। योगमा रहेको छ सौभाग्य योग रहेको छ 21:00। करणमा रहेको छ वणिज करण रहेको छ बिहानको 9:39 र उपरान्त भद्राकरण रहनेछ। चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्यनारायण सिंह मिथुन राशिमा, आनन्दादि योगमा आज मुसल योग रहेको छ। आज बिहान सूर्योदय विशेष गरी 5:15 भयो भने सदा सूर्यास्त 7:01 हुनेछ। आजको दिनमा घडी 13:46 बजे रहनेछ र आज पञ्चक रहेको छ। आज विशेष गरी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी पनि म तपाईँलाई गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउँदैछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, काल बेला यानि कि अशुभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। आजको काल बेला यानि कि आजको अशुभ समय रहेको छ विशेष गरी बिहानको 6:57:23 बिहानको 8:41 6 सेकेन्डसम्म आज काल बेला। यस्तै गरेर आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 3:35:58 विशेष गरी साँझको 5:19:41 लाभ बेला। आजको शुभ बेला रहेको छ बिहानको 8:41:06 बिहानको 10:24:49 आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म गराउनेछु। ग्रह गोचरमा सूर्य आज मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, विशेष गरी शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कुम्भ राशि आउँछ। पूर्व भाद्रको तेस्रो चरण नाम आउँछ दबाट दयाराम दमयन्ती नाम आउँछ। आदिरणी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराइरह भने पारिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि तारा राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन खर्च बढ्नुको साथै अर्थ अभाव फर्किन सक्छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि परिन्छ। विशेष गरी पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ, तर बनिसकेको काम जोड्नु पर्ला। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुको साथै यात्राको साइत पनि जुड्न सक्ने यो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलो फलको मार्न सकिन्छ। मनका धन लाभ हुनाले पारिवारिक आवश्यकता पूरा हुँदै जाँदैछन्। रोकियो काम सम्पादन हुँदै जाँदैछन् भने आयसत समेत बढ्ने योग रहेको छ। साझेदारी टपटम विशेष लाभ होला। लाभ मिल्न सक्ने खालको योग पनि देखिया छ भने श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुने र सोचे भन्दा बढी नै लाभ हुने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जोगाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्, तर साइनो गास्नेहरूले भने धोका दिन सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नु पर्ला। परिस्थितिमा सोझे जस्तै उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोर भएको अनुभूति हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनु पर्ला। मेहनत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिको लागि काम गर्न सकिने यो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूको लागि आजको दिन पहिलेका समस्या जोडिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइन्छ, तर समस्या दर्शाउँदा शुभ चिन्तकले साथ दिनेछन्। मेहनत गर्दा पछिको लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिन्छ। स्वास्थ्यको लागि निश्चित समय आराम गर्नु पर्ला। गोपनीयतामा अलि ध्यान पुर्याउनु होला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूको लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमा रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउनेछ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आर्थिक पूर्ण सम्मान प्राप्त होला। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद यात्रा र रमाइलो रहने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन रोकिया काम पुनः प्रारम्भ गर्न सकिन्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सफल रहनेछ भने पहिला कामद्वारा अधिकार स्थापित गर्न सकिन्छ। प्रतिस्पर्धामा केही गुमाउनु परे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन परिस्थितिवश सीता काममा अलमल हुनेछ। कामको मेष नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइन्छ, आफ्नो मेहनतबाट अरूले फाइदा उठाउलान्, स्वास्थ्य चिन्ताले सताउन सक्छ, अध्ययनमा समय दिन नसके पनि बुद्धिको उपयोगले लाभ हुनेछ, व्यापार व्यवसायमा आंशिक फाइदा हुनेछ, नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको यो भूमि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुसार चलाउन सक्दा अलि दुःख पाइन्छ, हतारको निर्णयले काम बिग्रिन सक्छ, महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्, विश्वमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ, अरूको फाइदाको लागि उपयोग भइने सम्भावना रहेको छ, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला, आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल हुने खालको यो भूमि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन पुरूषार्थी काम सम्पादन गर्दै नाम नाम इनाम आर्जन गर्न सकिन्छ, उद्योग र व्यापार विशेष फाइदा हुनेछ, शत्रु परास्त हुन जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्न जानेछन्, अग्रता सहयोग जित्नाले सोचेको लाभ उठाउन सकिन्छ, गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, मेहनतले सफलताको उचाइमा पुर्याउनेछ, आश गरेको नतिजा भने सकारात्मक नहुन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ, आत्मसम्मानका लागि मौन रहनु बेस होला, बल जबरजस्तीले लक्ष्य पुग्न समस्या पर्नेछ, बुद्धिको उपयोगले काम लिने चेष्टा नगर्नुहोला, भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्, ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला, किनबेलमा खर्च बढ्न सक्छ, संयमित रहँदै गरेको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउन सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन लाभ उठाउन धेरै मेहनत गर्नु परे पनि चिताएको काम सम्पादन हुँदै जानेछन्, पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ, रमाइलो जमघरको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ, पहिलेको सफलताले थप हौसला जगाउनेछ, नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू प्रशस्त मात्रामा भेट्नेछन्, विश्वका परिवारजनसँग भेटघाट हुने खालको योग भने राशि मिल्दै आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त

0: भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वस्तु।
1: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: सर्वसम्मत पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गरिसकेका छौं। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र भने पाइरहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9905725223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्कार,
0: राधे
1: राधे गुरु।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर, म हेटौँडाबाट गुरु।
0: हेटौँडाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
1: मेरो वीरबहादुर लामा।
0: वीरबहादुर लामा हेटौँडाबाट बोल्दै हुनुहुन्छ, कस्तो विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा गुरु।
0: तपाईँको छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2067
0: साल
1: माघको 23 गते,
0: माघ महिना 23 गते
1: शनिबार।
0: हजुर, समय भन्नु?
1: बेलुका 4 बजी हेटौँडा हस्पिटल।
0: बेलुकाको 4 बजे हेटौँडा भयो?
1: हजुर हजुर।
0: जन्म मकनपुर जिल्ला भइहाल्यो। छोराको विषयमा 2067 साल माघ महिनाको 23 गते भन्नुभएको छ र ध्यान दिएर सुन्नुहोस् है। श्रीगणेश आइनमा श्रीमती रामानुज आइनमा बाबुको चाहिने 2067 साल फागुन कृष्ण पक्षको शनिबार अष्टमी तिथिमा जन्म तुला राशि विशाखाको दोस्रो चरण नाम आउँदो रहेछ। तुबाट नाम आएको छ, तुलाराम तुलाराज यस्ता नाम आउँछ। राक्षसी गर्नु परेको छ बाबुको, अलिक छिटो रिसमै अलिक यहाँ बरु अलिक घमण्डी घमण्डी छ बाबु देखेँ मैले।
1: हजुर हजुर,
0: अलिकति माङ्गलिक पनि परेको छ, लग्नेश माङ्गलिक पनि परेको छ।
1: हजुर हजुर,
0: माङ्गलिकको शान्तिहरू गर्नुपर्छ। मंगलबारको दिन शुभ खाने शुद्ध भोजन गर्नुपर्छ। विवाह बारी गर्दाखेरि आँखसँग विवाह गराउने पहिला, अनि कन्यासँग विवाह गराउनुपर्छ। पढाइ राम्रो हुनको लागि रिस क्रोध लोभ अलिकति कम हुनको लागि माङ्गलिकको रत्न कवच लाउनुपर्छ। अहिले शनि भन्ने ग्रह चलिराखेको छ बाबुलाई है, त्यति राम्रो देखिएको छैन। ग्रहको शान्ति पनि नगर्नु भएको रहेछ, एकपटक शान्ति गराइदिनुहोस्, राम्रो हुन्छ है।
1: हजुर हजुर गुरु, बुवासँग आमासँग कस्तो सम्बन्ध छ? अब हाम्रो घर परिवार खटपट भइरहेछ।
0: यस्तो हो, अब कडा स्वभावको छिटो रिसाउने स्वभावको हो तपाईँको छोरा।
1: हजुर हजुर,
0: हो त्यसलाई कम गराउनु भयो भने तपाईँसँग सम्बन्ध राम्रो, आमासँग सम्बन्ध राम्रो, दाजुभाइ सबैजनासँग सम्बन्ध राम्रो हुन्छ।
1: हजुर हजुर,
0: छिटो रिसाउने अरू एकरो स्वभावको मान्छेलाई बुझाउन पनि गाह्रो हुन्छ।
1: हजुर हजुर,
0: पहिला सुरुमा माङ्गलीको रत्न कवच पाउँछ हामीसँग, त्यो अर्डर गरेर लगाइदिनुहोस्। त्यो लगाइसकेपछि बाबुले राम्रो भइहाल्छ, समस्या आउँदैन है।
1: अनि बाबु अब योपल्ट 11 पढ्नुपर्ने गुरु है, त्यो कुन विषय पढाउँदा राम्रो हुन्छ गुरु? उसलाई
0: यस्तो छ, अब फलाम सम्बन्धीको विषय, इन्जिनियर सिभिल इन्जिनियरिङ सम्बन्धी, होटल म्यानेजमेन्ट सम्बन्धी, एकाउन्टेन्ट सम्बन्धी होइन,
1: हजुर
0: त्यस्तै खालको विषयहरू गर्नुपर्छ। तर पढाइमा अलिक जाँगर लगाउनुपर्छ, यति हो, पढाइले त काम छैन फेरि।
1: हजुर हजुर, उसको यो म्याथमा चाहिँ एनजी आयो, फेरि जोड्याएर जाँच दिएको छ। अब यो 25-26 रिजल्ट आउँदैछ, के हुन्छ? अब हुने त उसले त कमर्स होटल सम्बन्धी र कमर्स रोजेको थियो, म चाहिँ साइजहरू विषय लिएर पढ्नु बाबु, राम्रो हुन्छ पछिल्लो भनेको, सक्दैन भन्छ बाबु।
0: साइन्स विषय लिएर पढाउनु भयो भने सक्दैन बाबुले, साँच्चै के हो?

0: है
1: यो बाबुले होटल म्यानेजमेन्ट पढाउनु
0: हजुर कमर्स उसले कमर्स चाहिँ कमर्समा के हुन्छ कुरो
1: कमर्स पनि हुँदैन बाबुलाई होटल म्यानेजमेन्ट राम्रो हुन्छ कि
0: हजुर हजुर हजुर
1: होटल म्यानेजमेन्टबाट पनि राम्रै हुन्छ पछि गएर कमर्समा फेरि अहिले म्याथमा विषय लागेको छ कमर्समा म्याथमा अलिकति जान्ने हुनु पर्यो हो कि होइन
0: हजुर हजुर हजुर
1: अनि कसरी हुन्छ त्यसरी
0: तरिकाले त यो पल्ट कट त बाबा मेरो कट छ कट छ 100% कट छ भनेको भन्नु चाहिँ अनि
1: कट छ नकटे होइन तर कटेर मात्रै भएन नि त फेरि एघारमा पनि त म्याथ त पढ्नु पर्यो
0: पढ्यो पढ्यो
1: अनि म्याथ कमजोरी छ अनि म्याथकै विषय लिएर पढ्यो भन्दा राम्रो नहोला फेरि होइन
0: हजुर हजुर
1: मेरो सल्लाह के हो सबैभन्दा राम्रो होटल म्यानेजमेन्ट पढाउनु भयो भने पछि गएर कुक हेड कुक राम्रो हुन सकिन्छ त्यस्तो नराम्रो छैन होइन म्यानेजमेन्ट पढिसकेपछि पछि गएर कि तपाईँको चाहिँ सिए गर्न सक्नु पर्यो सिए गर्यो भने पैसाहरू कमाउने जागिर राम्रो हुन्छ र म्यानेजमेन्ट मात्रै गर्ने हो भने त उही तपाईँको ब्याङ्किङ क्षेत्रमा यसो जागिर एकाउन्टेन्ट सामान्य एकाउन्टेन्ट गर्ने त हो नि हो कि होइन भन्नुहोस् त
0: हजुर हजुर हजुर
1: अब त्यो भएर त्योभन्दा राम्रो होटल म्यानेजमेन्ट राम्रो हुन्छ बाबुको लागि है
0: त्यति
1: सल्लाह निर्णय तपाईँले आफै गर्नुहोला मेरो सल्लाह चाहिँ त्यो हो
0: हजुर हजुर अनि अर्को गुरु गुरु के एउटा कुरा सोधौँ भनेर जस्तो अब कसै कसैको ग्रहमा बाउ अगाडि मर्ने कसैको छोरा अगाडि मर्ने त्यस्तो ग्रह त छैन नि गुरु हाम्रो
1: होइन त्यस्तो ग्रह छैन
0: त्यस्तो छैन
1: तपाईँको बाबुलाई माङ्गलिक परेछ
0: हजुर हजुर
1: माङ्गलिकको रत्न कवच लाउनुपर्छ त्यसको लागि चाहिँ 10 बजेपछि फोन गर्नु
0: हजुर हजुर
1: आवश्यक गर्नु त्यो व्यवस्था गरौँ न ग्रह दशै आएर मात्रै समस्याको समाधान हुँदैन
0: हजुर हजुर हजुर
1: होइन बाबुले मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने गणेश चौथी मङ्गल चौथीको व्रतहरू बस्ने पनि गर्नुपर्छ
0: हजुर हजुर
1: हनुमान चालिसाहरू पनि पाठ गर्नुपर्छ होइन
0: यी
1: सबै कुराहरू गराउँदै अगाडि बढाउनुहोस् राम्रो हुन्छ समस्या
0: आउँदैन बाबु फुटबलमा पनि रुचि देखाइरहेको छ फुटबलमा कतिको उन्नति प्रगति हुन्छ
1: होइन खेलकुदमा ठिकै छ अब धेरै खेलकुदमा ध्यान दियो भने पढाइ राम्रो हुँदैन के
0: हजुर हजुर
1: कि पढाइमा जोस जगात लगाएर पढ्नु पर्यो अब बाबुको पढाइ पनि कमजोर छ हेर्नु अलि अल्छी अल्छी स्वभावको छ होइन
0: हजुर हजुर हजुर
1: अब पढाइ पनि अल्छी गर्ने खेलकुदतिर धेरै ध्यान दियो भने अनि त्यसरी पढाइमा पनि मन गर्ने भन्दा फेरि एघारमा पनि फेरि विषय लाग्न सक्छ है
0: हजुर
1: त्यो भएर यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ है
0: अनि यो माङ्गलिक उसको चिनामा देखियो कि गुरु केही वर्षको लागि मात्रै गुरु
1: होइन होइन चिनामा देखेको सधैँभरि माङ्गलिक हो नि जन्मदेखि मृत्युसम्म माङ्गलिक भइरहन्थ्यो
0: आजीवन होइन गुरु
1: आजीवन हो
0: अरे आजीवनसम्म उसले मङ्गलबार चोखनी गर्नु पर्यो गुरु
1: मङ्गलबार चोखनी पनि गर्नु पर्दैन माङ्गलिक नि केटी खोजेर विवाह गर्यो भने त सकिहाल्यो नि केही गर्नै परेन नि
0: बाबु अलिक दिदी दिदी स्वभावको छ अब दिदी चाहिँसँग पनि छटपट झगेर नि उसले भनिदिन्छ कुनै किसिममा चाहिहाल्ने पनि भनेको रिसाइहाल्ने दिएन भने
1: त्यसको लागि त रत्न कवच लगाइदिनुहोस् भनेको छु त मैले तपाईँलाई
0: हजुर हजुर त्यसको लागि के राम्रो छ गुरु
1: त्यही रत्न कवच लगाउनु पर्छ 10 बजेपछि फोन गर्नुहोस् भनेर मैले तपाईँ 2-3 चोटि भनिसकेँ यो कुरा उहाँले फोन गर्नुभएको थियो हेटोडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो छोराको विषयमा जानकारी दिएर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि सम्पर्क भने गर्न सक्नुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुराट गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भने गर्न सक्नुहुन्छ भरतपुराट गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँले भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र हामी चाहिँ तपाईँको साउनको 3 गते 4 गतेतिर हामी तपाईँको चाहिँ गोर्खा आउँदैछौँ है तपाईँहरू आएर भेट्न सक्नुहुन्छ गोर्खामा आएर भेट्न सक्नुहुन्छ भेटघाट गर्नुहोस् आएर प्रत्यक्ष रूपमा कुराकानीहरू पनि तपाईँले गर्न सक्नुहुन्छ कुनै जिज्ञासाहरू रहेका छन् भने जिज्ञासाको समस्याको समाधान पनि हामी तपाईँलाई गर्नुहुन्छौँ निर्धक्क हुनुहोला तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँले भेट्न सक्नुहुन्छ र 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिषमा, उहाँले पनि स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
0: नमस्ते गुरु, राधे राधे।
1: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
0: सर म मलङ्गमा सरलाईबाट।
1: मलङ्गवा नगरपालिका सरलाईबाट।
0: हजुर हजुर।
1: कसको विषयमा हेर्न चाहनुहुन्छ?
0: छोराको। हजुर।
1: छोराको जन्ममिति भन्नुहोस् त।
0: अब इन्डियनको भन्दा हुन्छ सर?
1: इन्डियनको भन्दा पनि हुन्छ।
0: ए 2017
1: भन्नुहोस् है। एकछिन, अब इन्डियाको लागि म तयार पार्छु है त। 2017 भन्नुभएको होइन, इन्डियाको?
0: हजुर हजुर हजुर।
1: 2017 कुन महिना हो त?
0: डिसेम्बर 31
1: भन्नुहोस् है। 2017 डिसेम्बर 31 हो।
0: हजुर।
1: 2017 भनेको डिसेम्बर भनेको 12 महिना होइन?
0: हजुर हजुर। 31
1: हजुर।
0: समय चाहिँ 10:30 बजेतिर राति,
1: रातिको 10:30 बजे। यो पनि इन्डियाकै भन्नु है समय पनि?
0: ए हजुर हजुर।
1: इन्डियाको समय हो नि 10:30 बजे।
0: हजुर हजुर।
1: कि कन्फ्युज हुनुहुन्छ?
0: होइन, त्यही नेपाली समय 10:30 त्यो सबै 10 राख्छु नि त।
1: हजुर।
0: सबै 10 10:15
1: होइन, 10:15 कि 10:45?
0: होइन 10:15 ए सौरी सर, 10:45 होइन, अगाडि हुन्छ नि नेपाली समय, पछाडि हुन्छ इन्डिया। हजुर।
1: अनि के बात पर्छ जन्म भयो भन्नु त?
0: आइतबार। आइतबार हजुर।
1: ल सुन्नुहोस् है, इन्डियाको कुन ठाउँमा जन्म भएको?
0: जन्म त यही नेपालमै भएको, गोरा छेउमा, मलगाउँभन्दा 30 किलोमिटर पश्चिम बलरा नगरपालिका हो।
1: इन्डिया हो कि नेपाल हो त्यो चाहिँ?
0: नेपाल हो, नेपाल हो हजुर।
1: नेपालको
0: सरलाई चाहिँ नेपाल हो।
1: अनि किन इन्डियाको चाहिँ समय भइरहनु भएको छ त्यसो भए तपाईँले?
0: त्यो नेपालीको कन्फ्युज भएर सर।
1: त्यस्तो नै हुन्छ त
0: हजुर।
1: 2074 साल पुष शुक्ल पक्षको आइतबार।
0: हजुर हजुर
1: है। चतुर्दशी तिथिमा जन्म वृष राशि।
0: हजुर।
1: वृष राशिको दोस्रो उत्तर नाम आउँछ बोधराज भन्ने नाम आउँछ। नारायणको नाम बोधराज, वृष राशि। मध्यनाटी देवगण परेको छ, घातकमा परेको छ। तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ। कुण्डली ग्रह राम्रो छ नराम्रो छैन, पढाइमा अलिकति ध्यान दिनुपर्छ। पछि भविष्यमा सरकारी जागिर राम्रो, विदेश यात्रा पनि राम्रो, अलि छिट्टो रिसने झ्वाकी स्वभावको छ छोरो। अहिले ग्रह चलिराखेको छ, 11 वर्ष पूरा भएर 12 वर्ष नलागुन्जेलसम्म ग्रह एकदम धेरै बिग्रिया छ अहिले है। चोटपटक लाग्ने ग्रहहरू पनि परेको छ, पढाइमा मन नहुने, अलि जिद्दी, अलि घमनी घमनी स्वभावको, पढ्न अल्छी गर्ने स्वभावको देखिया छ क्या यहाँबाट हेर। त्यस्तो छ कि छैन?
0: हजुर हजुर छ, त्यस्तै हो, कुरा बुझेन भने एकदम
1: हो। पढाइमा ध्यान दिनु पर्यो, अरू कुरा भनेर यस्तै उस्तै हो। अहिले यो समय उसको लागि पढाइको लागि राम्रो गर्नुपर्ने, पढाइ राम्रो भयो भने पछि भविष्य राम्रो होइन। अब अहिले पढाइ राम्रो भएन भने पछि भविष्य राम्रो हुँदैन। अब छिटो रिसाइ हाल्ने ग्रहहरू पनि परेको छ, पढाइ बीचमा छोड्ने अल्पत्र पार्ने ग्रहहरू पनि परेको छ। बाबुको लागि चाहिने देवगण परेको छ, मन हेर्दै सफा छ, मुख अलिक छुच्चो, अलिक जिद्दी, अलिक घमण्डी स्वभावको हुन्छ बाबुको लागि। पछि गएर प्रेम विवाह हुने, लभसभ गरेर विवाह गर्ने, पहिलो घरबार दाम्पत्यमा समस्याहरू बाधाहरू आउने, यस्ता खालको ग्रहहरू पनि परेको छ। तपाईँसँग ग्रहहरू मिल्दैन, आमासँग ग्रह मध्यम खालको छ, दाजुभाइसँग ग्रह पनि त्यति खासै मिल्दैन। बाबुको लागि चाहिँ नै दशाको शान्तिहरू, ग्रहको शान्तिहरू गराउनु चाहिँ एकदम राम्रो तरिकाले राम्रो हुन्छ। अब आउने नाग पञ्चमीमा नाग देवताको पूजाहरू गराउनुहोस् बाबुको नाम बार पारेर, यसले पनि बाबुलाई राम्रो हुन्छ है। उहाँको फोन काटिसकेको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ र तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। हामी चाहिँ विशेष गरी गोर्खा आउँदैछौ है, तीन गते गोर्खा आउँछौ, चार गतेदेखि तपाईँको चिन्हहरू हेरिन्छ, चार र पाँच गते होइन, छ गतेको दिउँसोसम्म हेरिन्छ। तपाईँहरू नाम टिपाउनु होला दिउँसो फोन गरेर, अनि पछि गएर गुरुबाले हेरिदिनु भएन मैले हेर्न पाइनँ नभन्नु होला है, फेरि अहिले फोन गरेर नाम नटिपाउनुहोस्, अनि त्यसपछि पछि हेर्न पाइनँ नभन्नु होला, पारो आएन भने पछि हेर्न नपाउन सक्नुहुन्छ। अहिले नाम टिपाउनु भयो भने पैसा लाग्दैन नाम टिपाउनुको लागि, अनि तपाईँहरूले आउने बित्तिकै हेर्न पाउनुहुन्छ, पालोमा बस्नु पर्दैन, लाइनमा बस्नु पर्दैन भनेर मैले तपाईँलाई जानकारी पनि गराएको है। गोर्खाको लागि एकदम तयार भएर बस्नु होला तपाईँहरू, साल महिना गते र समय कन्फर्म गर्नुहोस्। घरको माटोहरू हेराउनु पर्ने छन् भने माटो लिएर आउनुहोस् घरको है, घरको एक हात गहिरो खन्नुहोस् माटो अगाडिको, अनि त्यसपछि त्यहाँको थोरै माटो एक चम्चा माटो लिएर आउनु, एक प्लास्टिक ल्याउनु पर्दैन है, एक चम्चा जति माटो लिएर आउनु भयो भने म तपाईँको माटो कस्तो छ, घर कस्तो छ, घर बनाउने ठाउँ राम्रो छ राम्रो छैन, घडेलीको माटो छ घर बनाउन खोज्दै हुनुहुन्छ भने त्यो पनि लिएर आउनुहोस्, म त्यो पनि हेराइदिन्छु। गोर्खाको लागि एकदम तयार भएर बस्नु होला, हामी पनि आउनेछौ, तपाईँसँग कुराकानी गर्नेछौ, तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष चर्चा भने गर्नेछौ। वैशाखको चार साउनको चार गतेदेखि हामी चिना हेर्नेछौ, तीन गते यहाँबाट हिँड्ने, चार गते त्यहाँ आएर ग्रह दशा र भाग्यको विषयमा विशेष छलफल भने हामी तपाईँहरूसँग गर्नेछौ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं, कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: जय श्रीमन्नारायण गुरु।
1: जय श्रीमन्नारायण, कहाँको बोल्दै हुनुहुन्छ?
2: म गोर्खाबाट गुरु विश्वराज पाण्डे।
1: विश्वराज पाण्डे गोर्खा जिल्लाबाट, गोर्खा जिल्ला कुन ठाउँबाट बोल्नु भएको हो?
2: पालुनटारबाट गुरु।
1: पहिला
2: हजुरसँग धेरैपछि सम्पर्क राखेको।
1: हजुर, आज पनि रेडियो सुन्दै हुनुहुन्छ कि रेडियो बजा छ कि बजा छैन? आज
2: रेडियो बजा छ गुरु,
1: कार्यक्रम सुनिरहनु भएको छ।
2: हजुर,
1: अनि गोर्खा आउने भनेको भेट्न आउनु होला, तपाईँसँग धेरै गफ भयो हाम्रो
2: कि होइन? अनि गुरु त्यो गोर्खा कहाँ हो सम्पर्क राख्ने हजुरसँग भेट्नलाई?
1: गोर्खा बजारतिरै बस्ने, रेडियोको छेउछाउ।
2: रेडियोको कुन गोर्खा एफएममा?
1: हजुर, गोर्खा एफएमको छेउछाउतिर बस्ने।
2: अनि त्यो नाम टिपाउनु पर्ने कसलाई हो नि गुरु?
1: दिउँसो 10 बजेपछि फोन गरेर यही नम्बरमा नाम टिपाउनु सजिलो हुन्छ तपाईँलाई है। कसको विषयमा हेर्नुहुन्छ आज?
2: मेरो छोरीको विषयमा गुरु।
1: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2063 छ।
1: 2063
2: फागुन महिना?
1: फागुन महिना
2: 22 गते।
1: 22 गते
2: बेलुकी जन्म चाहिँ 8:45 पाउने 9 बजे।
1: 8:45
2: हजुर,
1: बेलुकीको 8:45 है,
2: मंगलबार गुरु।
1: ल सुन्नुहोस् है त, श्री गणेश आएमा श्रीमती रामानुज आएमा 2063 साल चैत्र कृष्ण पक्षको मंगलबार तृतीय तिथिमा जन्म कन्या राशि, हस्ताको चौथो चरण नाम आउँदो रहेछ नानीको, ठबाट ठमा कुमारी नाम आउँदो रहेछ है, अनि आज नानी देवगण परेको छ नानीको, घातकमा तिथिहरू परेको छ, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर राशि घातक छ नानीको, सूर्य ग्रहणको योग बनेको छ, यो सूर्य ग्रहणको शान्ति गर्नुपर्छ नानीले, आइतबारको दिन नुन नहाने, चोखो निदो गर्ने, सूर्यको पूजाहरू गर्ने गर्नुपर्छ नानीको लागि राम्रो हुन्छ। फलामा सम्बन्धी आर्मी पुलिसमा भर्ती हुनको लागि पनि फलामा सम्बन्धी इन्जिनियर, सिभिल इन्जिनियर, नर्सिङ सम्बन्धीका विषयहरू लिएर पढ्दा राम्रो उचित मानिन्छ। बृहस्पति राम्रै छ, त्यस्तो नराम्रो छैन, शुक्र पनि राम्रै छ, नानीको ग्रहहरू ठिकै छन्। फरवाड छिन्, बोलीचाली राम्रो मिठो छ नानीको, संस्कार संस्कृति बुझ्नेवाला छोरी छिन् होइन, अलिकति मनमा कुरा राख्ने खालको नानी छिन्, यसलाई चाहिँ अलिकति कम गराउनुपर्छ भन्नुहोला, नानीको लागि राम्रो हुन्छ, फाइदाजनक गराउँछ। अहिले ग्रह नानीको भद्रिका र अर्को राहु चलिराखेको छ, विदेश यात्राहरू गर्ने हो भने विदेश जानको लागि सजिलो हुन्छ नानीको लागि, तर यो सूर्य ग्रहण परेको छ, सूर्य ग्रहणको चाहिँ कि त शान्ति गर्नु पर्यो कि त चोखनी त गर्नु पर्यो, नत्र भए सूर्य ग्रहणको कवच पाउँछ, रत्न पाउँछ, त्यो धारण गर्नु पर्यो है। हो त्यति गरिसकेपछि यिनलाई राम्रो, त्यस्तो नराम्रो ग्रह देखिनँ मैले, अहिलेको लागि चाहिँ राहु र भद्रिका भन्ने ग्रह नराम्रो हो, अरू सब ठिक छ। अरू केही छ समस्या जिज्ञासा?
2: अनि यो राहु र भद्रिकाले कस्तो दुःख दिन्छ? दुःख दिन्छ कि शान्तिलाई
1: दुःख शान्ति त गर्नुहोस् एक पर, राहुले पनि दुःखै दिन्छ पढ़ाईमा, विशेष गरी राहुले पढ़ाई स्वास्थ्यलाई असर गर्छ अहिलेको लागि।
2: हजुर, नानीले पढ्न पढ्नलाई अलिकति मन नलाग्यो नि त्यस्तो अलिक
1: राहुली हो त्यस्तो भएको विषय पढ्यो भने नआउने दिमाग नटे नअडिने पढ्यो भने किताब समायो भने हाई हाई आउने निन्द लाग्ने के अहिले त्यो अलसिन लागे जस्तो हुन्छ नि कहिले यहाँ शरीर हो त्यो पढाइको लागि चाहिँ अलसिन लागे थियो होइन त राहु भन्ने ग्रहले त्यस्तो गराउँछ के हो त्यो भएर राहुको शान्तिहरू गर्न आवश्यक छ
2: राहुको शान्तिको लागि के गर्नु पर्छ गुली ब्राह्मणद्वारा
1: पूजा रुली पूजा लाउने राहुको 18,000 जप हुन्छ अनि भतिकाको शान्ति गर्ने भतिकाको 5,000 जप हुन्छ त्यो गर्ने सूर्य ग्रहणको दोषको शान्तिको लागि सूर्यको 12,000 जप गराउने हो त्यति गर्नुभयो भने भइहाल्छ चेता गर्नै पर्दैन नि
2: अनि परिवारसँग बाबाआमासँग नानीको सम्बन्ध कस्तो छ
1: अरू सबैको त्यस्तो नराम्रो छ चिन्ता गर्नु पर्छ अरू कुरामा पढाइमा मात्रै हो नानीको विवाहमा आफै खोजेर प्रेम विवाहहरू भयो भने त्यति राम्रो हुँदैन घरमा त्यति प्रेम विवाह हुन्छ कि भन्ने छ ग्रहले यसो पनि नानीको चाहिँ ग्रहहरू हेराएर जुराएर मिलाएर अनि मात्र विवाहबारी गर्नुपर्छ है ठिक छ ग्रहहरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रह आतिनु पर्ने खालको ग्रह छैन होइन ठिकै छ यतिको ग्रहहरूलाई राम्रै मानिन्छ क्या है पढाइमा चाहिँ अलिकति फोकस गराउनु पर्यो अरू त ठिकै छ नानीको
2: हुन्छ दिउँसो गोर्खामा आउँदाखेरि हजुरलाई त्यहाँ दिउँसो फोन गरेर नाम टिपाउँदा हुन्छ हजुरकोमा
1: हजुर आजभरि त्यसरी नाम टिपाउनु भयो भने त्यहाँ आउने बित्तिकै हेर्नु पाइन्छ नाम नटिपाए पनि हेराउन त पाइयो होइन
2: भयो नि नाम टिपाएपछि आफ्नो पारो छ हजुर आयो नि
1: हजुर आफ्नो पारोमा ठ्याक्क आयो हेरायो फर्क्यो छिटो हुन्छ सजिलो हुन्छ भन्ने हो कि हस् त हस् फोन गर्नुभयो धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला
2: जय श्रीमारायण
1: जय श्रीमारायण उहाँ चाहिँ विश्वनाथ पाण्डेजी हुनुहुन्थ्यो गोर्खाबाट धेरैजनाको हेराइसक्नुभयो उहाँले फोन गर्दै हेराइसक्नुभयो धेरैजनाको परिवारमा आफ्नो आफन्तको विषयमा पनि हेराइसक्नु भएको छ तपाईँले पनि यसै गरी बिहान कार्यक्रममा फोन गरेर फाइदा लिइहाल्नुहोस् के फोन गर्न अल्छी गर्नुहुन्छ अनि एक दिन फोन लागेन भने अर्को दिन फोन गर्नुहुन्न दिनदिनै रेडियो सुन्ने कार्यक्रम सुन्ने अनि दिनदिनै फोन गर्नुपर्छ एक दिन एक दिन लाग्छ नि अनि आज एउटाको हेराउने भोलि अर्को पछि अर्को गरेर घरै बसी बसी नि शुल्क कुनै पैसा तिर्नु पर्दैन नि शुल्क तपाईँले चाहिँ सबैजनाको चिनाहरू हेर्न सक्नुहुन्छ त्यस्तो गराउनु भयो भने सजिलो हुन्छ क्या तपाईँहरूलाई 9841-75-223 र 9856-75-223 नम्बरमा सम्पर्क भने गर्नुहोला गोर्खा तपाईँले 4 गते भेट्नुहोला हामीलाई बजारमा हामी आएर बस्छौँ अनि तपाईँहरू आउनुहोला नाम टिपाउनु भएकाहरूले चाहिँ फोन गर्दै गर्दै आउनुहोस् नाम नटिपाउनु भएको हाम्रो श्रोताले पनि फोन गर्नुहोस् यही अफिसको नम्बर हो हाम्रो जुन रेडियोमा तपाईँले फोन गर्नुहुन्छ यही नम्बरमा फोन गर्दै गर्दै आउनुहोस् तपाईँ हाम्रो कुराकानी भइहाल्छ कोही मित्र आउनु भएको छ अहिले कार्यक्रममा म उहाँलाई स्वागत गर्छु कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज अलिक सानो आएको छ अलिक तर्को सोले बोल्ने गर्नुहोस् है
3: कल्याणको कुटुम्बको तर्फबाट नन्दलाल कुमार हजुर
1: नन्दलाल कुमार सल्यानबाट
3: हजुर
1: हजुर अनि इयरफोन लाएर बोल्नु भएको छ कि इयरफोन नलाइकन हजुर तपाईँको आवाज राम्रो आएको छैन बुझिए छैन यसै त फोन काटिन्छ नरिसाउनु होला फेरि
3: हजुर भन्नु न
1: हजुर इयरफोन लाएर बोल्नु भएको छ भने इयरफोन झिकेर बोल्नु सजिलो हुन्छ है बोल्नु राम्रो राम्रो
3: एयरफोन छैन गुरु
1: एयरफोन छैन ल ठिक छ कसको विषयमा हेर्नुहुन्छ
3: मेरो छोरीको विषयमा
1: छोरीको जन्ममिति भन्नुहोस् त उहाँको कति हो
3: 2077 साउन 1 गते
1: 2077 साल साउन महिनाको 1 गते के बार पर्छ
3: बिहिबार
1: जन्म समय भन्नुहोस्
3: साँझको 8:40
1: बिहान साँझको 8:40 हो जन्म जिल्ला कुन जिल्ला पर्छ नानीको
3: सल्यान
1: सल्यान जिल्ला पर्छ ल सुन्नुहोस् है त 2077 साल श्रावण कृष्ण पक्षको बिहिबार एकादशी तिथिमा जन्म वृष राशि नाम आउँछ ओम कुमारी है नानीको
3: हजुर
1: राशिको नाम ओम कुमारी वृष राशि पर्छ है सम्झिरहनु होला अन्तिनाले नरगण परेको छ नानीको घातकमा परेको छ तिथिहरू पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ यो नानीको कालो सर्पयोग परेको छ अब यो कालो सर्पयोगको शान्तिहरू गर्नुपर्छ नभए पढाइ बिग्रिन्छ रे स्वास्थ्य पनि बिग्रिन्छ अनि सूर्य ग्रहणको योग पनि परेको शत्रु धेरै लाग्ने कुरा काट्ने मान्छे धेरै हुने आगोबाट तातो तेलबाट बिजुलीबाट टाढा रहनुपर्छ नभए पोल्न सक्छ यसले है नानीको
3: लागि
1: कालो सर्पको शान्ति गर्ने नागपञ्चमीमा नागको पूजा गर्ने भएर पाएछौँ रत्न कवच पाउँछ हामीसँग रत्न कवच मगाएर लगाउने नानी लाउने होइन यो गरिबै नानीको पढाइ राम्रो हुन्छ फेरि विशेष गरी स्वास्थ्य पनि राम्रो हुन्छ अहिले पढाइ राम्रो छैन यिनले अलिकति पेटमा समस्या हुन्छ पेट दुख्ने पेट पुर्ने समस्या हुन्छ पानी अलिक धेरै पुर्नुपर्छ भन्नु होला है नानीको लागि चाहिँ अरू त्यस्तो नराम्रो छैन अब सानै छैन अब अरू विवाहबारी कुराहरू गर्ने कुरो भएको छैन अहिलेलाई ग्रह सिद्ध र अर्को ग्रह चाहिँ मंगल भन्ने ग्रह चलेको छ अब त्यो असार सकिने बित्तिकै नानीलाई संकटा भन्ने ग्रह चल्छ संकटाको शान्ति ग्रह अलि बिग्रिया छ अहिले शान्ति गर्नु पर्ने बेला ठ्याक्क भएको छ एकपटक ग्रहको शान्ति राम्रो तरिकाले गराइदिनु भयो भने नानीको भविष्यलाई राम्रो हुन्थ्यो है पण्डितजीहरू हुनुहुन्छ होला नि पुरेतबार हुनुहुन्छ कि हुनुहुन्न घर छेउछाउ
3: हजुर
1: पुरेतबार हुनुहुन्छ कि हुनुहुन्न भनेको के पुरेतबार गुरुजीहरू
3: ए ए बुवा
1: हजुर
3: बुवा
1: बुवा भनेको होइन मैले पुरेतबा पुरेत पुजाउने
3: ए पूजा लाग्दैन
1: लाउनु पर्यो नि त पुरेतबारहरू हुनुहुन्छ कि हुनुहुन्न गाउँघरमा त्यतापट्टि
3: हुनुहुन्छ
1: उहाँहरूलाई भन्ने संकटाको शान्ति अनि त्यसपछि नाग दोषको शान्ति गर्ने होइन त्यही नागपञ्चमीको दिन गर्दा हुन्छ नागपञ्चमीको दिन फेरि पुरेतबारहरू अलिक व्यस्त व्यस्त हुनुहुन्छ अहिलेदेखि भनिराख्नु तपाईँले सजिलो हुन्छ उहाँहरूलाई है अनि आएर गराइदिनुहुन्छ यो पूजा लगाइदिनुहोस् त एकतिर नागको पूजा सुध रुद्री पूजा लगाउनुहोस् त एकतिर नानीको लागि राम्रो हुन्छ घरको परिवारको लागि तपाईँको लागि पनि राम्रो भइहाल्छ एकपटक लगाउनुहोस् है यो नबिर्सिनु होला है अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा केही छ
3: त्यही हो भूत भविष्य वर्तमान
1: त्यो त मैले भनिसकेँ नानी हो मैले भनेको कुरा मेल खासै खासै
3: खासै
1: मैले भनेको कुरा ठ्याक्क मान्नुहोस् छोरीको लागि भविष्यको लागि राम्रो हुन्छ है पूजा लगाउनु
3: एउटा
1: पढाइ सम्बन्धीको लागि त भनेको त मैले लाउनुहोस् पूजा भनेको अलिक पढाइमा रुचि कम हुने पढेर दिमागमा नअडिने खालको ग्रह छ क्या बिचरा उनको त्यो भएर समस्या भएको एकपटक राम्रो तरिकाले पूजा लगाइदिनुहोस् राम्रो हुन्छ चिन्ता नगर्नुहोस् न किन चिन्ता लिनु भएको है त
3: हामीसँगको सम्बन्ध
1: माता पितासँगको सम्बन्धहरू राम्रै हुन्छ त्यस्तो नराम्रो छैन यिनले विवाह गर्दाखेरि पछि अब सानै छिन् विवाह गर्ने उमेर त र बेला त भएको छैन तर पनि मैले तपाईँले एउटा के कुरा भन्न खोजेँ भने यिनको विवाह आफै खोजेर भएको प्रेम विवाह भयो भने पहिलो घर बिग्रिन्छ त्यो भएर माघी विवाह गराउनुपर्छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो विशेष गरी आफ्नो छोरीको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845 75223 र 9806 5523 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ कुनै जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा भने तपाईँले जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ साउनको 4 गतेतिर हामी गोर्खामा भेटौँला तपाईँहरू सबैजना आउनुहोला भेट्नको लागि गपसप पनि हुन्छ ग्रह दशा हेर्न पनि पाइन्छ ग्रहले के भन्छ भाग्यले के भन्छ भन्ने कुरा पनि हेरौँला अथवा ग्रह दशा रेडियोबाट हेराइसक्नु भएको छ भने यसो देखभेट गर्न आउनुहोला है सबैजना भेट्न आउनुहोला अनि तपाईँ हामीसँग भेटिन्छ गफ हुन्छ अनि झन् नजिकको सम्बन्ध हुन्छ हाम्रो हो कि होइन त्यही भएर सबैजना आउनुहोला हेर भेट्नको लागि चाहिँ र कार्यक्रम ज्योतिष वास्तुको अन्तिम अन्तिम अन्तिम चरणमा आइसकेका छौँ आज हामी भोलि बिहान फेरिमा ठिक्क 7 बजे कार्यक्रम लिएर उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै मदती साचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, घेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विफलता, पछिको दोष निवारण,
1: पितृजान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: तपाईँको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार, लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईंलाई हार्दिक स्वागत छ। आरम्भमा शुरु गरौं समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभा बैठक आज बस्दै बीपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध रहेको शिक्षा मन्त्री मोहताको भनाई। बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी, मनसुनी वायुको प्रभाव, आज केही स्थानमा मध्यम वर्षाको सम्भावना। रोल्पा नगरपालिका 10 धबाङमा 5 दिने भूमिया नाच तालिम सम्पन्न, प्रदेश स्तरीय फुटबल हुम्लालाई पराजित गर्दै रूकुम पश्चिम फाइनलमा। रूकुम पश्चिममा 3200 सवारी साधन कार्वाहीमा परे, 28.5 लाख राजस्व संकलन, दाङको दंगी शरणको बागर गाउँमा खानेपानीको समस्या। र रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच टेलिफोन वार्ता, महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो।
1: अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: अनि बाजे, यसको लागि चिन्ता नलिनुहोस् न, यही हाम्रै सुर्गुदारी नगरपालिका 4 भिन्दी प्युठान 20 बजारमा रहेको बाजेपुरे हेमलाल सुनसादी पसल रहेकै घरमा मुस्कान डेन्टल क्लिनिक छँदैछ नि। यहाँ त बाङ्गा टिङ्गा दाँत मिलाउने साथै मुख सम्बन्धी विशेषज्ञ डाक्टर डेन्टल सर्जनद्वारा नै उपचार गरिदो रहेछ नि। त्यहाँ जानुभयो भने तपाईँको सबै समस्याको समाधान भइहाल्छ नि बाजे।
1: हो र नानी, यस्तो भरपर्दो दाँतको उपचार गर्ने अस्पताल रहेछ, अब त्यही जानु पर्ला। अनि अन्य सेवा सुविधा के छन् नि?
2: लौ, त्यसको लागि त यता सुन्नुहोस् न बाजे, हाम्रा सेवा तथा सुविधाहरू।
3: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 318।
3: मुस्कान डेन्टल क्लिनिक सुर्गोधारी नगरपालिका 4 भिङ्गे प्युठान 20 बजारमा रहेको बाजेपुरे हिमलाल सुनसादी पसल भएकै घरमा
4: एकपटक सेवा गर्ने मौका दिने होला।

0: अब समाचार शुरू गरौं। प्रतिनिधि सभा बैठक आज बस्दै सम्बन्धी उपसंघबाट संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजेका लागि बैठक बोलाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले नेपाल विशेष ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको औभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। श्रम युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 29 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। हिजो गृहमन्त्री सुदन गुरूङसँगै प्रतिष्ठानको निरीक्षण गर्दै उहाँले नवनिर्मित मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र एमसीएच भवनलाई आवश्यक जनशक्ति स्वास्थ्य उपकरण तथा व्यवस्थापन सहित यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिनुभएको छ। उहाँले एमसीएच भवन सञ्चालनमा आएपछि पूर्वी नेपालका सेवाग्राहीले गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्री मेहताले प्रतिष्ठानमा एमआरआई सेवा पनि यथाशीघ्र सञ्चालनमा ल्याइने बताउँदै अत्याधुनिक उपकरणको व्यवस्था गरी विशेषज्ञ सहितको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने मार्गमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। प्रतिष्ठानको हाताभित्र निर्माण सम्पन्न भएको एमसीएच भवन सञ्चालन सँगै आवश्यक चिकित्सक स्वास्थ्य कर्मी तथा प्राविधिक जनशक्तिको व्यवस्थापन आधुनिक उपकरण जडान तथा सेवा सञ्चालनलाई प्रभावकारी बनाउनु सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनु भएको छ। पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी उपयोग तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न मन्त्रालयले विशेष योजना बनाउने उल्लेख गर्दै मन्त्री मेहताले यस प्रतिष्ठान पूर्वी नेपालको मात्र नभई राष्ट्रिय महत्वको स्वास्थ्य प्रतिष्ठान भएकाले यसको सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी र जनमुखी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको धारणा राख्नु भएको छ। प्रतिष्ठानमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अध्ययन अध्यापन स्वास्थ्य सेवा तथा अनुसन्धानलाई थप सुदृढ बनाउन प्रतिष्ठानलाई योजनाबद्ध रूपमा अघि बढ्न निर्देशन दिनुभएको छ। बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रोसी खोलामा पानीको सतह बढ़ेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको हो। पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकाले सड़क खुलाउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ। प्रहरीले काठमाण्डुतर्फ र पूर्वतर्फ आवजावत गरिरहेका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटारमा रोकेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव कायमै रहेको छ। मनसूनको निम्नचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सर दर भन्दा दक्षिणमा र पश्चिमी भूभाग तर्फ सर्दर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधनतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने विभागको अनुमान रहेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मधेस प्रदेशका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा बागमती प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा नगरपालिका 10 धबाङमा 5 दिने भूमि अनाज तालिम सम्पन्न। प्रदेश स्तरीय फुटबलमा हुम्लालाई पराजित गर्दै रूकुम पश्चिम फाइनलमा लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइ नमन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँ झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिगाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी पालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज गाउँ सहरको आवाज हरेक मनमुटुमा गुन्जिरहने रूपाली आवाज यो हो तपाईँको मनको आवाज रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा रोल्पा नगरपालिका 10 धाङसीमा सञ्चालन गरिएको भूम्यानाथको पुस्तान्तरण सम्बन्धी 5 दिने तालिम सम्पन्न भएको छ। स्थानीय मौलिक कला संस्कृति तथा परम्परागत भूम्यानाथको संरक्षण सर्वदन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम आइतबार हिजो समापन गरिएको हो। तालिमको समापन कार्यक्रम ओडा अध्यक्ष मतिलाल डागीको अध्यक्षता तथा रोल्पा नगरपालिकाकी उपप्रमुख गीता आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे लगायत जनप्रतिनिधि कर्मचारी प्रशिक्षक सहभागी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। 5 दिनसम्म सञ्चालन भएको तालिममा 20 जना सहभागीले भूम्यानाथको इतिहास महत्व शैली तथा प्रस्तुति सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए। समापन समारोहमा तालिम सफलतापूर्वक पूरा गरेका सबै 20 जना सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै तालिम सञ्चालनमा योगदान पुर्याउने प्रशिक्षकलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख पवित्र बुढाले गर्नुभयो। स्थानीय कला र संस्कृतिको संरक्षण अहिलेको आवश्यकता रहेको भन्दै वक्ताहरूले यस्ता तालिमले मौलिक परम्परालाई जीवन्त राख्न तथा नयाँ अब युवा पुस्तामा संस्कृति चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो। उहाँहरूले भूम्यानाथ जस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। रोल्पा नगरपालिकाले स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा रूकुम पश्चिम फाइनलमा प्रवेश गरेको छ। प्रदेश रंगशालामा हिजो भएको पहिलो सेमी फाइनलमा हुम्लालाई 3-1 पराजित गर्दै रूकुम पश्चिम फाइनलमा पुगेको हो। पहिलो हाफको 33 मिनटमा विकास विष्टले रूकुम पश्चिमलाई अग्रता दिलाएका थिए। 52 मिनटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। 60 मिनटमा हुम्लाले गोल फर्काउँदै खेलमा फर्किने संकेत गरेको थियो। खेलको 74 मिनटमा रूकुम पश्चिमले पेनाल्टी पाएको थियो। उक्त अवसरलाई भुवन नेपालीले गोलमा परिणत गरेका थिए र जीत सुनिश्चित गरेका थिए। टीमलाई जिताउन महत्वपूर्ण 2 गोलको योगदान गरेका रूकुम पश्चिमका विकास विष्ट म्यान अफ द म्याच बनेका थिए। उत्कृष्ट खेलसहित रूकुम पश्चिम यस प्रतियोगिताको पहिलो टोलीको रूपमा फाइनलमा प्रवेश गरेको हो। अब अर्को सेमी फाइनलमा सुर्खेत र जुम्ला बीच खेल हुनेछ भने उक्त खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। फाइनल खेल आज हुने बताएको छ। असार 18 गतिबाट शुरू भएको प्रतियोगिता असार 22 गते आजसम्म चल्नेछ। प्रतियोगितामा कर्णाली प्रदेशका 10 टीमको सहभागी रहेका छन्। रूकुम पश्चिममा चालू आर्थिक वर्षको हालसम्म सवारी कार्यवाहीबाट 28.5 लाख राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाभर सवारी कार्यवाहीबाट साउनदेखि हालसम्म 28,67,000 राजस्व संकलन गरेको हो। यो अवधिमा जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने 3,234 सवारी साधन कार्यवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज नवीन अधिकारीले जानकारी दिनुभएको छ। कार्यवाहीमा पर्नेमा सबैभन्दा बढ़ी मोटरसाइकल रहेको उहाँले बताउनु भएको छ। जिल्लामा सबै खालका सवारी साधन ट्राफिक नियम उल्लंघन गरे बापत कार्यवाहीमा परेको उहाँको भनाइरहेको छ। क्षमताभन्दा बढ़ी यात्रु बोक्ने कागजात नभएका रूट परमिट नभएका तीव्र गति लगायत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कार्यवाहीमा परेको बताइएको छ। साथै जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढ़दो पाइएको छ। यो अवधिमा जिल्लामा मापसी गरी सवारी चलाउने 235 जना चालक कार्यवाहीमा परेका छन्। उनीहरूबाट मात्र ट्राफिक प्रहरीले 1,38,000 राजस्व संकलन गरेको छ। जिल्लामा सवारी साव चागुरा सड़क ट्राफिक सचेतनामा कमी लगायतका चुनौतीहरू रहेको र यसले दुर्घटनाको जोखिम तथा सवारी अस्तव्यस्तता थपिँदै गएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार यिनै समस्यालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतना कार्यक्रममा समेत जोड़ दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्ला भरमा 841 ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट कुल 64,090 जना नागरिक समेटिएका छन्। यसमा महिला 20,388, पुरूष 23,387, बालक 10,680 र बालिका 9,635 जना रहेको अधिकारीले बताउनु भएको छ। दाङको दङ्गीशरण गाउँपालिका छ स्थित बागरमा खानेपानीको समस्या भएको छ। गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ। खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता रहेको छ। यति मात्रै नभई मुहानमा गएर पनि एक घण्टासम्म पालो पुर्नुपर्ने अवस्था रहेको स्थानीय सीता चौधरीले गुनासो गर्नुभएको छ। पानी ल्याउन पोखरीसम्म जानको लागि आधा घण्टा लाग्छ, मुहानमा गए पनि पालो पाउन मुस्किल छ। उहाँले भन्नुभएको छ त्यहाँ करिब 100 घर परिवार रहेका छन्। बागरको ठण्डी बजार, वन खल्याण, नयाँ गाउँ, गोठी लगायत गाउँमा खानेपानीको निकै समस्या हुने गरेको छ। ती दुईवटा मुहानको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकेमा समस्या नहुने स्थानीय एमए सन चौधरीले बताउनु भएको छ। दुईवटा मुहानलाई एउटा ओभर हेड ट्याङ्की बनाएर जम्मा गरेमा सबै गाउँलाई सहजै पुग्थ्यो। उहाँले भन्नुभएको छ घण्टौ पालो पुर्नुपर्ने अवस्था आउने थिएन। गाउँमा एउटा डिप बोरिङ समेत खनिएको छ। त्यो डिप बोरिङ खानेपानी त्यो डिप बोरिङ खनेपछि घर घरमा धारा पनि जडान गरियो। केही समय त ती धारामा पानी आयो, तर अहिले ती धारा सुक्खा छन्। ट्याङ्की नहुँदा पानी खेर जाने अवस्था भयो। स्थानीय निम बहादुर खत्रीले भन्नुभएको छ यसले गर्दा पानीको सतह मोटर भन्दा मुनि गयो र धारामा पानी आउन घण्टौ पालो पुर्नुपर्ने अवस्था आउने थिएन। गाउँमा एउटा डिप बोरिङ समेत खनिएको छ। त्यो डिप बोरिङ खानेपानी त्यो डिप बोरिङ खने

सुधार गरे पनि सुनाई नभएको उहाँको गुनासो रहेको छ। चुनावको बेला पानीको माग पूरा गर्ने आश्वासन आएपछि त्यो समस्याका लागि पहल भएको छैन, उहाँले गुनासो गर्नुभएको छ। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनु भएको छ। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रूसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नु भएको थियो। साथै उहाँले युक्रेन र उसका युरोपेली सहभागीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको खबरमा उल्लेख रहेको छ। उहाँका अनुसार दुवै नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेका छन्। ट्रम्पले अमेरिकी विशेष दूत स्टीभ बिटकोफ र जारेड कुसनरले शान्तिवार्ताको पहललाई निरन्तरता दिने र आवश्यक परे मस्को भ्रमण गर्न सक्ने बताउनु भएको छ। पुटिनले ट्रम्पलाई मस्को भ्रमणका लागि आमन्त्रणा गर्नुभएको छ। रूसले युद्ध समाधानका लागि डोनबास क्षेत्रमाथि पूर्ण नियन्त्रणको आफ्नो अडान दोहोर्याएको छ भने युक्रेनले यसलाई अस्वीकार गर्दै आएको छ। अन्त्यमा खेल समाचार। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लर्डर्समा हिजो भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई 7 विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 औं पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गरेको थियो। अस्ट्रेलियाका लागि मुनीले 64 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन। लिज फिल्डले 35 बलमा 48 रन बनाइन्। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। कप्तान न्याट साइभर ब्रान्ट 58 रनमा अभिजित रहेकी थिइन्। श्रेया केम्पलले अभिजित 44 रन जोडिन् भने लुसी ह्यामिल्टनले 4 ओभरमा 19 रन मात्र खर्चेर 1 विकेट लिएकी थिइन्। हामी समाचार प्रभावको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा बैठक आज बस्दै बीपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध रहेको शिक्षा मन्त्री मेहताको भनाई। बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी। मनसुनी वायुको प्रभाव आज केही स्थानमा मध्यम वर्षाको सम्भावना। रोल्पा नगरपालिका 10 धवाङमा 5 दिने भूम्याना तालिम सम्पन्न। प्रदेश स्तरीय फुटबलमा हुम्लालाई पराजित गर्दै रूकुम पश्चिम फाइनलमा। रूकुम पश्चिममा 3200 सवारी साधन कारवाहीमा परे 28.5 लाख राजस्व संकलन। दाङको दंगी शरणको बागर गाउँमा खाने पानीको समस्या। र रूसी युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच टेलिफोन वार्ता। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्क

नाटवर शारीत थाहाखबर सुन्न सक्नुहुनेछ। त्यो दिनसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
1: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
2: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
1: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
2: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ଯେ ତୋ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାଣ ପନି କି ଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି କରଛ ଦାଁତକୁ ଉପକାର ପନି କରୁ ପନି ଝିଅ ଝୁରୀକୁ ଦାଁତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝ କସ୍ତୁ ନ ସୁହାଉନି ଭାଗୋ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦ୍ଦନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्प में जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7140 318 9905 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204 र 9894993412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
1: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको पीएनबी डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने चरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903 र मोबाइल नम्बर 9858043122 र 9858043123
8: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना झुङ्गो पेला खेमरिजे गरम ओगोत्री जेउ पेला सुन भुरी पतास ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिले भेला झेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामले ल भे लागिने सज जिमी गिमी लापरवाही
10: वन
9: जङ्गल सर मेरा आइरुङ्गे बाली एमएल एमए ओछो छानेला दिउँसोकर पोतोरालाई पार जगेर हटे
10: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई पूजा बाङ्जा र यामाले पोल के नै यहाँ पिटौ चिज र रहे
9: पिकनिक वनभोज बाको मे सचाउँछु छिम्नी मेले चाउसो सैदेखि खेनाले वन जङ्गलले ओछो छाम्ने दाइके बारीको चुरो विधि ओरे भने कोबाजेन्के माथि
10: नाङखर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
9: गेसो छानेला खोरेल चाउसी पोलिए होइदिए तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बने गेम यल गेजो मेके नलाए अरूले लायो के
10: वन जङ्गल छ जुलिसी घेङबारी ल बाली नाली कुचिला चुली झ्याक्रा सताउँछु छिमी मे चाउँछु सहिले खेले
9: वन जङ्गल मेलाई घेमाइए मेला घिनी पाँचजना खरनामलाई मिलिदिए भने सानो
10: चुलीजु बेलाको घिजिम्के कोटल मेके सताङ्कीले हे नखेम छिन्नी मे चाउँछ के
9: सही सोनो अरूले भने के बच्छ या
10: के छ थाम्ला पोयाल मेलाई किसन किनी गेट छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-470।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तछा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: त हैरान परिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
1: 9805614652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: ल जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणै रोल्पा।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने, संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
1: लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आवागमन घट्यो, राजस्व संकलनमा उल्लेख्य मात्रामा कमी।
0: खामेनेईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दवाब दिएको इरानको दावी, सहभागी भए सम्बन्धमै असर पार्ने चेतावनी जारी गरिएको जिकिर।
1: र नर्वे र इंल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिल पराजित भएपछि नियमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: नेपाली कंग्रेसको संस्थापन इतर पक्षको विस्तारित बैठक आज बस्दैछ। काठमाडौँको चुन्देवीमा स्थापना गरिएको कार्यालयमा पहिलो पटक आज दिउँसो 1 बजे बैठक बस्न लागेको हो। महाधिवेशन नजिकै आइरहेको सन्दर्भमा समेत पार्टी एकताको सम्भावना क्षीणाउँदै गइरहेकाले थप छलफल गर्न बैठक बोलाइएको नेता मिन विश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरू समेत सहभागी हुनेछन्। बैठकले राष्ट्रिय भेलाको मिति तोक्न सक्ने सम्भावना छ। नेताहरूका अनुसार साउन 6 राष्ट्रिय भेला बोलाएर महाधिवेशनबारे थप कदम चाल्ने तयारी छ। श्रोताहरूका अनुसार 15 महाधिवेशनको छुट्टै तालिका ल्याउने सम्मको तयारी समेत यो पक्षले गरिरहेको छ। यसअघि शुक्रबार बसेको बैठकले समेत पार्टी नेतृत्वले एकता टिकाई राख्न जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको थियो। एकताका लागि पूर्णबहादुर खड्का पक्षले अहिलेको केन्द्रीय समिति सहितका सबै समितिमा 14 महाधिवेशनबाट निर्वाचित सदस्यहरूको सहभागिता तथा पहिले नै नवीकरण गरिसकेको सदस्यता फेरि अनलाइन मार्फत नगर्ने ऐलान दिइरहेको छ। कंग्रेस सभापति यी दुवै विषयमा लचक देखिनु भएको छैन। यसैबीच नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आगामी साउन 3 गतेसम्मका लागि थप गरेको छ। नेपाली कंग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि 2083 असार 20 गतेसम्मका लागि तोकिएको थियो।
1: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा विभिन्न विधेयकहरू प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुँदैछन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डा स्वर्णी वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धिको प्रोटोकल नम्बर 29 र 81 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो 12 बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। युवा श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा स्वास्थ्य, भूमि महिला बालबालिका, विज्ञान प्रविधि र कानून मन्त्रालयका बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीले जवाब दिने संसद सचिवालयले जनाएको छ।
0: रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा पर्यटकको आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ। पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्धन मार्फत आय आर्जन र संरक्षणलाई सँगसँगै अघि बढ़ाउने रणनीतिमा जोड़ दिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा करिब 56,000 पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालू आर्थिक वर्षमा भने हालसम्म 50,360 पर्यटक मात्र निकुञ्ज पुगेका छन्। तीमध्ये 39,011 जना आन्तरिक सार्क राष्ट्रका 788 र अन्य मुलुकका 10,561 जना रहेका छन्। पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा पनि असर परेको छ। गत आर्थिक वर्षमा 5,77,00,000 राजस्व संकलन भएकामा चालू आर्थिक वर्षमा हालसम्म 4,28,22,756 रूपियाँ मात्रै संकलन भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। फ्लाई दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसाय बीच आगामी सेप्टेम्बर 23 शुरू हुने पोखरा दुबई हवाई उडानबारे छलफल भएको छ। पोखरा दुबई हवाई उडान सेवालाई दिगो र दीर्घकालीन बनाउनेबारे छलफल भएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष ओम नारायण श्रेष्ठले फ्लाई दुबईको पोखरा दुबई उडानलाई नियमित र दिगो बनाउन सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्यूयोर्क, टोकियो जस्ता विश्वका 250 भन्दा बढ़ी गन्तव्यमा पुग्ने अवसर आएको फ्लाई दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले बताउनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाई दुबईलाई दुबई पोखरा दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो। यसबीचमा फ्लाई दुबईले उडान तालिका पनि सार्वजनिक गरिसकेको छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड़िएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा पर्यटन व्यवसाय छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्तिम संस्कार कार्यक्रम बहिष्कार गर्न दबाव दिएको इरानको तस्निम समाचार एजेन्सीले दावी गरेको छ। अमेरिकी कूटनीतिक दबावका कारण कम्तीमा 13 देशले तेहरानमा भइरहेको अली खामेनीको अन्त्येष्टि संस्कार कार्यक्रममा आफ्नो सहभागिता फिर्ता लिएका वा प्रतिनिधिमण्डलको स्तर घटाएका समाचारमा उल्लेख छ। तस्निमका अनुसार मध्य तेहरान स्थित इमाम खुमैनी ग्राण्ड मसल्लामा विभिन्न देशका प्रतिनिधिमण्डलको उपस्थितिमा भइरहेको समारोहमा विदेशी सहभागिता रोक्न वा निरुत्साहित गर्न वाशिङटनले विगत केही दिनदेखि व्यापक कूटनैतिक अभियान सञ्चालन गरेको बताइएको छ। रिपोर्टहरू अनुसार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले जुन 26 अमेरिकी दूतावास र कूटनैतिक नियोगहरूलाई एउटा गोप्य निर्देशन जारी गर्नुभएको थियो। उक्त निर्देशनमा अमेरिकी कूटनीतिज्ञहरूलाई आफ्ना आयोजक देशहरूलाई समारोहमा सहभागी हुनबाट रोक्न उपलब्ध सबै माध्यम प्रयोग गर्न भनिएको थियो। उक्त समारोहमा सहभागी हुनलाई अमेरिकाले आफ्नो हित विपरीतको शत्रुतापूर्ण कदमका रूपमा लिने र यसले वाशिङटनसँगको द्विपक्षीय सम्बन्धमा गम्भीर असर पार्न सक्ने चेतावनी पनि दिइएको बताइएको छ। स्रोतले तस्निमलाई दिएको जानकारी अनुसार अफ्रिकाका थुप्रै देशमा कार्यरत अमेरिकी राजदूतहरूले समारोहमा सहभागी भए अमेरिकाले उपलब्ध गराउँदै आएको विकास सहायता कटौती हुन सक्ने चेतावनी दिएका थिए। दुईजना अज्ञात अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै रिपोर्टमा विदेश मन्त्री रुबियोले कम्तीमा 5 अरब देशका विदेश मन्त्रीसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी गरेको दावी पनि गरिएको छ।
1: अब खेल समाचार। बेथमोनी र फोयेबो लिस्टफिल्डको विस्फोटक ब्याटिङको मदतले इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलियाले टी20 महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। गैराती लर्ड्समा भएको फाइनल खेलमा घरेलु टोलीले 7 विकेटको जित हासिल गरेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17.1 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। प्रतियोगिताभरि अपराजित रहेको अस्ट्रेलियाका लागि प्लेयर अफ दि टुर्नामेन्ट घोषित बेथमोनीले 49 बलमा 64 रनको उत्कृष्ट इनिङ खेलिन्। यस्तै विस्फोटक ब्याटिङ गरेकी लिस्टफिल्डले 35 बलमा 48 रन जोड़िन्। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 150 रनको सामान्य योगफल खड़ा गरेको थियो। इंग्ल्याण्डका लागि न्याट सिभर ब्रन्टले 58 र फ्रेया केम्पले 44 रन जोड़ेकी थिइन्।
0: नर्वे र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। केही बेर अघि सम्पन्न खेलमा इंग्ल्याण्डले घरेलु टोली मेक्सिको विरूद्ध 3-2 गोलको जित हासिल गरेको हो। खेलको 36 र 38 मिनटमा जुट वेलिङहमको 2 गोलबाट अग्रता दोब्बर पारेको अवस्थामा जुलियन क्विनेसले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयास गरेका थिए, तर 60 मिनटमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्याण्डलाई 3-1 अग्रता दिलाए। दस टोलीमा सीमित भएको इङ्ल्याण्ड विरूद्ध राहुल जिमेनेजले गोल गर्दै मेक्सिकोलाई 3-2 अवस्थामा ल्याए पनि जितका लागि पर्याप्त भएन। यससँगै घरेलु टोली खेलबाट बाहिरिएको छ। यस्तै स्ट्राइकर एलिङ हालाङको उत्कृष्ट 2 गोल र गोलकिपर उर्जान मिल्यानको उत्कृष्ट बचाउको मदतले नर्वे फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। न्यूजर्सी स्टेडियममा भएको रोमाञ्चक प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 पटकको विजेता ब्राजिललाई 2-1 अन्तरले पराजित गर्दै इतिहास रचेको हो। नर्वे विश्वकपको क्वार्टर फाइनलमा पुगेको इतिहासमा पहिलो पटक हो। यस पराजयसँगै ब्राजिल सन् 1990 पछि पहिलो पटक विश्वकपको अन्तिम स्वरबाटै बाहिरिएको छ। खेलको 15 मिनटमा ब्राजिलले पेनाल्टीको अवसर पाए पनि ब्रुनो गुइमारेसको प्रहारलाई नर्वेका गोलकिपर निल्यान्डले बचाउ गरे। खेलको 79 मिनटमा हालाण्डले हेडिङ मार्फत गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाए। 90 मिनटमा हालाण्डले व्यक्तिगत 2 गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। इन्जुरी समयको 10 मिनटमा ब्राजिलका लागि नेमारले पेनाल्टी मार्फत 1 गोल गरे पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन। यसैबीच ब्राजिलका स्टार फरवर्ड नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। विश्वकपको अन्तिम स्वरको खेलमा नर्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षीय नेमारले भावुक भन्दै राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन्। नेमारले सन् 2010 अगस्तमा अमेरिका विरूद्धको मैत्रीपूर्ण खेल मार्फत मेटलाइफ स्टेडियमबाट ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए, जहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल समेत गरेका थिए। हालका वर्षहरूमा चोटका कारण धेरै समस्या झेलेका 34 वर्षीय नेमारले ब्राजिलका लागि ऐतिहासिक 80 गोल गर्दै सन्यास लिएका छन्। उनी महान खेलाड़ी पेलेलाई पछि पार्दै ब्राजिलको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्।
1: अब मौसममा आज सबैजसो प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। दिउँसो कतै भारी वर्षाको पनि सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका भूभागहरूमा हावाहुरीको सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले अहिले बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मध्य प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षसम्मको वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा, कोशी प्रदेशको तराई र मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ। राति भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने। संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
1: लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन घट्यो। राजस्व संकलनमा उल्लेख्य मात्रामा कमी।
0: खामेनेईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दबाव दिएको इरानको दावी। सहभागी भए सम्बन्धमा असर पार्ने चेतावनी जारी गरिएको जिक्री।
1: र नर्वे र इङ्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिल पराजित भएपछि नेमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाप रे,
1: अब चाहिँ के हुने हो?
3: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यस्तो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
8: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
9: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
8: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
7: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
8: के यस विपत्तिको कुनै समाधान छैन त?
7: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
8: खाली जमिनमा बिरुवा रोपाऊ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
9: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: हेलो
11: हेलो,
10: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
12: हजुर,
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
12: हेलो भन्नुहोस् त।
10: हेलो हजुर
12: हजुर,
10: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भने रहेछ, के हो के भयो?
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, म किन दिन्थे?
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? त्यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
15: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
15: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
15: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
15: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9481-68-697।
2: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
15: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
16: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
17: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
18: हो र?
17: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
18: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
17: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
18: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
17: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा

0: आइतबार र शुक्रबार नपुहिने र बुधबार पुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बच्चाको भविष्य हाम्रो हातमा छ,
5: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
6: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ, यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
5: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
6: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
5: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
6: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
5: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
6: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
5: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
6: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा

0: सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
4: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
5: सम्पर्क मोबाइल 9857821105,
4: 9479802,
5: 9805982605
4: र 9910939940।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
8: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
9: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
9: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
11: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
9: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
10: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिरचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
9: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
9: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
16: डिभिजन वन कार्यालय रोल्पाको अपील।
17: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
16: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
18: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
16: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
17: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
16: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
17: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
20: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
21: अङ्कल, अङ्कल आउनुहोस्, मलाई बाटो घटाइदिन्छु।
22: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
23: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
24: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
20: होइन, के भाछ र तपाईँलाई
27: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
20: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
27: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
20: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
27: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
20: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
20: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
21: अङ्कल, अङ्कल आउनुहोस्, मलाई बाटो घटाइदिन्छु।
22: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
23: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
24: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
0: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
25: हाम्रो मम्मीले भन्नुभएको ओ, त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
2: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुनौला हजार दिनका आमालाई पोषण के हो थाहा छ?
4: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
5: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
4: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
5: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ, त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
4: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानु पर्छ।
5: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
4: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: সর্বদা চেতনা মনোরঞ্জন রকলা ইউ সমুদায় রেডিও চলজেলা চলজেলা চলজেলা
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865378232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। नेपाली कंग्रेसको संस्थापन इतर पक्षको विस्तारित बैठक आज बस्दैछ। काठमाडौँको चुनदेवीमा स्थापना गरिएको कार्यालयमा पहिलो पटक आज दिउँसो 1 बजे बैठक बस्न लागेको हो। महाधिवेशन नजिकै आइरहेको सन्दर्भमा समेत पार्टी एकताको सम्भावना छिनाउँदै गइरहेकाले थप छलफल गर्न बैठक बोलाइएको नेता मीन विश्वकर्माले बताउनुभयो। उहाँका अनुसार बैठकमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौँका उपलब्ध जिल्ला सभापतिहरू समेत सहभागी हुनेछन्। बैठकले राष्ट्रिय भेलाको मिति तोक्ने सक्ने सम्भावना छ। नेताहरूका अनुसार साउन 6 राष्ट्रिय भेला बोलाएर महाधिवेशनबारे थप कदम चाल्ने तयारी छ। श्रोतहरूका अनुसार 15 महाधिवेशनको छुट्टै तालिका ल्याउने सम्मको तयारी समेत यो पक्षले गरिरहेको छ। यसअघि शुक्रबार बसेको बैठकले समेत पार्टी नेतृत्वले एकता टिकाई राख्न गम्भीर नदेखिएको निष्कर्ष निकालेको थियो। एकताका लागि पूर्णबहादुर खड्का पक्षले अहिलेको केन्द्रीय समिति सहितका सबै समितिमा 14 महाधिवेशनबाट निर्वाचित सदस्यहरूको सहभागिता तथा पहिले नै नवीकरण गरिसकेको सदस्यता फेरि अनलाइन मार्फत नगर्ने अडान लिइरहेको छ। कंग्रेस सभापति यी दुवै विषयमा लचक देखिनु भएको छैन। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुनेछन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धिको प्रोटोकल नम्बर 29 र 81 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक आज दिउँसो 12:15 बस्दैछ। बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। युवा, श्रम, रोजगार, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, भूमि, महिला बालबालिका, विज्ञान प्रविधि र कानून मन्त्रालयका बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। गुल्मीमा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। रेसुङ्गा पोखरीबाट तमगाँसतर्फ जाँदै गरेको LU-1J1528 नम्बरको सफारी जीप आज बिहान रेसुङ्गा नगरपालिका 8 गजुरा स्थित तमगाँस रेसुङ्गा सड़क खण्डमा दुर्घटनामा परेको हो। रेसुङ्गा नगरपालिका 2 बागमारे घर भई हाल बस्तार बस्ने 16 वर्षीय सुदीप नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा प्युठानको 9 बाहिनी गाउँपालिका 1 घर भई हाल बसपाक बस्ने 17 वर्षीय अर्जुन बुढाथोकी, बागलुङ घर भएका 18 वर्षीय गणेश परियार र 18 वर्षीय आयुष गैरेको बायाँ हातमा सामान्य चोट लागेको छ। उनीहरूको जिल्ला अस्पताल तमगाँसमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यसैबीच कैलालीको धनगढ़ीमा भारतीय गाड़ीले मोटरसाइकललाई ठक्कर दिँदा 1 जनाको मृत्यु भएको छ। धनगढ़ी उपमहानगरपालिका 3 बोराडाँडी चोकमा UP-65EX-0100 नम्बरको भारतीय गाड़ीले C-4P-952 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गाड़ीको ठक्करबाट मोटरसाइकल पछाडि सवार बैतरीको सिगास गाउँपालिकाका 48 वर्षीय पदम चन्दको मृत्यु भएको हो। मोटरसाइकल चालक गौतम ऐर भनी सकुशल छन्। दुर्घटनापछि भारतीय नम्बरको गाड़ी र चालक फरार भएका छन्। दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ। र रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा पर्यटक आवागमन घटेसँगै राजस्व संकलनमा कमी आएको छ। पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्धन मार्फत आय आर्जन र संरक्षणलाई सँगसँगै अघि बढ़ाउने रणनीतिमा जोड़ दिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा करिब 56,000 पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालू आर्थिक वर्षमा भने हालसम्म 50,360 जना पर्यटक मात्र निकुञ्ज पुगेका छन्। तीमध्ये 39,011 जना आन्तरिक, सार्क राष्ट्रका 788 र अन्य मुलुकका 10,561 जना छन्। पर्यटक आवागमन घटेसँगै राजस्व संकलनमा पनि असर परेको छ। गत आर्थिक वर्षमा 5,77,00,000 राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा हालसम्म 4,28,22,756 मात्र राजस्व संकलन भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताउनुभयो। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास.
2: कमिंग अप नेक्स्ट
1: कार्यक्रम सुशेली.
3: सारङ्गीको तारदेखि टुङ्नाको झुनसम्म, आकपारे र पालमदेखि देउडा र टप्पासम्म
4: कार्यक्रम सुशेली.
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुशेली.
3: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
2: कार्यक्रम सुशेली.
5: AIO.
6: AIO?
5: Yes, AIO. All in one mart. The best place for shopping.
6: के तर हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
1: All in one mart, helping make your life easier.
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ.
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न.
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
7: कहाँ जाने दिदी? उपप्रमुखलाई. नमस्कार उपप्रमुख.
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ.
9: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू.
8: बाटो बन्छ समयमै भन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है.
9: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
7: अनि के गर्नु त अब, म त निस्किसक्नु हो. अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ.
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.
1: नेपाल सरकार विज्ञापन बोर्ड. 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक. लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ. त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ. हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ. सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै. फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69.
11: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
11: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
11: अनि हुलाकमा पो जानु?
12: हो नि, हुलाकमा जाऊ न.
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
11: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशेली।
3: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हातपारे र पालमदेखि देउरा र चप्पासम्म।
4: सुसेली
5: सुसेली
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली
5: सुसेली।

छेडा र कचाली हाँस्छिन् कलकल गर्छिन् भेरी कुसेर चाखुरी अनि जुनी आउनु फेरि शिवालय चुनी चाँदे नलगाड बारेकोट छेडा कुसे भेरी मिली बन्छ जाजरकोट छेडा कुसे भेरी मिली बन्छ जाजरकोट। यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ सुसेलीमा। सुसेली लिएर आज फेरि आइपुगे प्राविधिक साथी जयराम नगरकोटीसँगै म ओम भण्डारी। सुसेली तपाईँको आफ्नै कार्यक्रम हो जहाँ हामी एकछिन हाँस्ने गर्छौ नाच्ने गर्छौ र एक आपसमा विरतिका कुरा सुनाउने गर्छौं। हामी लोकगीत लोक साहित्य र लोक संस्कृतिका कुरा गर्छौ। आज त हामी घुम्दै घुम्दै हाम्रै जाजरकोट पुग्दैछौ। उही धरामा टेक्नु छ, उही धराकै कुरा गर्नु छ। जाजरकोटका केही प्रमुख स्थलका बारेमा, त्यहाँका पर्यटकीय सम्भावनाका बारेमा, त्यहाँको जनजीवन र भूगोलका अरू केही कुरा हुने नै छन्। कार्यक्रम सुसेली भरि तपाई पनि सँगै रहनुहोला। अब हामी भावनाको पंख उड्दै जाजरकोट जान्छौं। कार्यक्रमको प्रारम्भमै आफ्नो जन्मभूमिलाई स्मरण गरौं। झल्का झल्का झल्का हिमालय, कर्मभूमि जहाँ भए नि जन्मभूमि हो मेरो पश्चिम नेपाल। टीकापुन र सुरेश शाहीको यो स्वर सुनाउँछु। डाक्टर राजेन्द्र भट्टको शब्द संयोजनमा सुरेश शाहीको यो लय संयोजन, सुसेलीको आजको पहिलो प्रस्तुति तपाईँलाई।

कर्मभूमि जहाँ भए पनि जन्मभूमि हो मेरो पश्चिम नेपाल। आज पश्चिमको जाजरकोट पोगेका छौं। जाजरकोटको संकटा गुफाभित्रै पस्नु छ, शिवालय मन्दिरमा शिर राख्नु छ। झारकोट शब्दको अपभ्रंश भई जाजरकोट नाम दिएको जनश्रुति पाइन्छ जाजरकोटका नामाकरणका विषयमा। पहिले जाजरकोट ठाउँमा चारैतिर बाक्लो झार जंगल भएको र बीचमा कोट जस्तो परेको डाँडा भएको कारणले यो ठाउँलाई जाजरकोटको नाममा बुढापाकाहरूले बोल्ने नाम चर्चामा आएपछि पछिल्ला पुस्ताहरूले जाजरकोट नामले बोल्न थालेपछि पछि जाजरकोट नै भएको भन्ने भनाइ छ। यसरी जाजरकोट जिल्लाको नामाकरण भएका प्रशस्त जनश्रुतिहरू छन्। जाजरकोट जिल्लाको क्षेत्रफल 2230 वर्ग किलोमिटर र समुद्री सतहबाट जाजरकोट जिल्ला 610 देखि 5412 1412 मिटर उचाइमा रहेको छ। जिल्लालाई राजनीतिक तथा प्रशासनिक विभाजन सम्पादन राजनीतिक रूपबाट मध्य पश्चिमाञ्चल विकास क्षेत्र साबिकको भेरी अञ्चल जाजरकोट जिल्ला र तत्ठाउँमा 30 गाउँ विकास समिति बनाइएको र 270 वडाहरू र 11 इलाका र 2 संसदीय निर्वाचन क्षेत्र विभाजन गरिएको र नेपालको पिछड़ीको जिल्ला मानिँदै आएकोमा हाल जिल्लालाई एउटा संसदीय निर्वाचन क्षेत्र र 2 स्थानीय तह जसमा भेरी नगरपालिका र त्रिवेणी नलगाड नगरपालिकालाई पिछड़िएको सूचीबाट हटाएर जाजरकोट जिल्लालाई अहिले 3 नगरपालिका जसमा भेरी नगरपालिका त्रिवेणी नलगाड नगरपालिका र छेरागाड नगरपालिका अनि शिवालय गाउँपालिका जुनी चाँदे गाउँपालिका कुसे गाउँपालिका र बारेकोट गाउँपालिका गरी 4 गाउँपालिकामा विभाजन भएको छ। पछिल्लो यो संरचना पछिल्ला स्थानीय तहको विभाजन अनुसार 1 निर्वाचन क्षेत्रमा समेटिएको छ जाजरकोट जिल्ला। पौराणिक कालमा कर्णाली भेगमा हाल जुम्ला जिल्लाको सिन्जा क्षेत्रमा खस जातिका मल्ल राजाहरूले एउटा विशाल राज्यको स्थापना गरेको पाइन्छ। अहिलेको जाजरकोट जिल्लाको क्षेत्र पनि त्यस्ताका सोही राज्यमा थियो। धेरै राजाहरूले राज्य गरिसकेपछि ईस्वी सम्वतको 1833 ताका जुम्ला राज्य टुक्रिएर ससाना 2200 र 2400 राज्यको उदय भएको थियो। सोही समयमा साके सम्वत 1300 देखि 1455 आसपासमा भेरी नदीको पश्चिमी किनारा स्थित जगतीपुरलाई जगत सिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य सञ्चालन गरेका थिए। इतिहास अनुसार त्यति बेलाको जाजरकोट एउटा साम्राज्यको रूपमा विकसित भएको साथै त्यसको सिमाना जुम्लाबाट दक्षिण गंगा नदीसम्म पश्चिममा दैलेख र पूर्वमा गण्डकी नदीसम्म फैलिएको थियो भन्ने भनाइ छ। पृथ्वीनारायण शाह जसले नेपालको राष्ट्रिय एकीकरण गरे, पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको बेलामा समेत जाजरकोटलाई हमला नगरी छुट्टै राज्यको रूपमा मान्यता दिएको र राज्य रजौटा ऐन 2017 अनुसार पनि जाजरकोटी राजाको अस्तित्व कायम रहेको अभिलेखबाट देखिन्छ। जाजरकोट जिल्लाको सिमाना पूर्वमा रूकुम जिल्ला र रोल्पा, पश्चिममा दैलेख र कालीकोट जिल्ला, उत्तरमा डोल्पा र जुम्ला जिल्ला र दक्षिणतिर सल्यान र सुर्खेत जिल्लासम्म पुगेको छ। यसरी वरिपरि विभिन्न धेरै जिल्लाहरूले घेरिएको छ जाजरकोट। केही तल न्याना भागहरू, समतल भागहरू र अधिकांश पहाड़ले भरिएको छ जाजरकोट। कतिपय बेला जाजरकोटको ऐतिहासिक महत्व गाँसिएका प्रसंगहरू चर्चामा आए पनि त्यहाँका ऐतिहासिक ठाउँहरू पुरातात्विक महत्व बोकेका त्यस्ता स्थलहरूको हालसम्म खोज अध्ययन अनुसन्धान र उत्खनन हुन सकेको छैन, जसको कारणले जाजरकोट जिल्लाभित्र भएका पर्यटकीय स्थलहरूको समेत उपयोग हुन सकेको छैन। जाजरकोट जिल्लाको बेसीमा डोल्पाबाट बग्दै आएको ठूली भेरी अनि रूकुम जिल्लाबाट बग्दै आउने सानो भेरी भेटिने रिम्ना दोभान अनि त्रिवेणी नलगाड नगरपालिकाको रग्दा, खगेनकोट, डाँडागाउँ अनि भेरी नगरपालिकाको रिम्ना, कालेगाउँ, जगतीपुर, कुदु, भूरभुरुङ्गे हुँदै शिवालय गाउँपालिकाको छेराचौर हुँदै गएको भेरी नदीको तिरै तिरको आनन्दमा अनि तराई जस्तै फाँट रहेको भेरी नगरपालिकाको जगतीपुर, भूर अनि जुनी चाँदे र बारेकोट गाउँपालिका जिल्लाबाट बग्दै आउने सानो भेरी भेटिने रिम्ना दोभान अनि त्रिवेणी नलगाड नगरपालिकाको
रग्दा, खगेनकोट, डाँडागाउँ अनि भेरी नगरपालिकाको ऋण

टिकवाड़ा रोकाया गांव टाले गांव त्यसैगरी पजारू दह जस्ता अग्ला चुचुरोहरूमा हिउँले ढाकिएको ठाउँ अनि अग्ला अग्ला पहाड़हरू साथमा नेपालमा पाइने विभिन्न प्रजातिका लोपोन्मुख झारल बदेल रतुवा घोरल भालु कस्तुरी मृग डाँफे मयूर ढुकुर सुनघोरो जस्ता अनगिन्ती जंगली जनावर र पशु पंक्षीहरू बोट बिरूहरू प्रशस्त पाइने गरेको छ। यसरी जाजरकोटको जंगल पनि विशेष महत्वका छन्। जाजरकोटका जंगलभित्र प्रशस्त जड़ीबुटी जन्य औषधोपचार हुन सक्ने कन्दमूलहरू पनि पाइन्छ। त्यसो त हामीले अघि भने झैं विभिन्न लोपोन्मुख जात जातिका जनावरहरू जंगली जनावर र मयूर पंखी विभिन्न चराचुरुङ्गी सँगै स्वयं मयूर पनि जाजरकोटको जंगलमा पाइने गरेको छ। यसरी विविधताले धनी छ जाजरकोट। राज्यको आँखामा उस्तो सिधै नपरे पनि र व्यवसायीहरूको आँखाले उस्तो नदेखे पनि जाजरकोटमा पर्यटकीय रूपमा प्रयोग गर्न सकिने त्यस्ता स्थलहरू छन्, त्यस्ता चीज वस्तुहरू छन्, त्यस्ता दृश्यहरू छन् जसलाई अझै उपयोग गर्न सकिएको छैन। जाजरकोटको सदरमुकाम नजिकै रहेको विशेष गुफालाई पनि अझै प्रयोग गर्न सकिएको छैन, त्यो पनि उपेक्षाकै शिकार छ। संकटा गुफा जाजरकोटको सुगम ठाउँमै छ भन्नुपर्छ। तैपनि त्यसका बारे पनि अझै अध्ययन र अनुसन्धान हुन सकेको छैन। त्यससँगै त्यहाँका अन्य धार्मिक महत्व बोकेका स्थलहरू छन् अनि प्राकृतिक त्यस्ता दृश्यहरू छन् र त्यस्ता मन्दिरहरू छन्, त्यस्ता दरबारहरू छन् जसका बारे अझै अध्ययन र अनुसन्धान हुन सकेका छैन, जानकारी बाहिर हुन सकेका छैन। स्वयं जाजरकोटीलाई थाहा छ, स्वयं स्थानीयलाई थाहा छ र केही सामाजिक काम गर्ने अभियन्ताहरूलाई थाहा छ, तर तिनलाई अझै उपयोग गर्न सकेको छैन। यही नै जाजरकोटको विकासको दुर्भाग्य भन्नुपर्छ। तैपनि जाजरकोटमा मोटर गाड़ी पुगेको छ, केही आधारभूत आवश्यकताका चीजहरू विकास पूर्वाधारहरू बन्न सकेका छन्, त्यसैमा जाजरकोटी सन्तुलित मानिरहेका छन्।

हुन त प्रत्येकलाई आफ्नै जन्मभूमि प्रिय लाग्दछ, प्यारो लाग्दछ र संसारको जहाँ पुगे पनि आफ्नै जन्मभूमिलाई स्मरण गर्ने गर्छन् र प्रत्येक दिन आफ्नै जन्मभूमिलाई नमन गर्ने गर्छन्। त्यसैले सबैलाई आफ्नै जन्मभूमि प्रिय हुने गर्छ। तैपनि प्रकृतिको सुन्दर जाजरकोट आफैमा धनी छ, सौम्य, शान्त र सधैँ विकासको पर्खाईमा रहिरहेको छ। जिल्लामा लाखौंको चाहनाको विषय बिजुली मस्टा मन्दिर, नदाईडाब, मालिका मन्दिर, बढी मालिका, डाँडाभेरी, मालिका गुफा, संकटा गुफा, कुदु गुफा, भकारे दह र शंकरदह अनि यिनीहरू भन्दा साना 12 भन्दा बढी मन्दिरहरू, चुचुराहरू, दहहरू चर्चामा रहे पनि यिनको समुचित सदुपयोग र विकास हुन बाँकी छ। पूर्वाधारको निर्माण भएको छैन। जाजरकोट जिल्लाको कुसे गाउँपालिका पैकमा पर्ने 14 जिल्लाका आस्थावान भक्तजन जेठदेखि साउन र भदौ पूर्णिमाको दिनमा बोकाहरूको बलि दिन आउँछन् बिजुली मस्टा मन्दिरमा। बिजुली मस्टा मन्दिरमा केन्द्रीय राणा र शाहवंशीय शासकहरूले चढ़ाएका करिब 200 किलोग्रामसम्मका घण्टहरू अझै देख्न पाइन्छ। मध्य पहाड लगायत काठमाडौँबाट समेत आस्था राख्ने पैकै स्थित बिजुली मस्टाको उत्पत्ति भने जुम्लाको ढकार गाउँ मानिन्छ। मस्टाका 12 भाइ मध्ये जाजरकोटको बिजुली मस्टालाई धर्नुधारी योद्धाका रूपमा लिइन्छ र स्थानीयले यसै गरी मानिआएका छन्, भनिआएका छन् र जानिआएका छन्। पैकमा रहेको मस्टाका अमृते धामीदेखि अहिलेका मूल धामी खड्कबहादुर रोकायासम्म एकै घरका 27 पुस्ता धामीले धार्मिक बीडा थामिरहेका छन्। यस अवधिमा बिर्मी धमेनी, हस्ती धमेनी सहित 7 धमेनीहरूले पूजा आजा सञ्चालन गरेका थिए। जेठ महिना, साउन महिना र भदौ महिनाको पूर्णिमाका दिन बोका बलि दिएर पूजा आजा गरिने यो मस्टा मन्दिरमा निसन्तान दम्पतिलाई सन्तानको लागि विश्वास मानिँदै आएको छ। निसन्तानहरूले सन्तान मागे भने प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएकोले स्थानीय वरपरका थुप्रै भूभागबाट आस्थावान मानिसहरूको त्यहाँ भीड़ लाग्ने गर्दछ। त्यस्तै यो मस्टा सँगै पैकमा रहेको मस्टा जस्तै मालिका देवी मन्दिर पनि अर्को आस्थाको केन्द्र हो। मालिका देवीको मन्दिर जाजरकोटको शिवालय गाउँपालिका र दैलेखको भगवती माई गाउँपालिकाको सिमानामा पर्ने गुरासे लेकमा अवस्थित छ। लाखौंको मनोकांक्षा बोकेको मन्दिर हो यो। यहाँ वर्षमा एकचोटि रक्षाबन्धनको दिनमा मेला लाग्ने गर्छ। मालिका देवी मन्दिर आउँदा भक्तालुजनहरूले यो धेरै विद्या पाऊ, पुत्र पुत्री छोराछोरीको लाभ होस्, धन सम्पत्ति घरभरि होस्, गाई वस्तुहरू गोठभरि होऊन्, आफ्नो आयु लामो होस् भनेर मनमा माग्दै त्यो ठाउँमा पुगेर घरबाट मन्दिरमा चढ़ाउन लगेका सामान मूर्ति, कापी कलम, पैसा, घाँस, फलफूल, मकै, काँक्रो, फर्सी, धान जस्ता अन्न बालीहरू लिएर मन्दिरमाथि चढ़ाउने गर्छन् र रक्षाबन्धनको अघिल्लो दिनमा गएर रातभर भजन कीर्तन गरेर रात बिताउँछन् र पूर्णिमाको दिनमा मन्दिरको पुजारीले भक्तजनहरूलाई मन्दिरको वरिपरि गोलो बनेर पोल्टो थापेर आँखा चिम्लेर बस्न लगाउँछन् र मन्दिरमा माथि गएर मन्दिरमाथि रहेको सबै सरसामान जो भक्तजनले चढ़ाएका थिए मन्दिरको वरिपरि फाल्न शुरू गर्छन् अनि आफ्नो पोल्टोमा जे आयो, पैसा आए पैसा लाभ, कापी कलम आए ज्ञान आर्जन, विद्या बढ़ने, घाँस आए गाई वस्तु लाभ हुने, मूर्ति आए छोराछोरीको प्राप्ति हुने अनि अन्न बाली आए धन सम्पत्ति आर्जनको योग देखिन्छ भन्ने भनाई पुर्खौंदेखि परापूर्वकालदेखि नै चलिआएको छ। यदि केही आएन भने उसको इच्छा पूरा नहुने मानिँदै आएको छ। यसरी त्यहाँका धार्मिक स्थानहरूको आफ्नै महत्व छ। मालिका देवी मन्दिर जस्तै बढी मालिका मन्दिरको पनि स्थानीय ठाउँमा खुबै चर्चा छ। छेडेगाड नगरपालिका झाप्रा मछाइनामा रहेको बढी मालिका हालको गोर्खा स्थित मनोकामना मन्दिरको उत्पत्ति स्थल रहेको इतिहासमा उल्लेख छ। माइती घर पक्ष जाजरकोटी राजा मनोकामना बीच मनमुटाव भएपछि माइतीहरूले मलाई हेर्न नआउनु भनी श्राप दिएपछि जाजरकोटी शाहवंश हालको गोर्खा स्थित मनोकामना मन्दिर जाने गर्दैनन्। यो चलन हिजोदेखि आजसम्म चलिआएको छ। यसरी विभिन्न धार्मिक स्थलहरूको जाजरकोटमा आफ्नै किम्वदन्ती छ, आफ्नै मान्यता र जनश्रुति छ। जाजरकोटको अर्को गन्तव्य स्थल हो मालिका गुफा पनि।
जाजरकोट जिल्ला भौगोलिक रूपमा पछाडि परे पनि यो क्षेत्र प्राकृतिक रूपले धनी रहेको छ। जाजरकोट क्षेत्रमा जाजरकोट जिल्लामा विभिन्न पर्यटकीय तथा रमणीय ठाउँहरू यत्र तत्र छन्। छेडागाड नगरपालिका दशेरामा पर्ने फाल्म भन्ने गाउँमा सिरानमा रहेको मालिका गुफा एकदमै रमणीय र पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण मानिन्छ। यो गुफा चारैतिर प्राकृतिक रूपमा ढुङ्गै ढुङ्गाले बनेको छ। समुद्री सतहदेखि झण्डै 3560 मिटर उचाइमा रहेको यो गुफामा ढुङ्गाले बनेका शिव पार्वती गणेश विष्णुका मूर्ति रहेका छन्। ती मूर्ति आफै बनेको अनुमान गरिन्छ, आफै बनेको भनाइ छ, ढुङ्गाबाट स्वनिर्मित भएका हुन्। गुफा लगभग 400 मिटर भित्र रहेको छ भने त्यहाँ जानलाई भर्याङ बनाइएको छ, त्यसैले आगन्तुक भक्तजनहरूलाई अहिले ओहोर दोहोर गर्न सजिलो छ। यो झैं भकारे दह पनि जाजरकोटको अर्को गन्तव्य स्थल हो। जाजरकोट जिल्लाबाट 10 कोस पश्चिममा पर्ने जुनी चाँदे गाउँपालिका मजकोटमा एकदम अनौठो खालका दहहरू रहेका छन्। तीनमध्ये भकारे दह हो। यो दहमा एउटा खोलामाथिबाट बगेर आउँदा एउटा ढुङ्गा मुनिबाट छिरेर आउने गर्दछ। ढुङ्गा मुनिबाट खोलै छिर्छ। यो दहमा चारैतिर ढुङ्गाले घेरेको छ भने बीचमा गहिरो ताल रहेको छ। यो तालको पानी भकारी जस्तो परेकाले यसलाई भकारे दह नाम राखिएको भनाइ छ। दुई नदीको बीचमा पर्ने यो दह 100 मिटर जति गहिरो छ भने त्यसैमा 400 मिटर अग्लो झरना पनि झर्ने गर्छ, जो हेर्दैमा मन लोभ्याउने किसिमको छ। भकारी दह जस्तै साइकोरी दह पनि जाजरकोट जिल्लाको अर्को महत्वपूर्ण प्राकृतिक स्थल हो। जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको नायकवाडामा पर्छ यो दह। यो साइकोरी मेला विशेष गरी साउन पूर्णिमाको दिनमा लाग्ने गर्छ। स्थानीयले साइकोरी दह नजिकै मेलै भर्ने गर्छन्। यता रूकुम, सल्यान, डोल्पा, जुम्लाबाट हजारौं तीर्थालुहरू पूर्णिमाको दिन आउने गर्छन् र यहाँ आएर यो तालमा नुहाएपछि मनले चिताएको सम्पूर्ण मनोकांक्षाहरू पूरा हुने जनविश्वास रहेको छ। त्यही विश्वासले मान्छेहरू निकै लामो बाटोदेखि धाई धाई साइकोरी दह पुग्छन्। यो ताल एउटा प्रचार प्रसारको अभावले गर्दा ओझेलमा परेको छ। यदि प्रचार प्रसार हुने हो भने हामीले आन्तरिक स्थानीय वरपरका जिल्लाका पर्यटकहरू या जिल्लाका मानिसहरू मात्रै होइन, राष्ट्रिय स्तरमा थुप्रै थुप्रै पर्यटकहरूलाई पुर्याउन सकिन्छ र अन्तर्राष्ट्रिय क्षेत्रबाट तेस्रो मुलुकबाट आएका पर्यटकहरू पनि त्यहाँ पुग्न सक्छन्। यही ताल नजिकै ठाकुरजीको गाड पनि रहेको छ र सत्री युगमा सीता र पार्वतीको वासस्थानको रूपमा रहेको ठाकुरजीको गाडलाई हजारौं तीर्थालुहरू मनोकांक्षा पूरा हुन्छ भनेर विशेष गरी नुहाउन आउने गर्छन्। यसरी जाजरकोटका धार्मिक र प्राकृतिक दृश्यहरू निकै मनमोहक छन्। तिनैलाई हेर्न स्थानीय मात्र होइन वरपरका छिमेकी जिल्लाबाट पनि भक्तजनहरू तीर्थालुहरू पुग्ने गर्छन्। त्यो सँगै पछिल्लो समय स्थानीय स्तरबाट भएका केही प्रचार प्रसारले गर्दाखेरि जाजरकोटका धार्मिक प्राकृतिक र ऐतिहासिक ठाउँहरूको केही चिनारी अरूसम्म पुगेको छ। यसरी जाजरकोटको प्राकृतिक सम्पदा सँगै सांस्कृतिक सम्पदा पनि उसै गरी विशेष महत्वको छ। त्यहाँको गीत संगीत, बाजागाजा, त्यहाँका स्थानीय लोककथाहरू, लोकविश्वास र जनश्रुतिहरू पनि छन्। तिनैलाई समेटेर स्थानीय वरपरका थुप्रै गाउँहरूमा आफ्ना रैथाने गीतहरू, स्थानीय लोकलयहरू जीवित छन्, जुन जाजरकोट भन्दा पश्चिमका देउडा संस्कृतिबाट पनि आइपुगेका छन्। सुदूरपश्चिमको देउडा संस्कृति अनि पश्चिम नेपालका अरू विभिन्न लयका गीतसँगै जाजरकोटका स्थानीय गीतहरूले पनि जाजरकोटका रन बन गुन्जिएका छन्। जाजरकोटका मेलापात सबैमा जाँगर भरिएको छ, पाखुरीमा तागत छ, मनमा जाँगर छ अनि आँखाभरि विश्वास छ। यही विश्वासले जाजरकोटीहरू आफ्नो जीवन उकास्न, जीवनलाई वरदान साबित गर्न अगाडि लम्किरहेका छनृ।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: लौ उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
9: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
9: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
11: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
9: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
10: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
9: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरि जरिवाना समेत हुन सक्दछ।
11: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
9: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
10: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
9: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
9: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
10: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
12: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848750571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, लिबाङ टुडीखेल रोल्पा।
4: अब सुन्नुहोस् पुरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो अनुहारमा चाया, पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
7: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
8: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? हा, तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया, पोतो, दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
7: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
8: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया, पोतो, दाग सबै हटाउनुहोस्।
7: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम, मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
9: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
10: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
10: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
8: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
8: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
8: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
10: धेरै समय मोबाइल चलाएपछि क्या हो?
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझे।
10: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यो त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7140-318-9095-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छैन।
1: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
5: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमि मस्त जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना ताए आउ ये दिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर चेने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल घे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउस खेलगेमा दुख
6: सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
5: गेछो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिन गाई गेज मेके लैजु अब नजरे बनाए गेम एल गेज मेके नलाए औलेम लायो के नाइए
6: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउँछु छिनी ने चाउसो सैले के खेले
5: वन जङ्गल मेला गेमाइए मेला लागि किन्ने पाँच जना खर नाम्बार मिलिदिए भने सानो जन
6: बतास उचुलिजु बेला त घिजिङ्गे कोटल मेके सताङ्गिने हेन छिन्ने ने चासो घेस
5: ने लागि निताई गे भने के बच्ची सुन अरूले भने के बच्चा
6: के छ थामला पोयाल ने लागि युकेशन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सह विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
7: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
7: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल, अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे।
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु।
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन हो।
11: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
12: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
13: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
11: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
13: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
12: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
13: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
11: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
13: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
11: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
13: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाऊ।
12: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: त हैरान परिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने।
2: सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।

0: भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9800594452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
4: खै जन्मदाता दिनुस् त।
5: जन्मदाता गरेको छैन नि म्याडम।
4: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
7: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नगरौ बिना सिपी दुखमा नपरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ଆଜି ତ ହଇରାଣ ପାରି ସକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ତି ଦୈନ ଦୁଃଖେ ପୋ ଦୁଃଖୀ କରଛା ଦାଁତକୁ ଉପକାର ପନି କରୁ ପନି ଝିଅ ଝୁରୀକୁ ଦାଁତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁହାଉନି ଭାକୁ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କର୍ନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କର୍ନୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9845014652
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
2: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावि र शिक्षक लाइसेन्स,
2: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेलागी मायुका लागि त सुनसरी गाउँपालिका यमी मस्त र जरुरी सूचना। झुङ्गो पेला खिमरिदे, गरम ओबोटिली जेउ पेला सुनो, भुरी कता ओचुली जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना रे, वातावरण मिले हेला खेप्ता असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज ताना रे भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा डुप,
5: वन
4: जङ्गल सर मेरा आइरिन्दी बानी एमएल एमए ओसो छानेला दिउँसोकर पोतोराले पार जगे रहतै
5: सलाई लाइटर स्याउला मे सचाउने चिजराले जा बाङजा र यामाडेने पोल केने या इतौ चिज र रहे वन जङ्गल याल के भए
4: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदे कि खेनाले वन जङ्गल ओसो छान्ने दैके बानीको चुरोत विधि ओरे बनै कोबाजन
5: नानथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि ढाल्ने छ अनुगमन दुने व्यवस्था चाउसर गिडुए
4: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेके नलाए अरूले लायो के नाइए
5: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा रस चाउसो छिनी मे चाउसो सहिदेकी खेले
4: वन जङ्गल मेला दुखेमा अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सह विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
6: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
6: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
6: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
11: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
12: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
13: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
11: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
12: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
13: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
12: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
13: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
12: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
11: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भूमिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: Pro 3 MHz。जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने। संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: प्रतिनिधि सभाको बैठक जारी, विभिन्न विधेयक पेश हुँदै राष्ट्रिय सभाको बैठक पनि बस्दै।
1: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु। धनगढ़ीमा भारतीय गाड़ीले ठक्कर दिँदा एक व्यक्तिको ज्यान गयो।
0: खामेनाईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दबाव दिएको इरानको दावी। सहभागी भए सम्बन्धमै असर पार्ने चेतावनी जारी गरिएको जिकिर।
1: र नर्वे र इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिल पराजित भएपछि नेमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची भन्दा छ।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कांग्रेसको संस्थापन इतर पक्षको विस्तारित बैठक आज बस्दैछ। काठमाडौँको चुनदेवीमा स्थापना गरिएको कार्यालयमा पहिलो पटक आज दिउँसो 1 बजे बैठक बोलाइएको छ। महाधिवेशन नजिकै आइरहेको सन्दर्भमा समेत पार्टी एकताको सम्भावना क्षीण बन्दै गइरहेकाले थप छलफल गर्न बैठक बोलाइएको नेता मीन विश्वकर्माले बताउनुभयो। उहाँका अनुसार बैठकमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरू सहभागी हुनेछन्। बैठकले राष्ट्रिय भेलाको मिति तोक्न सक्ने सम्भावना छ। नेताहरूका अनुसार साउन 6 राष्ट्रिय भेला बोलाएर महाधिवेशनबारे थप कदम चाल्ने तयारी छ। श्रोतहरूका अनुसार 15 महाधिवेशनको छुट्टै तालिका ल्याउने सम्मको तयारी समेत यो पक्षले गरेको छ। यसअघि शुक्रबार बसेको बैठकले समेत पार्टी नेतृत्वले एकता टिकाई राख्न जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको थियो। यसैबीच नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आगामी साउन 3 गतेसम्मका लागि थप गरेको छ। महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि 2083 असार 20 गतेसम्म तोकिएको थियो।
1: संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले आफ्ना नागरिक समेत जोगाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। जारी प्रतिनिधि सभा बैठकमा उहाँले केही दिन अघि दैलेखमा भएको सवारी दुर्घटनामा परेका यात्रुहरूको अहिलेसम्म पत्ता नलागेको भन्दै सरकारको आलोचना गर्नुभएको हो। कर्णालीमा यात्रुहरूले जीवनको भीख मागिरहँदा त्यही क्षेत्रको आकाशबाट एकजना मन्त्री भ्रमणमा गएको तर यात्रुको उद्धार गर्न हेलिकप्टर नआएको भन्दै गुनासो पोख्नुभयो। अर्कोतर्फ प्रदेश सभामा भाग पुगेन भन्दा सांसदहरू झगडा गरिरहेकोमा समेत आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले कर्णालीमाथि पटक पटक विभेद भएको भन्दै कर्णाली नेपालमा पर्छ कि पर्दैन भन्दै प्रश्न दोहोराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। बैठकमा आज विभिन्न विधेयकहरू प्रस्तुत हुँदैछन्। प्रधानमन्त्री पालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धिको प्रोटोकल नम्बर 29 र 81 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो सभा बाह्र बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। युवा श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, भूमि, महिला बालबालिका, विज्ञान प्रविधि र कानून मन्त्रालयका बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने संसद सचिवालयले जनाएको छ।
0: गुल्मीमा जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। रेसुङ्गा पोखरीबाट तमगाँसतर्फ जाँदै गरेको लु 1J1528 नम्बरको सफारी जीप आज बिहान रेसुङ्गा नगरपालिका 8 गजुरा स्थित तमगाँस रेसुङ्गा सड़क खण्डमा दुर्घटनामा परेको हो। रेसुङ्गा नगरपालिका 2 बागमारे घर भई अहिले बसपाग बस्ने 16 वर्षीय सुदीप नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा प्युठानको 9 वाहिनी गाउँपालिका 1 घर भई बसपाग बस्ने 17 वर्षीय अर्जुन बुढाथोकी, बागलुङ घर भएका 18 वर्षीय गणेश परियार र 18 वर्षीय आयुष गैरी घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल तमगाँसमा उपचार भइरहेको छ। यसैबीच कैलालीको धनगढ़ीमा भारतीय गाड़ीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। धनगढ़ी उपमहानगरपालिका 3 बोराडाँडी चोकमा UP65EX01000 नम्बरको भारतीय गाड़ीले C4P952 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गाड़ीको ठक्करबाट मोटरसाइकलको पछाडि सवार रहेका बैतडीको सिगास गाउँपालिकाका 48 वर्षीय पदम चौधको मृत्यु भएको प्रहरीले बताएको छ। मोटरसाइकल चालक गौतम ऐर भने सकुशल छन्। दुर्घटनापछि भारतीय नम्बरको गाड़ी र चालक फरार भएका छन्। खोजी भइरहेको प्रहरीले जनाएको छ।
1: अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा यातायात सेवा बन्द नगरिने भएको छ। हाल स्तर उन्नति भइरहेको उक्त सड़क निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय भएको थियो। उक्त सड़क खण्डमा पहिलो चरणको कालोपत्री गर्नको लागि रातको समयमा बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएको थियो। केही दिनको वर्षाले सीटीबी तथा डीबीएम गर्न सड़क समाएर हालिएको सब बेस केही स्थानमा बगाएको र कतै कति क्षति पुर्याएकोले आवागमन रोकेर गर्ने भनिएको काम सम्भव नदेखिएकोले सड़क बन्द नहुने सड़क डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका इन्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले आजै पत्रचार गरी आजदेखि निर्धारित कार्यतालिका फेरबदल गर्नु परेकोले केही समय सार्ने जानकारी गराएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। रसुवा स्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ। पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्धन मार्फत आय आर्जन र संरक्षणलाई सँगसँगै अघि बढ़ाउने रणनीतिमा जोड़ दिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा करिब 56,000 पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालू आर्थिक वर्षमा भने हालसम्म 50,360 पर्यटक मात्र निकुञ्ज पुगेका छन्। तीमध्ये 39,011 जना आन्तरिक सार्क राष्ट्रका 788 जना र अन्य मुलुकका 10,561 जना रहेका छन्। पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा पनि असर परेको छ। गत आर्थिक वर्षमा 5,77,00,000 राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा हालसम्म 4,28,22,756 रूपियाँ संकलन भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्तिम संस्कार कार्यक्रम बहिष्कार गर्न दवाब दिएको इरानको तस्निम समाचार एजेन्सीले दावी गरेको छ। अमेरिकी कूटनीतिक दवाबका कारण कम्तीमा 13 देशले तेहरानमा भइरहेको अली खामेनीको अन्तिम संस्कार कार्यक्रममा आफ्नो सहभागिता फिर्ता लिएको वा प्रतिनिधिमण्डलको स्तर घटाएको समाचारमा उल्लेख गरिएको छ। तस्निमका अनुसार मध्य तेहरान स्थित इमाम हुसैनी ग्रान्ड मोसल्लामा विभिन्न देशका प्रतिनिधिमण्डलहरूको उपस्थितिमा भइरहेको यस समारोहमा विदेशी सहभागिता रोक्न वा निरुत्साहित गर्न वाशिङटनले विगत केही दिनदेखि व्यापक कूटनीतिक अभियान सञ्चालन गरेको बताइएको छ। रिपोर्ट अनुसार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सन् 26 जुन 26 अमेरिकी दूतावास र कूटनीतिक नियोगहरूलाई एउटा गोप्य निर्देशन जारी गर्नुभएको थियो। उक्त निर्देशनमा अमेरिकी कूटनीतिज्ञहरूलाई आफ्ना आयोजक देशहरूलाई समारोहमा सहभागी हुनबाट रोक्न उपलब्ध सबै माध्यम प्रयोग गर्न भनिएको थियो। उक्त समारोहमा सहभागी हुनुलाई अमेरिकाले आफ्नो हित विपरीतको शत्रुतापूर्ण कदमका रूपमा लिने र यसले वाशिङटनसँगको द्विपक्षीय सम्बन्धमा गम्भीर असर पार्न सक्ने चेतावनी पनि दिइएको छ। स्रोतले तस्निमलाई दिएको जानकारी अनुसार अफ्रिकाका थुप्रै देशमा कार्यरत अमेरिकी राजदूतहरूले समारोहमा सहभागी भए अमेरिकाले उपलब्ध गराउँदै आएको विकास सहायता कटौती हुन सक्ने चेतावनी दिएका थिए। दुईजना अज्ञात अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै रिपोर्टमा विदेश मन्त्री रुबियोले कम्तीमा 5 अरब देशका विदेश मन्त्रीहरूसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी गरेको पनि दावी गरिएको छ।
1: अब खेल समाचार। नर्वे र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। आज बिहान सम्पन्न खेलमा इंग्ल्याण्डले घरेलु टोली मेक्सिको विरूद्ध 3-2 गोलको जित हासिल गरेको हो। खेलको 36 र 38 मिनटमा जोड बेलिङ्घमले गरेको 2 गोलबाट अग्रता दोब्बर पारेको अवस्थामा जुलियन क्विनोनेट्सको गोलबाट घरेलु टोली मेक्सिको खेलमा फर्कने प्रयास गरेको थियो, तर 60 मिनटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई 3-1 जित दिलाए। जरेल क्वानसासले रातो कार्ड खाँदै मैदान छाडेपछि 10 सीमित भएको इंग्ल्याण्ड विरूद्ध राउल जिमिनेजले गोल गर्दै मेक्सिकोलाई 3-2 को अवस्थामा ल्याए पनि जितको लागि पर्याप्त भएन। यससँगै घरेलु टोली खेलबाट बाहिरिएको छ। यस्तै स्ट्राइकर एर्लिङ हलान्डको उत्कृष्ट 2 गोल र गोलकिपर ओर्जान निल्यान्डको उत्कृष्ट बचावको मदतले नर्वे विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। न्यूयर्क न्यू जर्सी स्टेडियममा भएको रोमाञ्चक प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 विजेता ब्राजिललाई 2-1 गोल अन्तरले पराजित गर्दै इतिहास रचेको हो। नर्वे विश्वकपको क्वार्टर फाइनलमा पुगेको इतिहासमै पहिलो पटक हो। यस पराजयसँगै ब्राजिल सन् 1990 पछि पहिलो पटक विश्वकपको अन्तिम 16 बाहिरिएको छ। खेलको 15 ब्राजिलले पेनाल्टीको अवसर पाए पनि ब्रुनो गुइमारिसको प्रहारलाई नर्वेका गोलकिपर निल्यान्डले बचाव गरे। खेलको 79 मिनटमा हल्याण्डले हेडिङ मार्फत गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाए। 90 मिनटमा हल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। इन्जुरी समयको 10 मिनटमा ब्राजिलको लागि नेयमरले पेनाल्टी मार्फत 1 गोल गरे पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन। यसैबीच ब्राजिलका स्टार फरवार्ड नेयमरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। विश्वकपको अन्तिम 16 खेलमा नर्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि नेयमरले राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन्। नेयमरले सन् 2010 अगस्तमा अमेरिका विरूद्धको मैत्रीपूर्ण खेल मार्फत मेटलाइफ स्टेडियमबाटै ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए, जहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल समेत गरेका थिए। हालका वर्षहरूमा चोटका कारण धेरै समस्या झेलेका 34 नेयमरले ब्राजिलका लागि ऐतिहासिक 80 गोल गर्दै सन्यास लिएका छन्। उनी महान खेलाड़ी पेलेलाई पछि पार्दै ब्राजिलको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्।
0: बेथ मुनी र फयडे लिचफिल्डको विस्फोटक ब्याटिङको मद्दतले इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलियाले टी20 महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। गैराति लर्ड्समा भएको फाइनल खेलमा घरेलु टोलीले 7 जित हासिल गरेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17.1 ओभरमा 3 गुमाएर पूरा गर्यो। प्रतियोगिताभरि अपराजित रहेको अस्ट्रेलियाका लागि प्लेयर अफ दि टुर्नामेन्ट घोषित बेथ मुनीले 49 बलमा 64 रनको उत्कृष्ट इनिङ खेलिन्। यस्तै विस्फोटक ब्याटिङ गरेकी लिचफिल्डले 35 बलमा 18 रन जोडिन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित 20 ओभरमा 4 गुमाएर 150 रनको सामान्य यो फल खड़ा गरेको थियो। इंग्ल्याण्डका लागि नाट सिभर ब्रन्टले 58 र फ्रेया केम्पले 44 रन जोडेकी थिइन्। दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने। संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: प्रतिनिधि सभाको बैठक जारी। विभिन्न विधेयक पेश हुँदै राष्ट्रिय सभाको बैठक पनि बस्दै।
1: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु। धनगढ़ीमा भारतीय गाड़ीले ठक्कर दिँदा एक व्यक्तिको ज्यान गयो।
0: खामेनाईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दबाव दिएको इरानको दावी। सहभागी भए सम्बन्धमै असर पर्ने चेतावनी जारी गरेको जिकिर।
1: र नर्वे र इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिल पराजित भएपछि नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: मम्मी दाजु क्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
12: के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
12: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
13: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
14: लो किन नि, के भयो, सन्चो भएन?
13: होइन, यतिकै जानै मन लागेन।
14: यतिकै पनि हुन्छ?
13: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
14: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
15: नमस्ते, कति टाइमले पाल्नु भयो?
14: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
15: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
16: हस् म्याडम।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मेरा लागि उमायुका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोदिनी जेऊ बेला सुनो, भुरी कटास ओचुगुरी जेऊ आउ बेला क, वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए, आउ ये जुनी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्ता असर किएने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिएने सुनो, नाखार नामे ल भे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, जिन्दगी कोठेल मेला किनाते जन धनी मी खेपा छिपी ताऊ दुबो खोकाई
19: गेचो छानियाला बल्ल मेला किने पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरिए
18: वन जङ्गल सर मेरा आरिन्दी बानी एमएल एमए ओसो छानियाला सोतर पोतर राले पार जगे रहते
19: सलाई लाइटर स्याउला मे सचाउने चिज राले जा बाङजा र यामा रेने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भावा या
18: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहिदे कि खेनाले वन जङ्गल ओसो छान्ने तैके बानीको चुरो विधि ओरे पनि
19: गेचो छानियाला बल्ल मेला किने पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरिए
18: वन जङ्गल सर मेरा आरिन्दी बानी एमएल एमए ओसो छानियाला सोतर पोतर राले पार जगे रहते
19: सलाई लाइटर स्याउला।

0: व्यवस्था चाउसर गिदुए
1: गेसो छानेला खोरेल चाउसी पोदिए होगिदे करिन गाई गेसो मेके लाइजु आबो नजिरे बने गेन येल गेसो मेके नालाये औरुले लायो के नाइये
0: बन्जलोस जुडिसि हो गेन बारी ल बालिनाली कुचुला चुली यात्रा रस चाउसो छिनि ने चाउसो सहिले के खेले या
1: बन्जंगल नेला कि के नाइये नेवला कि नि पारसोना खरना मारे मिदि दे बने सानो जने गेसये
0: बतास उचुली जु बेला त गिजिन के कोटल नेके सताकिने हेनोखिम छिनि ने चाउसो गेसये
1: ने लागि ने निताय के मने के बचिए सोनो अरुले मने के बचया
0: के छ थामला पोयाल ने लागि किसन किने के छका ओडा कार्यालय प्रहरी कार्यालय सज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
1: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो त खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
3: दिदी म पनि बाह्रै वर्षमा बेचेँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग छिक्नु अपराध हो
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
4: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
6: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
9: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
8: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
9: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
8: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भए कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण

0: स्रोत हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदय घात, मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-470।
1: पाप रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरानी दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा। गुरुआमा,
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको अपील।
8: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
7: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
9: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
7: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
8: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
7: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
8: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्ताहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
11: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नपुहिने र बुधबार पुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
14: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
15: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
16: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
15: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
14: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
15: के यस विपत्तिको कुनै समाधान छैन त?
14: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
15: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
16: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
11: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
20: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
19: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
20: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
19: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
20: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
19: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
20: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
19: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
20: सम्पर्क मोबाइल 98578121105,
19: 98479802,
20: 98095682605
19: र 98103940.
21: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
22: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
21: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
22: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
22: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
3: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
22: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
1: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
22: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
22: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डाम बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
23: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
23: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
23: ए हो र?
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
26: होइन, के भाषा र तपाईँलाई
25: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
26: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त धोराही दाँ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
27: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
25: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
27: यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
25: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
27: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
0: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
27: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
9: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
14: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
14: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।
6: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
10: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
11: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
10: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
11: लौ उसो भए म सामान लिन गइहाले।
10: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
11: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
10: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
11: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
12: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
13: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
13: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
12: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
13: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
13: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
12: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
13: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
15: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
13: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र

0: सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राइल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14-652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
1: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
8: B&B डेन्टल क्लिनिक घोराही 15 दाम
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका एउटी मस्तक जरुरी सूचना जुहो बेला खेम्रिदे गरम ओबोतरी जेउ बेला सुनो फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे वातावरण मिलेने ल घेप्ता असर केने रि उमुल र थङ्ने भुछे तामे वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख
10: वन
9: जङ्गल सर मेरा आइडेन्टी बानी एमएल एमए सोछा मेला दिउँसोकर पोतरालाई पार जगे हटे
10: सलाई लाइट दर्शियाउला मे सचाउने चिजरालाई जा बाङजा र यामा देने पोल के नै या इतौ चिज र रहे वन जङ्गल याल के भए
9: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरे बनाई कोबाजे
10: नाङथार नाम लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले च अनुगमन दिने व्यवस्था चाउसर्की दुए
9: गेछो छानेला खोरेल चाउसी पोलिए हैरिदे चरिम गाई गेजम हेके लाइजु अब नजिरे बनाई गेम एल गेजम हेके नलाए औलेम लायो के नाइए
10: वन जङ्गल स जुडिसी घेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिनी मे चाउसो सहिदेखि खेले
9: वन जङ्गल मेला गेमाइए मेला
10: कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
2: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुनिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सचेको घरमा तुलसीपुर दाङ
7: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ
8: सम्पर्क मोबाइल 98578121105
7: 98479802
8: 98095826005
7: र 98103940
9: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
9: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाझोपनको समस्या यौन अङ्ग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाठे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा कुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
10: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
11: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
9: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा तथा नसा रोग विशेषज्ञ
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
9: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
10: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
9: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
10: जसका लागि मोबाइल नम्बर छ 98578443123 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
9: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
12: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
13: होइन के भएको र तपाईँलाई
12: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
13: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
14: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
15: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
16: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
15: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
16: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
17: खैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
18: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
19: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
18: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
19: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
18: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिनद्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिनद्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
19: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार
18: गर्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत

0: सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय, तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू

0: रहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: डालोमा होला दाना हाल्दै नानी
1: खै यो त दादा छैन
2: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
0: रुपा दाना लिएर आऊ त
3: सबै खाने दाना पाइने रहेछ
2: बुनु जाऊ है दाना लिनु
4: हजुर यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894 50571 र 9855 74 2471 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ चुडीखेत रोल्पा
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
6: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ
7: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हा तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
6: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
6: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
8: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9847851234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
9: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
10: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
9: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
10: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
9: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
10: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त जरुरी सूचना। जुँ बेला खेम्रिदे गरम ओगोटिरी जेउ बेला सुनो, फुरीको त ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल खेप्ता असर केने, रि उमुल र थङ्ने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखर नामे ल भे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख,
3: वन
2: जङ्गल सर मेरा आदिवरी बानी एमएल एमए सोछा मेला दिउँसोकर पोतोरालाई पार्दे हटे
3: सलाई लाइटर्सी आउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा देने पोल गेने या किचौ चिज र रहे
2: पिकनिक वन भोज बाको मे सोचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
3: नान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो कि हालले छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेछो छामेला खोरेर चाउसी खोलिए हैदिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेङ एल गेजो मेकेमा लागे अरूले
3: वन जङ्गल जुलिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी मे चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेलाइदिने पाँचजना खरनामा मिलिदिएको नै
3: सानो बेला त घिजिन्के कोठो ल मे के सताङ्किने हे नखेम छिन्ने मे चाउसो घेस
2: मे लागिने मिताई गे भने के बचिए सोनो अरूले भने के बच्छ या
3: के छ छामला पोया ल मे लाग्यो कि सन्किने ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
6: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
7: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
6: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा वासस्थान ध्वस्त पार्छ। पार्दछ।
7: वन डढेलोले माटोलाई बाँधेर राख्ने, वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
7: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
7: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
6: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
7: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
7: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
7: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
6: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
7: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
6: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
16: लो, किन नि? के भयो, सन्चो भएन?
15: होइन, यतिकै जाने मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
16: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते। कति कामले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुनीबाङ बजार र उदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
17: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
18: हो र? होइन होला त्यस्तो त। सोइता, तिमीहरूको के खासखुस कुरा आउँदैछ? के भयो भन त?
19: के भएन मिस,
18: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
20: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
21: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
0: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
19: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
0: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
19: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
0: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
19: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
0: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
19: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ।
0: सम्पर्क मोबाइल 98578211105,
19: 98479802,
0: 98095826605
19: र 98103940।
22: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
23: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
22: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
23: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
22: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
23: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
26: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
25: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
26: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
25: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
26: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमा हुनुहुन्छ।
27: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
25: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
26: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
27: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
25: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
26: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
26: जसका लागि मोबाइल नम्बर 98578443173, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
1: डाम बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
13: होइन, के भाछ र तपाईँलाई
11: के भन्नु र नानी, धन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
13: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही दाँ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
28: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन क्षारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
11: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पित बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
13: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
13: विकल्प आयुर्वेद क्लिनिक घोराही दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
29: शुभ प्रभात गुरुआमा।
30: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
29: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
30: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
30: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
30: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
30: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
30: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हैया बद्दी, मेरो त दात दुखिलो, के गर्ने होला अब।
15: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
16: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
15: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
16: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
16: लामो समयसम्म गुटका सुपारी पान खाइ मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म, युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भा, म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
22: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
23: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
22: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
19: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
22: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा
23: र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
22: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने।

0: कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यावसायिक टावरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
1: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697,
2: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
3: खै जन्मदाता दिनुस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
8: खै योमा त दाना छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर। यो बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
7: ओहो, भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चोरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
9: लौका गिरिला सबै चल्लाले खाने दाना पाइने रहेछ।
10: बुनु जाऊ है दाना लिनु।
9: ल ल जान्छ।
11: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855247171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत रोल्पा।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
13: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
14: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
13: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
14: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
13: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
15: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
16: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त। छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
17: के रे, नानी त भर्खर 17 की लागि होइन र?
16: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
17: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
16: ए हो र?
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
20: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
19: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
20: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
19: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
20: अनुरोध, स्वास्थ्य कार्यालय रोल्पा।
21: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
22: बाफ्रे, अब चाहिँ के हुने हो?
23: यत्तिकै पत्याल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
22: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
23: तिमीलाई थाहा थिएन?
22: थाहा थिएन।
23: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
22: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
23: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
24: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
25: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
27: हेलो,
17: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
27: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
28: हजुर।
27: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
28: हेलो हेलो, भन्नुहोस् त।
17: हेलो हजुर
28: हजुर,
17: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
28: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
27: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
28: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
27: ल ल, किन दिन्छ?
29: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
30: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
29: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
30: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
31: नेपाल सरकार विज्ञापन बोर्ड।
32: सुनौला हजार दिनका आमालाई,
0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: लौ चटाइङ पर्न आँटो सबैजना यता आउँदै यता त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चटाइङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
31: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्मदाता दिनुहोस् त.
1: जन्मदर्ता गरेको छैन नि म्याडम.
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: त्यही डालोमा होला दाना, हालिदेऊ नानी.
5: खै योमा त दाना छैन. कहिलेदेखि भन्दैछु दाना छैन, कहाँबाट ल्याउने हो भनेर. यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब.
4: ओहो, भुसुक्कै बिर्सेछु. जाऊ जाऊ दिमाग चुरी खेल्न जिते. रुपा स्टोरबाट दाना लिएर आऊ त.
2: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्. हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ. साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ. प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171. रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ, टुडीखेल, रोल्पा.

0: आजको संसारमा रोलपाली आवाज यो रेडियो जलजला एफएम छानेको चुप्पो चार मेगाहर्ज
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
4: समयको

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रूलिङ। संसदप्रति उत्तरदायी हुन प्रधानमन्त्रीलाई प्रतिपक्षीय दलका नेता आङ देन्देको सुझाव।
0: आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको श्रम मन्त्रीको भनाई। बाढ़ीका कारण अवरूद्ध रहेको बेपी राजमार्गको काभ्रे खण्ड सुचारू।
1: काठमाण्डुको गंगोबु स्थितमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रम शुरू। ललितपुरमा महिलाप्रति अश्लील हरकत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ।
0: रूसद्वारा युक्रेनमा भीषण हमला, कम्तीमा 8 जनाको मृत्यु, 34 जना घाइते।
1: र एनपीएलको तेस्रो संस्करणका लागि आज अक्सन हुँदै 155 खेलाड़ी सहभागी हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण बन्न सरकारलाई निर्देशन दिनुभएको हो। वहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो।
1: प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाललाई भाइरल हुने बाटो त्यागेर संसदप्रति उत्तरदायी हुन सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर आङ देम्बेले सामाजिक सञ्जाल मार्फत लोकप्रिय हुने नाममा भ्रमपूर्ण जिन्दगी कटाउन उचित नहुनेतर्फ पनि प्रधानमन्त्री शाहलाई सचेत गराउनु भएको हो। त्यति मात्र होइन, उहाँले प्रधानमन्त्री लोकतान्त्रिक बाटोबाट आए पनि मस्तिष्क उत्तर कोरियाली नेताको जस्तो देखिएको टिप्पणी गर्नुभयो। सरकारले 100 दिन पूरा गरेको सन्दर्भमा आफ्नो धारणा राख्ने क्रममा उहाँले धुरीमा चढ़ेपछि सिंढी भूल्नु हुँदैन लोकोक्तिलाई स्मरण गराउनु भएको थियो। प्रधानमन्त्री शाहतर्फ लक्षित गर्दै आङ देम्बेले देश कालो चस्मा, कालो कोट र कालो प्यान्ट लगाएर कालै गाड़ीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी समेत गर्नुभयो। सुकमवासीहरूको उठीवास लगाएको तर्फ संकेत गर्दै उहाँले कोही पनि नागरिकको बसोबास कानूनी हुन सक्ने तर कुनै नागरिकको जन्म गैर कानूनी हुन नसक्ने बताउनुभयो। व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने तर पछि रातारात धपाउने कुरा राम्रो नभएको बताउनुभयो। राष्ट्रपाको महाधिवेशनमा नेकपा एमालेका नेता युवराज केवालीले ड्राइभिङ गर्दा ध्यान दिनुपर्ने बताएपछि प्रधानमन्त्री बालेनले हाइवे एक्सप्रेस चलाएको जवाफ दिनुभएको थियो। त्यही शब्दमा आङ देम्बेले फेरि सम्झाउनु भएको छ।
3: सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्नुबाट गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईँले भाइरल हुने बाटो अब त्याग्नुपर्छ। भोलिदिनुहोस् तपाईँ देशको प्रधानमन्त्री भइसक्नुभयो। प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढंगले ड्राइभ गर्नुहोस्, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालिएर गर्नु। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। आजको राष्ट्रिय सभाको विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै उहाँले सरकारको ध्यान नेपालमा नै मर्यादित रोजगारी सिर्जना गर्नमा केन्द्रित रहेको बताउनु भएको हो। यसका लागि श्रम क्षेत्रको नियमन र रोजगार प्रवर्तनका कार्यक्रमलाई तीव्र बनाएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार श्रम रोजगार मर्यादित काम र श्रमिक सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न श्रम निरीक्षणलाई रणनीतिक प्राथमिकता दिइएको छ। पछिल्लो 100 दिनमा 1321 प्रतिष्ठानमा श्रम निरीक्षण सम्पन्न गरिएको छ। श्रमिकका उजुरी निवेदन तथा निरीक्षणका क्रममा श्रम शोषण सम्बन्धी कार्यवाहीबाट जरिवाना र सहमति बापत 4,40,96,205 रूपियाँ असुल गरिएको छ। श्रम निरीक्षणको दर 60% वृद्धि भएको पनि उहाँले बताउनुभयो।
1: बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड सुचारू भएको छ। रोशी खोलामा पानीको सतह बढ़ेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको थियो। खोलामा पानीको सतह पनि कम भएपछि सड़क सुचारू भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक रविन विष्टले जानकारी दिनुभयो। प्रहरी नायब परीक्षक विष्टले काठमाडौँतर्फ र पूर्वतर्फको रात्रिकालीन सेवा भने रोकिएको जानकारी दिनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको
5: मार्बलका सिकेसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेशन खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँको गंगोबो स्थित नयाँ बस पार्कमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रमको शुरू गरिएको छ। प्रहरी प्रभाग नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गंगोबोले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागू औषध दुर्व्यसनबाट जोगाउन सचेतना प्रदान गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरिएको हो।
3: ललितपुरमा सार्वजनिक स्थलमा एक महिलाप्रति अश्लील हरकत गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका 2 इमाडोल स्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा 55 वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्। भैतडीको पाटन नगरपालिका 7 स्थायी घर भएका भट्ट हाल ललितपुरको इमाडोलमा बस्दै आएका छन्। उनी सिंहदरबार स्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। पीड़ित महिलाले भट्टको हरकतको भिडियो खिची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि घटना बाहिर आएको थियो। भिडियो सार्वजनिक भए लगत्तै प्रहरी विरूद्ध 7 बाटोको टोलीले अनुसन्धान अघि बढ़ाउँदै भट्टलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका भट्टलाई प्रहरी विरूद्ध 7 बाटोको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।
4: पूर्वी नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान शुरू गरेको जनाएका छन्। नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसाय सञ्जालले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्धनात्मक भ्रमण तथा अन्तर्क्रिया गरेको छ। महिला व्यवसायहरूले यही असार 18 21 गतेसम्म पूर्वी नेपालको विभिन्न गन्तव्यको भ्रमण गरेका थिए। पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय स्थलको अवलोकन गर्दै स्थानीय सरकार भएका व्यक्ति तथा समुदायसँग छलफल गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
3: कालीकोटमा आजदेखि विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको छ। विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको जनाइएको छ। जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर बजार अनुगमनलाई तीव्र पार्दै विषादी जोखिम न्यूनीकरण अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको जनाइएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। टर्कीमा हुने नेटो शिखर सम्मेलनको पूर्व सन्ध्यामा रूसले युक्रेनको किएव क्षेत्रमा भीषण हमला गरेको छ। रूसले आज गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 34 जना घाइते भएका छन्। राजधानी किएव र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको संकेत दिएको छ। किएव क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाका चेनकोका अनुसार आक्रमणबाट 4 आवासीय भवनमा आगलागी भएको छ। बुचा जिल्लामा 7 जनाको र राजधानी क्षेत्रमा 1 जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। आज बिहान हवाई हमलाको चेतावनीपछि राजधानीमा लगातार 10 बढ़ी विस्फोट सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच भोलि टर्कीको अंकरामा शुरू हुने नेटो शिखर सम्मेलनका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की बीच युद्धबारे छलफल हुने अपेक्षा गरिएको छ। त्यसपछि ट्रम्पले शान्ति प्रयासलाई पुनर्जीवित गर्ने उद्देश्यले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्ने योजना रहेको व्हाइट हाउसले जनाएको छ। यता युक्रेनले पनि पछिल्ला हप्ताहरूमा रूसभित्रका ऊर्जा पूर्वाधारमा आक्रमणलाई तीव्र बनाएको छ।
3: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको अक्सन आज हुँदैछ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने एनपीएलको तेस्रो संस्करणका लागि आज अक्सन हुन लागेको हो। अक्सनका लागि 347 खेलाड़ीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा भने 155 खेलाड़ी अटाएका छन्। अक्सनका लागि सहभागी 8 टोलीले 52 खेलाड़ीलाई रिटेन गरिसकेका छन्। क्यानले यसपटक अक्सनबाट हरेक टोलीले थप 2 खेलाड़ी खरिद गर्न पाउने नियम बनाएको कारण जम्मा 52 खेलाड़ी विभिन्न टोलीमा अनुबन्ध हुन पाउनेछन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रूलिङ, संसदप्रति उत्तरदायी हुन प्रधानमन्त्रीलाई प्रतिपक्ष दलका नेता आङ देम्बेको सुझाव,
3: आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको श्रम मन्त्रीको भनाई, भाडीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड सुचारू,
4: काठमाडौँको गोङगोबु स्थितमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रम शुरू, ललितपुरमा महिलाप्रति अश्लील हरकत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ,
3: रूसद्वारा युक्रेनमा भीषण हमला, कम्तीमा 8 जनाको मृत्यु, 34 जना घाइते,
4: र एनपीएलको तेस्रो संस्करणका लागि आज अक्सन हुँदै 155 खेलाड़ी सहभागी हुने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ, नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7318 9905 94 6 52।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
8: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
8: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
8: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
2: होइन, के भएको छ र तपाईँलाई?
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
3: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
3: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
1: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: नमस्ते डाक्टर साहब।

0: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
0: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
0: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिजे गरम ओगोदिनी जेउ बेला सुनो भुरी कता ओचुदिनी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये जिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिनी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
5: वन
4: जङ्गल सर मेरा आदिवी बानी एमएल एमए सोछा मेला लिउसोकर पोतरालाई पार जगे हटे
5: सलाई लाई तर्सी आउला मे सचाउने चिजरालाई हुजा बाङ्जा र यामा ढेने पोल के नै या इटौ चिजर रहे वन जङ्गल याल के भए
4: पिकनिक वनभोज बाको मे सोचाउँछु छिन्नी मेलै चाउसे सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरोद विधि ओरेको नै कोबाजेङ्गे माथि
5: नान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिलुए
4: गेछो छामेला खोरेर चाउसी पोलिए हरिदे तरिम गाई गेजो निकेलाइ छु अब नजिरे बनाए गेङ याल गेजो निकेमा लागे औलेम लायो के लागे
5: वन जङ्गल जुलिसी घेङ बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिनी ने चाउसो सहिले के खेले यहाँ
4: वन जङ्गल मेला दुगेमा ये मेला दिने पाँचजना खरनामदार मिलिदिए भने चानज ने गेसे
5: बतास उचली जु बेला त हिजिमके कोठ ल मेके सताङ्गीले हे नखेम छिन्नी ने चाउसो गेसे यहाँ
4: ने लागिने निताए गे मने गे बचिए सोनो अरूले मने गे बच यहाँ
5: के छ छामला पोया ल हे लाग्यो किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
4: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा
6: हेलो
7: हेलो हेलो
6: म हजुरको बैङ्कबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
7: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
1: हजुर
7: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
1: हेलो हेलो भन्नुहोस् त
6: हेलो हजुर
1: हजुर
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
7: नानी के भने रहेछ के हो के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
7: ल ल किन दिन्थ्यो
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ
2: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
8: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
9: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
8: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
9: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
8: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू हाजी किएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43123 98-478-070
8: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
10: ए लौ लौ चटाङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
1: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
11: हो र
1: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
11: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
12: हैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
13: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन जे सुझै गर्नुहोस् तपाईँले
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
16: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
17: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
19: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
20: कतिजनालाई भनिसक्यो एउटै डाइलग
21: विद्या नाच म तिमीलाई सचिव
20: विद्या त हुनु पर्यो नि नाच्नलाई

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको

व्यवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौं। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौं। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौं। लेन अनुशासनको पालना गरौं। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौं। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9865778232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टमा अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ भने विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ हामीलाई सुनिरहनु भएको छ। कार्यक्रम लोकसारथी सुन्दै गर्दा हामी यति बेला सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट पनि प्रसारित छौं। सुशीला मगरको साथ मिलिराखेको छ। यसै क्रममा रेडियो स्वर्गभूमि 93 MHz भिंग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिंह 107.1 MHz अर्घखाँचीबाट, कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छापस्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz पाल्पा तानसेनबाट यति बेला साथ दिइरहनु भएको छ। तिलु राणा भट्टराईले रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट, गोडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट, विजय नभएर नम्रता नेपालीले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट, सन्देश जेडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ। रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ। रेडियो क्रान्ति 90.4 MHz काभ्रेप्लाञ्च कोशीपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz रूकुम पश्चिम चौरजहारीमा 90.4 MHz पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। ओखलढुङ्गाको आफ्नो एफएमबाट विनुमाया राई र रूकुम पश्चिमको आफ्नो एफएमबाट मनिषा डागीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मौराखारा 106.5 MHz रूकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुराँस 105.2 MHz बाट साथ मिलिराखेको छ। जानु तामाङको भने रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट, खड्गराज बस्नेत आकाश, रेडियो मेनस्याम एफएम 103.5 MHz तेह्रथुमबाट शारदा बासकोटाले साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 MHz विविध कारणवश कार्यक्रम आजको लागि प्रसारण नहुने कुरा हामीलाई अनिता रसाईले अनुले जानकारी दिनुभएको छ। यसै क्रममा हामीलाई रेडियो मनसरोवर 92.1 MHz हुम्लाबाट साथ मिलिराखेको छ। प्राविधिक साथीको भने हामीलाई धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 MHz दाङ घोराईबाट हामीलाई साथ दिइरहनु भएको छ। ईश्वरी पुनले भने रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट
गोरख डागीले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा र रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट एकैसाथ कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै गर्दा आज हामी कार्यक्रमको सोमबारीय बसाईमा छौं र सोमबारीय बसाईमा रहेर तपाईसँग हामी कुराकानी मात्र होइन लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्ने गर्छौं, जसका लागि फोन गर्नुपर्ने नम्बर हो 98 68 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौं। 98 68 69 40 को नम्बर तपाईका लागि हामी खुला गरेका छौं र तपाई कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यो पनि जानकारी गराउनुहोला। जानकारी गराउनको लागि म्यासेज गर्नुहोला। म्यासेजका लागि 98 644 17 298 म्यासेज पनि गर्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए 98 644 17 298 कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ म्यासेज गर्नुहोस् र 98 68 60 39 40 फोन डायल गर्नुहोला भन्दै आउनुहोस् कार्यक्रमको शुरूआती चरणमा शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौ। लोकभाका पछि तपाईँको माझमा फेरि आउँछौ। यो लोकभाका तपाईँको लागि

0: तिमी बिना सानी एकछिन बाँच्नै सकिन, यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। लौ नानी भन्ने गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं र कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र विभिन्न साझेदार रेडियोहरूबाट एकै साथ हामी प्रसारणमा छौं र कार्यक्रम लोकसारथीमा आज अन्ताक्षरीको बसाईमा तपाईँ सहभागिता जनाउँदै गर्दाखेरि हाम्रा केही नियमहरू छन् र ती नियमभित्र रहेर तपाईँले सहभागिता जनाउनु पर्नेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। सर्वप्रथम कार्यक्रमलाई तपाईँले सुनेर कार्यक्रमको बारेमा बुझेर मात्रै सहभागिता जनाउनुहोला। कार्यक्रममा के गरिन्छ भन्ने कुरा जानकारी लिएर मात्रै सहभागिता जनाउनुहोला म तपाईँलाई आग्रह गर्छु। र आजको कार्यक्रममा अन्ताक्षरी हो र अन्ताक्षरीमा के गर्नुपर्छ, कसरी सहभागिता जनाउनुपर्छ भन्ने बारे म तपाईँलाई जानकारी गराउँछु। कार्यक्रममा आइसकेपछि पहिलो साथीले जुनसुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुनेछ, गीत गाउन सक्नुहुनेछ। गीत लोकविधाको हुनुपर्नेछ, अन्य विधाको गीत समावेश गर्न पाइने छैन। त्यो अवस्थामा अन्य विधाको गीत गाउनुभयो भने तपाईँको फोन हामीले यतैबाट काटिदिनेछौ र त्यसपछि मेरो फोन किन काटियो भनेर गुनासो नगर्नुहोला, किनभने कार्यक्रमको नाम लोकसारथी हो, लोकविधाका गीत संगीतहरू मात्रै गाउन पाइनेछ। र अर्को कुरा, गीत थेगोबाट, आजको लागि गीत थेगोबाट शुरू गर्नुपर्नेछ, टुक्काबाट गाउन पाइने छैन। गीत थेगो गाइसकेपछि मात्रै टुक्का गाउनुहोला, अन्ताक्षरीको नियम अन्तर्गत यो पर्छ। लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्दा प्राय यो नियमलाई अपनाउने गरिन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। थेगोबाट गीत गाउने गरी मान्यता दिइने गरिन्छ र एक टुक्का पूरा गाउनुपर्नेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति भइसकेपछि तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि फोन गर्न चाहनुहुन्छ 9868-7039-40 फोन डायल गर्नुहोला र तपाईँले 9864-17298 कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ म्यासेज पनि गर्न सक्नुहुन्छ भन्दै आउनुहोस्। पहिलो साथीलाई म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट?
1: म लमजुङबाट राम पाण्डे बोल्दैछु।
0: लमजुङबाट राम पाण्डे, के छ रामजी खबर तपाईँको?
1: एकदमै ठिकठाक छ भन्नुहोस् त, मेरो हजुरको सुनाउनुहोस् हजुरको रेडियो जलजला हो।
0: ठिक छ, तपाईँले लाउड स्पिकर गर्नुभएको छ, बन्द गर्नुहोस् ल।
1: छैन, मैले लाउड स्पिकर बन्द गरिदिएको छु हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ यहाँलाई जानकारी छ?
1: जानकारी नै छ,
0: ल आज कुन गीत गाउनुहुन्छ?
1: ल म पन्चे बाजाको गीत गाउन पाइन्छ नि है?
0: पाइन्छ, नियम अनुसारले गाउनुहोस्, पाइन्छ। पन्चे बाजाको गीत पनि लोकविधा अन्तर्गत नै पर्छ, पाइन्छ।
1: म लम्जिङ
0: लस्तुरी गर्नुहोस्।
1: नाचम नाचम ना

0: Sam na sam la lam yo ye ma da sai san lai ga ni dor di kola tori pati hi madar tha dor di kola tori pati hi le bazar tha yo sa photo si sau san tha tin sag banne ka tha ranju ni madar nacham nacham lairani lam jange bada dani chadai san lai jane aata nacham nacham lairani lam jange bada dani chadai san lai jane aata ai dali chalai sari lai jani ho ta eti nai
1: doli chadai sanu lai jani ho aaja haina
0: ha
1: hajur hajur huncha karyakram ma aunu bhayo ja akshar sunnu bhacha aba aune sathi ko lagi haina
0: hajur
1: ho huncha feri feri ko basai ma aunu hola aile ko lagi tapai lai bidai garchau namaste
0: नमस्कार
1: टेलिफोन सम्पर्कमा राम पान्ते आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो अब ज अक्षरबाट गीत गाउनका लागि आउनुहोला 9968309040 फोन डायल गर्नुहोला र ज अक्षरबाट लोकविधाका गीतहरू गाउन सक्नुहुन्छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर आउनु भएको छैन भन्ने कुरा आयो 9968309040 फोन डायल गर्नुहोला ज अक्षरबाट धेरै गीतहरू छन् तपाईँले सोच्नुभयो भने दिमाग लगाउनु भयो भने धेरै गीतहरू पाउन सक्नुहुन्छ ज अक्षरबाट लोकविधाका गीतहरू पाउन सक्नुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए 9968309040 नम्बर तपाईँको लागि खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सकिन्छ यति बेला साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ साथी हुनुहुन्न भन्ने कुरा आयो कृपया मिसकल नगर्नुहोला फोन डायल गर्नुहोला मिसकल होइन यो कुरा म तपाईँलाई जानकारी गराए 9968309040 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौं फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र ज अक्षरबाट प्राय अब साथीहरूलाई ज अक्षरबाट गीत प्राय साथीहरूलाई अब आएको छ होला होइन ज अक्षरबाट गीत आउँछ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र ज अक्षरबाट गीत गाउनको लागि आउनुहोला म तपाईँलाई आग्रह गरे 9968309040 नम्बर तपाईँको लागि खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर भन्दै थिए फोन काटिएको छ 9968309040 आइसकेपछि मोबाइल नेटवर्कले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनुहोला लाउड स्पिकरमा गरिदिनुहोला र यति भएपछि हुन्छ यति बेला साथकार हजुर को बोल्नुभयो कहाँबाट चन्द्रकला शंकर भन्नुभयो के छ चन्द्रकलाजी तेरा थुमतिरको हाल खबर अनि सुन्दै हुनुहुन्छ कार्यक्रम कार्यक्रमको बारेमा नबुझिकन आउनुभयो भनेपछि होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज अन्ताक्षरीको बसाई हो तपाईँले आज जबाट गीत गाउनु पर्नेछ, ज अक्षर तपाईँलाई परेको छ, टुक्काबाट शुरू गर्नुहोला, होइन थेगोबाट शुरू गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला, जबाट गीत गाउनु पर्यो। म तपाईँलाई कार्यक्रमको बारेमा जानकारी गराए है, ज अक्षरबाट, जबाट, ज हजुर, जबाट गाउनुहोस्।
2: जाँदैछु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर।
1: यो लोकविधाको गीत होइन हजुर, मैले लोकविधाको गीत मात्रै गाउनुहोस् भनेको छु, होइन लोकसारथी कार्यक्रम हो भन्ने कुरा उहाँलाई थाहा छ, तर गीत गाउने बेलामा अन्य विधाको गीत गाइरहनु भएको छ, होइन लोकविधा लोकसारथी भन्ने बित्तिकै लोकविधाका गीतहरू मात्रै सम्झिनु होला है। म तपाईँलाई आग्रह गरे, कार्यक्रमको नामले पनि धेरै कुरा बोलेको हुन्छ यो कुरा। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? सरिता राई, उदयपुर कुन ठाउँबाट? लाकामा आउनु भएको छ। कार्यक्रम कुन रेडियोबाट सुन्दै हुनुहुन्छ हामीलाई? लाज के छ आज, के कुन गीत गाउनुहुन्छ, कुन अक्षर परेको छ, तपाईँलाई जानकारी छ? ओके, ल जबाट गाउनुहोस्। झबाट गाउनुभयो, मैले जबाट भनेको छु, ज र झमा फरक छ है, ज पछि बल्ल झ आउँछ है, झ्यालैमा ऐना होइन, जबाट गाउनु पर्नेछ तपाईँले, झबाट होइन, झबाट नगाउनु होला, जबाट गाउनु होला है, जबाट पनि धेरै गीतहरू छन् गाउनु के छ। साथी हुनुहुन्छ, म स्वागत गरी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन, जबाट धेरै गीतहरू छन् होइन, ती गीतहरू तपाईँले कतिको तपाईँको भनौँ न भेटाउनुहुन्छ भेटाउनुहुन्न होइन, तपाईँको दिमागले भेटाउँछ कि भेटाउँदैन, दिमाग लगाउनुहोस्, जबाट गीतहरू आउँछ होइन, निकै चर्चित चर्चित गीतहरू पनि छन् जबाट, र त्यसै मध्ये अब कति तीनजना साथी, अब अझै एकजना साथीले गाउन सक्नु भएन भने हामीले जबाटै गीत बजाउनेछौँ, यो कुरा म तपाईँलाई जानकारी गराए, र अझै एकजना साथीको सहभागिता मैले कुरिराखेको छु, उहाँले पनि गाउन सक्नु भएन भने जबाट गीत बजाउनेछौँ हामीले, तसर्थ जबाट गीत गाउन आउने साथीहरूले फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर,
3: हेलो हजुर, नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
3: म जलजलदेखि मुना खड्का।
1: मुना खड्का, के छ मुना खबर तपाईँको?
3: ठिकै छ, घर जाँदै हो, खेतबाट भन्नुपर्छ,
1: खेतबाट घर जाँदै हुनुहुन्छ होइन?
3: हजुर।
1: ल, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: कार्यक्रम सुन्दैछु भन्नुपर्छ।
1: आज कुन अक्षर परेको छ थाहा छ तपाईँलाई?
3: आज जो अक्षर परेछ म जलजलेकै गाउँछु है त।
1: लगाउनुहोस्, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, सुरु गर्नुहोस्।
3: आउन त आयो जलजले छोरी सके रेलैमा,
1: आउन त आऊ जलजले छोडी आबाट आउने गीतलाई जबाट गाउन त मिलेन नि हजुर, होइन आउन त आयो भनिसकेपछि अबाट आयो कि होइन, अगाडि आ आयो नि त होइन, कि त अब थेगोमा थेगोबाट गाउनु पर्यो, नत्र उहाँले गाएको अनुसार मान्ने हो भने त अबाट आयो, त्यसैले हामी थेगोबाट सुरु गर्नु भन्छौँ होइन। अब हामी तपाईँको लागि जबाट सम्भावित गीत राख्छौ, एउटा जल जला भन्ने गीत पनि छ हाम्रो कुलेन्द्र विश्वकर्मा र सुनिता बुढा छेत्रीले गाउनु भएको गीत, जल जला भन्ने गीत छ, यही गीत त हामी राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि हाम्रो प्राविधिक मित्रले खोज्दै हुनुहुन्छ, जलजला गीत भन्यो भने कुलेन्द्र विश्वकर्मा र सुनिता बुढा छेत्रीको आवाज छ, प्रहलाद सुवेदीको शब्द सिर्जना छ र वसन्त थापाको संगीत छ, यति बेला राख्छौ जलजला तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ।

0: जलझला यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। अब आउने साथीले ल बाट गाउनु पर्नेछ है। जलझला गीत हामी बजाइसकेका छौ, अब आउने साथीले ल अक्षरबाट गीत गाउनु पर्नेछ। 9868309440 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर साथी, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको साथीको फोन काटिएको जस्तो लाग्यो मलाई। 9868309440 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौ। र अब आउने साथीले ल अक्षरबाट गीत गाउनु पर्नेछ। हामीले यताबाट जबाट गीत बजाइसकेका छौ, अब तपाईँले लबाट गीत गाउनु पर्नेछ। यो कुरा म तपाईँलाई जानकारी गराए, हामी कार्यक्रम लोकसारथीमा छौं र अन्ताक्षरीको बसाई हो यो। लोकविधाका गीत संगीतहरूमा सोमबारीय बसाईमा अन्ताक्षरीको बसाई रहनेछ। लोकसारथी कार्यक्रमको सोमबारीय बसाई अन्तर्गतको अन्ताक्षरीको बसाई, जहाँ तपाईँले लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्न सक्नुहुन्छ र थेगोबाट शुरू गर्नुपर्नेछ र टुक्का एक टुक्का पूरा गाउनुपर्नेछ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्दै गर्दाखेरि प्राय यो नियमलाई अवलम्बन गर्ने गरिन्छ। लोकविधाका अन्ताक्षरी खेल्दै गर्दाखेरि थेगोबाट अन्ताक्षरीका गीतहरू गाइने गरिन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र हामीले तपाईँलाई एक टुक्का पूरा गाउने, यो थेगो मात्रै नभएर एक टुक्का पूरा गाउने, पहिला थेगोबाट शुरू गर्ने त्यसपछि एक टुक्का पूरा गाउने भनेर हामीले तपाईँलाई यो अन्ताक्षरीलाई हामीले तपाईँलाई तपाईँको सहभागिता यसरी लिइराखेका छौं। तपाईँले फोन गर्नबाट गीत गाउनको लागि आउनुहोला, ल अक्षरबाट गीत गाउनको लागि 9868309440 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ, तपाईँले तपाईँ कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले म्यासेज पनि गर्न सक्नुहुन्छ। म्यासेज गर्नका लागि 9864417298 तपाईँले म्यासेज गर्न सक्नुहुन्छ। र यति बेला मलाई एउटा म्यासेज प्राप्त भएको छ, म त्यो म्यासेज तपाईँलाई सुनाउन चाहन्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? नाम भन्न मिल्छ हजुर?
1: हजुर, सन्तोष तामाङ।
0: सन्तोष तामाङ बोल्दै हुनुहुन्छ, धनकुटाबाट होइन?
1: हजुर सर।
0: धनकुटा कुन ठाउँबाट हजुर?
1: धनकुटा बिरगाउँ।
0: ल, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ यहाँलाई जानकारी छ कि छैन हजुर?
1: हजुर छ सर।
0: ल, कुन अक्षर परेको छ तपाईँलाई?
1: ल छ सर।
0: ल अक्षरबाट गीत गाउनुहोस् है त। लोकविधा अन्तर्गत गीत पर्दैन नि, मैले तपाईँले के भनेको छु, लोकगीत मात्रै गाउन पाइन्छ है, यो तपाईँले गाउनु भएको मिलेन है। विदा गर्छौ, नमस्ते। मैले लोकविधाको गीत मात्रै गाउन पाइन्छ भनेको छु तपाईँहरूलाई, अन्य विधाको गीतहरू नगाइदिनु होला। मैले बीचमै भन्न खोजेको थिएँ, प्राविधिक मित्रले माइक नै खोलिदिनु भएन होइन। 9868309440 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी

आज तपाईँले लोक विधायक गीतहरू मात्रै गाउनु पर्नेछ, अन्य विधायकको गीतहरू गाउन पाइने छैन, म तपाईँलाई आग्रह गरे। र यति बेला अर्को साथी, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँसँगको, यति बेला अर्को साथी आउनु भएको छ। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु, कहाँबाट, प्युठानबाट, नाम के भन्नुभयो तपाईँको? आवाज सानो आइराखेको छ मुनाजी। प्युठानबाट मुना मोहर भन्नुभयो, ए मुना मगर है। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन अक्षर परेको छ थाहा छ नि? तपाईँको आवाजै बुझिएको छैन। हुन्छ ल, लबाट गाउनुहोस्। म त सोचे मान्छे कसले पत्याउँछ र, होइन पत्याउने मान्छेले पत्याउनु होला नि भोलि पर्सि, होइन। हुन्छ, कार्यक्रममा आउनुभयो र अक्षर छोड्नु भएको छ, अब आउने साथीको लागि अहिलेको लागि विदा गर्छौ, नमस्ते। मुना मगर प्युठानबाट आउनु भएको थियो उहाँले र अक्षर छोड्नु भएको छ। अब म्यासेज लिन्छु। नमस्कार, म सुन्दैछु, अर्घ खाँचीबाट भन्नुभएको छ, आफ्नो नाम चाहिँ लेख्नु भएको छैन। यसै क्रममा अर्को म्यासेज हामीलाई प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ, नमस्कार हजुर, म पनि सुन्दैछु, परिवर्तन गाउँपालिकाबाट श्याम बिका, समय मिलेसम्म सुन्ने गर्छु, नियमित कार्यक्रम भन्नुभएको छ। यति बेला अर्को साथी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने संकेत मलाई मिलेको छ, आउनुहोला र अक्षरबाट गीत गाउनका लागि 9868309040 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ र तपाईँसँग हामी करिब 5 बजेसम्म रहनेछौ र अक्षरबाट गीत गाउनका लागि आउनुहोला तपाईँलाई र अक्षर परेको छ यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309040 को नम्बर तपाईँका लागि खुला गरेका छौं र अक्षरबाट गीत गाउनका लागि फोन गर्नुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला अर्को म्यासेज आएको छ, म म्यासेज वाचन गरिहाल्छु। हामीलाई साथीहरूले माया गरेर म्यासेज गरिरहनु भएको छ, म त्यो म्यासेजलाई वाचन गर्नेछु। दादा नमस्ते, म सुन्दैछु, कार्यक्रम भन्नुभएको छ, उहाँ कहाँबाट सुन्दै हुनुहुन्छ भन्ने कुरा पनि म जानकारी गराउँछु। उहाँले लेख्नुहुन्छ, दिपेश बान्तावा लालीगुराँस एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है। दिपेश बान्तावाजीले उदयपुरबाट रेडियो लालीगुराँस एफएमको माध्यमबाट हामीलाई यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रममा म्यासेज गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। र बाचा गीत गाउन चाहनु साथीहरूले 9868309040 फोन गर्नुहोला र कार्यक्रम सुन्दै गर्नुभएका साथीहरूले कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ म्यासेजको माध्यमबाट जानकारी दिन सक्नुहुन्छ, जसका लागि म्यासेज गर्न सक्नुहुन्छ 9864417298 मा म्यासेज गर्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र अहिले

0: आउनु भएको छैन, केही फेसबुकका कमेन्टहरू म वाचन गर्छु र कुन कुन साथीले कहाँ कहाँबाट हामीलाई फेसबुकमा कमेन्ट गर्नु भएको छ ती साथी वाचन गर्नेछु। कमेन्ट गर्ने साथीहरूको नाम वाचन गर्न गइराखेको छु, यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रम लोक सारथी नेपालीमा सर्च गर्नुभयो भने तपाईलाई कार्यक्रम लोक सारथी सुन्नका लागि पाउनुहुनेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। र यति बेला कमेन्ट छन्, धेरै कमेन्ट छन्, ती कमेन्टहरूलाई म वाचन गर्न गइराखेको छु र यति बेला साथी हुनुहुन्छ, त्यसपछि म कमेन्ट वाचन गर्नेछु। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नु भयो कहाँबाट?
1: गोखाबाट हो, नानी माया कोइराला।
0: नानी माया कोइराला, के छ खबर?
1: ठिकै छ, हुनुहुन्छ नानीहरूको?
0: ठिक छ। के गर्दै हुनुहुन्छ?
1: यति बेलाको समयमा म प्रोग्राम सुन्दैछु।
0: कुन माध्यमबाट सुन्नुभयो?
1: रेडियो बनपुरबाट।
0: लाज के छ, कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ?
1: सर अक्षर होइन,
0: लगाउनुहोस्।

मुलाहरूमाको बेलामा समय खेर समय खेर बिर्स

0: सपनीमा नआउना निर्माया बोल्न गाह्रो भएको बेलामा, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि अवस्थामा आउनुहोला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: नानी माया कोइराला आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40। अब फेसबुकको कमेन्टहरूमा वाचन गरे, हामीलाई पूर्ण बहादुर मगरले कार्यक्रमलाई शेयर गर्नु भएको छ, दिपेश खत्रीले पनि कार्यक्रमलाई शेयर गर्नु भएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र कमेन्ट गर्ने साथीहरूको नाम रहेको छ देवन किशोर अन्जानले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। टुक्काबाट गाउन पाइँदैन हजुर, त्यसैले हामी उहाँको फोन काट्न बाध्य भयौं, होइन? ए लौ औ है हजुर, यो औ है आबाट आउने गीत हो, यो एबाट आउने गीत हो, आईको एबाट ए भन्ने, जस्तै हामी भन्छौ ए भन्छौ नि, होइन? ए औ है माया लौ है, यो एबाट आउने गीतलाई तपाईँले माझी दाईले जाले हान्यो भन्ने, यो टुक्काबाट गाउन पाइँदैन नि। मैले धेरैचोटि यो नियमको बारेमा मैले तपाईँलाई धेरैचोटि सम्झाएको छु, है? नियमलाई पालना गरेर गीत गाउनु भयो भने अनि मात्र हामी तपाईँसँग कुराकानी गर्नेछौ। मैले के भनेको छु, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला। लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्दै गर्दाखेरि यो नियम जहाँ पनि लागू हुन्छ, होइन? तपाईँहरूले कतिको महसुस गर्नुभएको छ, यो नियम जहाँ पनि लागू हुन्छ र हामीले दिएको अक्षर थेगोमा पर्नुपर्छ, टुक्कामा होइन। म तपाईँलाई आग्रह गरे। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
2: प्युठानबाट, जीवन सांगीतिक मगर।
0: जीवन सांगीतिक मगर प्युठानबाट, के छ प्युठानतिरको हालखबर?
2: पानी पर्न लागेको छ, अरू त ठिकै छ भन्नुभयो है?
0: पानी पर्न लागेको छ, अरू त सबै ठिकै छ, होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ तपाईँलाई जानकारी छ?
2: जानकारी छ, म अक्षर परेश लाग्छ कि
0: ल, म अक्षर बाटो गीत गाउनुहोस्।
2: हजुर। मेरी मिले को घाम लड़की जवान तिम्रै हो राम राम दाते मरी जाम, मेरी मिले को घाम लड़की जवान तिम्रै हो राम राम दाते मरी जाम, किछु भुला दर छैन काराको तिम्रै हुमान सम्झे ताराको, मिरमिरेको घाम एको घाम लड्की जवान तिम्रै हो राम राम फाते मरी जाम
0: भयो भन्दै, मिरमिरेको घाम तिम्रै लड्की जवान तिम्रै हो राम राम धाते मरी जाम, होइन?
2: हजुर।
0: हुन्छ, कार्य तपाईँले पनि म अक्षरबाटै छोड्नुभयो, होइन?
2: हजुर।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, फेरिको बसाईमा आउनुहोला, है?
2: नमस्ते।
0: नमस्ते। अब हामी कार्यक्रम लोक सारथीमा कमेन्ट तपाईँको वाचन गर्छु, मैले म अक्षरबाट गीत गाउनको लागि आउनुहोला। लक्ष्मी छेत्रीले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, उहाँले लेख्नुहुन्छ, हेलो दादा नमस्ते, म पनि सुन्दैछु रोल्पाबाट, कार्यक्रम असाध्यै राम्रो छ, रमाइलो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु तपाईँलाई। बुद्धवीर तामाङले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ बुद्धवीर तामाङलाई पनि। लक्ष्मण मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा रामजी घिमिरेले पनि चितवनबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। सिम्पल इच्छा थामीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा दुईवटा कमेन्ट छ, पूर्ण बहादुर मगरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, यसै क्रममा समर्पण आरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, अनि दिपेश खत्रीले कार्यक्रमलाई शेयर पनि गर्नुभएको छ र कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट हजुर?
3: म पूर्व पाँचतरबाट सुरेश हाङनेम्बाङ।
0: सुरेश जी, के छ हालखबर?
3: हालखबर ठिकै छ।
0: के गर्दै हुनुहुन्छ यति बेला?
3: अहिलेको समयमा घरैसी काम खुर्सानी गोड्दै बसिरहेको।
0: खुर्सानी गोड्दै बसिरहनु भएको छ होइन?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन अक्षर पारेको छ तपाईँलाई जानकारी होला?
3: त्यो चाहिँ अलिक थाहा भएन हो।
0: कार्यक्रम सुन्नु भएको छैन क्या तपाईँले?
3: आज अलिक सुनेकै छैन हौ दाइ।
0: अब नसुन्ने साथीहरूले अन्य साथीहरूलाई पालो दिनुपर्छ क्या? अब तपाईँलाई भनेर पनि जानकारी गराएर पनि गाउन सक्नुहुन्न। एकजना आउनु भएको थियो कि नसुनिकन, अघि नै पनि एकजना आउनु भएको थियो, उहाँलाई मैले भने तर उहाँले अन्य विधाको गीत गाइदिनु भयो कि। त्यसैले हामी भन्छौं कार्यक्रम सुनेर कार्यक्रमको बारेमा बुझेर मात्रै सहभागिता जनाउनुपर्छ। मैले सुरुमै भनेको छु तपाईँलाई कार्यक्रमको नियम अन्तर्गत नै पर्छ यो, होइन? कार्यक्रम लोक सारथीको यो एउटा नियम चाहिँ तपाईँले पालना गर्नुभयो भने तपाईँले रेडियो बानीको विकास चाहिँ मजाले गर्नुहुन्छ है। अन्य रेडियो कार्यक्रमहरूमा त्यो छ कि छैन, हुन्छ कि हुन्न, त्यो त मलाई थाहा छैन, तर लोक सारथी कार्यक्रममा सुरुदेखि नै हामीले यो नियमलाई फलो अर्थात पछ्याउँदै अगाडि बढ़िराखेका छौं। कार्यक्रम जति बेला स्थापना भयो कार्यक्रमको उद्देश्य नै रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई मा हामीले कार्यक्रमलाई शुरूआती गर्दाखेरि नै हामीले कार्यक्रममा यो नियमलाई यो उद्देश्यलाई हामीले आधार बनाएर नै यो कार्यक्रमलाई स्थापना गरेका थियौं र यो कार्यक्रम अझैसम्म पनि हामी यही उद्देश्यमा लागिरहेका छौं। 2077 साल माघ 16 गतेबाट यो कार्यक्रमलाई हामीले शुरूआत गरेका थियौं र आजसम्म पनि यो कार्यक्रम प्रसारण छ। तपाईँहरूको मायाले गर्दा आजसम्म हामी यो कार्यक्रममा अनवरत रूपमा लागिराखेका छौं र रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं कार्यक्रमको मूल उद्देश्य हो। यति बेला साथी नमस्कार। हजुर
2: हजुर नमस्ते। नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: हजुर म सिन्धुलीबाट आर्यन मगर बोल्दैछु है।
0: आर्यन मगर सिन्धुली कुन ठाउँबाट?
2: सिन्धुली सुकलबाट।
0: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो आर्यनजी?
2: हामी चाहिँ हाम्रो तामाकोशी रेडियो बजा हो क्या भाइ, अनि अहिले चाहिँ मैले खासमा लाइभ मार्फत सुन्दैछु है त।
0: ए तामाकोशी रेडियोबाट बज्दैन त कार्यक्रम?
2: अनि सन्तानब्बे थुप्रो सात हो कि त्यही बजा लागेको थियो हिजो त।
0: ए 97.5 मेगाहर्ज होला, रेडियो झन्कार होला। आज लाइभबाट सुन्दै हुनुहुन्छ?
2: हजुर अहिलेसम्म लाइभबाट सुन्दैछु।
0: कार्यक्रमको बारेमा जानकारी छ यहाँलाई?
2: हजुर छ, अहिले साथीले मबाट गीत भनेर जानु भएको छ।
0: ल मबाट लोकगीत।

0: आउनुस थेगो बाट सुरु गर्नु होला, एक टुक्का पूरा गाउनु होला है। लोक दोहोरी गाउनु पर्ने हो, अनि आज अन्ताक्षरी हो, थेगो बाट सुरु गर्नु होला, एक टुक्का पूरा गाउनु होला है त। सुरु गर्नुस् हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँले सक्नु भएन होइन, अनि फोन काटिदिनुभयो। यसरी यदि सक्नु भएन भने ल दाई मलाई आएन भन्नुहोस् होइन, तर यसरी झ्याप्पै फोन नकाटिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथीले म्यासेज गर्नु भएको छ, उहाँले लेख्नुहुन्छ, नमस्ते म हेमन्त मगर धनकुटाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ हेमन्तजीलाई। 2408 धनकुटाबाट रेडियो लाली गुराँस एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है, उहाँले पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यो मिठो म्यासेजका लागि। राम्रो स्टुडियोको घडीमा 4:50 भएको छ, 4:50 सेरीफेरीमा छौ। यति बेला अर्को साथी हुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कमला पुन मगर, के छ कमला हालखबर? के गर्दै हुनुहुन्छ यति बेला? गोठालो आएर कार्यक्रम सुन्दै हुनुहुन्छ है। ल कुन रेडियोबाट सुन्नुभयो हामीलाई? ल आज कुन गीत गाउनुहुन्छ त? ल हुन्छ गर्नुहोस्।
1: माथि गाईको कलको
0: लेखमा नच्ने बिचारी मधेसमा झर्यो भन्दै हुनुहुन्थ्यो, त्यसपछि के हो के होइन, त्यसपछि आएन र फोन काटिदिनुभयो। फेरि त्यस्तो नगर्नुहोस् क्या, कार्यक्रममा गीत गाउन आएन भने ल दाई मलाई टुक्का आएन भन्नुहोस् होइन, हामीले पनि यताबाट सहजीकरण गरिदिन्छौँ। तपाईँले प्रयास गर्नुभयो भने हामीले पनि यताबाट सहजीकरण गरिदिन्छौँ। तपाईँले गीत गाउनुहुन्छ अनि झ्याप्पै बिर्स्ने भने फोन काटिदिने, त्यो जुन तपाईँको बानी छ अनि त्यो बानीलाई हटाउनु पर्यो। कार्यक्रममा आइसकेपछि फोन काट्ने नै तपाईँहरूको समस्याको समाधान होइन नि होइन, फोन नकाटिकनै समस्याको समाधान खोज्नुपर्छ, म तपाईँलाई आग्रह गर्छु। कमेन्ट आएका छन्, ती कमेन्टहरूलाई म वाचन गर्छु। हामीलाई छेत्रीको छोरो म भन्नेले कमेन्ट गर्नु भएको छ, उहाँले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। तनहुन अधिकारीले पनि नमस्कार सर, म तनहुँबाट रेडियो बन्दीपुर एफएमबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउँछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, हेलो। साथी आउनु भएको छ तर उहाँको नेटवर्कले काम गरेन जस्तो लाग्यो मलाई, त्यसैले उहाँको फोन काटिएको छ। अर्को म्यासेज कमेन्ट रहेको छ, यम सारूले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। 52 मिनट गएको छ, अब मबाट हामीले यतैबाट माझीदाई पोखरा नै गीत बजाउँ होइन, किनभने हाम्रो पुनमजीले गाउने प्रयास गर्नु भएको हो तर उहाँले सक्नु भएन होइन, माझीदाई पोखरा नै गीत बजाउँछौ हामी। यम सारूले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ तनहुँबाट। पवन पुनले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गरौं, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ पवनजीलाई। र अब कमेन्ट पनि सकिएको छ र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने छ। र दुईवटा म्यासेज आएको छ, ती म्यासेजहरूलाई म वाचन गर्दिए होइन, म्यासेज गर्नु भएको छ। महरा कार्यक्रम सुन्दैछु भन्नुभएको छ, उहाँले कुन ठाउँ कार्यक्रम सुन्दै हुनुहुन्छ यो पनि जानकारी गराउँछु। फडपबाट मनिषा महरा, यो फडप भन्ने कहाँ पर्छ, यो पनि पालिकाको नाम पनि जानकारी गराइदिनु होला, म तपाईँलाई आग्रह गरे। अर्को म्यासेज आएको छ, उहाँले लेख्नु भएको छ, सुन्दैछु रोल्पाबाट शर्मिला मगर भन्नुभएको छ, धेरै धेरै धन्यवाद।

ज्ञापन गर्छौ र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कार्यक्रममा फोन गर्नुभयो तपाईलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौ। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू व्यक्त गर्छौं र कार्यक्रमप्रति तपाईँका कुनै गुनासो सुझाव सल्लाह वा प्रतिक्रिया छ भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ 98 6 44 17 200 98 9 8 6 4 4 1 7 2 9 8 मा फोन गर्नुहोला भन्दै लौ त मझिदै पोखरा फेवातालको लम्माया साँचैको नलम्भो ख्याल ख्यालको मिलन लामा र बीमा कुमारी दुराको आवाजलाई छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं। रेडियो कार्यक्रमलाई माया गरौं।

0: 3 MHz. जलजला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: भइरहन पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नहुने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स,
6: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्र शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम।

0: हासिल गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अक्याडमी घोराही दाङ।
2: होइन,
3: यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसके भन्या, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्तन गरिरहनु भएको छ भन्छ, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले हुने होइन।
4: के न समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जान, त्यहाँ गएपछि तपाईँको दाँतको समस्या चैट हुन्छ।
3: ए हो र बाबु, त्यो कहाँनिर हो? यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, टाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेस दाँतमा गाडा, दाँतलाई किरा लागा बचाउने, निशुल्क दन्त चेक गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, हल कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: वातावरण मिलेने लगेता असर केने री उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मुस्त जताने भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामेल मेलाग्ने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख गिजिमुगेको ठेल मेलागिनाथे जन धनी नि खेपा छिपिता उठो फोकाई
1: वन
0: जङ्गल सज मेरा आइरिन्दी बानी एमएल एमए ओछो छानेला लिउसोकर पोतरालाई पार बजे रहतै
1: सलाई लाइटर्सी आउला मे सचाउने चिज रालै जा बाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याले के भाबा या
0: पिकनिक वन भोज बाक मे सचाउसु छिनि मेले चाउसु सैदे कि खनाले वन जङ्गल ओछो छानि दैके बानीको चुरो विधि ओरे बनै कोबा
1: नान्थर नाम लिजाऊ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था
0: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेज मेकेलाई जो अब नजिरे बनाए गेम एल गेज मेकेमा लागे अरूले लायो के लागे
1: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा चाउसो छिनी मे चाउसो सैदेकी खेले
0: वन जङ्गल मेला गेमाइए मे लागि तिमी पार्क नाखर नाम्बार मिलिदिए भने चानो छ मे के छ ए
1: बतास उचुलिजु बेलाको हिजिन्केको टल मे के छ ताङ्किने हेन अखिम छिन्ने मे चासो के छ या
0: मे लागि निमिताई के भने के पछि सुनो अरूले भने के पछ या
1: के छ थाम्ला पोयाल मे लागि किसन किने के छ का ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका तिमी कार्यालय खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825-91-670, 98578-43-123, 98478-07-670।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
2: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
3: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
3: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
3: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
3: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
4: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
3: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: Yeah.
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
3: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: नमस्कार स्वयंसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा डिगेको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न।
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौ।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन।
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पनि?
8: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
10: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्।

0: म अरू के भनौँ हेर्नुहोस्। अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त, अब उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको
5: देख्नु भएन? औषधि हालेको
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो।
2: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के भयो, के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: के भयो, के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा

0: के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको
0: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
7: सम्पर्क मोबाइल 98571 2105,
6: 98479802,
7: 98095 82605
6: र 98103940।
8: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
8: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा। साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
9: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
10: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
8: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
9: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
10: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
8: टल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
9: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
8: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
9: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
8: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
11: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
12: होइन, के भाष र तपाईँलाई
11: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
12: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
13: अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
14: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
15: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
12: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
15: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 9865443383।
12: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
16: बद्दी मेरो त दाद दुखिलो, के गर्ने होला अब। यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
17: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
16: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
17: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
17: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 9848 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
18: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
19: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
18: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
19: लौ उसो भए, म सामान लिन गइहाले।
18: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
19: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858 30 504।
18: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
19: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
20: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
21: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
22: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
21: जन्म, मृत्यु, विवाह, बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
20: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
21: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
22: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
21: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
20: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
21: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
22: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
21: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
20: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
21: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
22: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
21: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाचो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9881-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हाल्दै नानी
1: खै यो त दादा छैन
2: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
0: रुपा दाना लिएर आऊ त
1: सबै खाने दाना पाइने रहेछ
2: बुनु जाऊ है दाना लिनु
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेत रोल्पा
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
5: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ
6: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ
7: क्विन केयर क्रिम रे होइन के हो यो
6: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
8: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848851234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि
9: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
10: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
9: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
10: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
9: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
10: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबितको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आदि तो हैरान पारी सक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
8: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
9: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
8: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
9: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
8: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
9: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
8: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दान,
8: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दान।
9: सम्पर्क मोबाइल 98578121105,
8: 98479802,
9: 98095826605
8: र 98103940।
10: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
11: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै
8: 4540।
10: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।

0: जाँच गरिन्छ।
1: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाडजोडीमा समस्या, हाडजोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
0: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
1: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
0: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि जान। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-29-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक माफी प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयमा असार 19 गते आयोजित डिजिटल एक्सन डायलग 2026 परिसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस संवाद नेपालमा सुरक्षित विश्वसनीय र उत्तरदायी डिजिटल वातावरण निर्माण गर्ने दिशामा कोसे ढुङ्गो साबित हुनेछ र कार्यक्रमबाट निस्किने ठोस व्यावहारिक तथा कार्यान्वयन योग्य निष्कर्षहरूले नेपालको साइबर सेक्युरिटी इको सिस्टम तथा नेपाल प्रहरीको डिजिटल इन्भेस्टिगेशन क्षमतालाई अझ प्रभावकारी उत्तरदायी र प्रमाणमुखी बनाउनलाई महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो पुँजी रहेको चर्चा गर्दै डिजिटल युगमा नागरिकको विश्वास कायम राख्न प्रविधि मैत्री पारदर्शी जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई प्रहरीले निरन्तर परिष्कृत गर्दै रहेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले साइबर अपराध विरूद्धको लड़ाई कुनै एक निकायको एकल प्रयासबाट मात्रै सम्भव नहुने, बैंकिङ तथा भुक्तानी प्रणालीको तथ्याङ्क समयमै प्राप्त नहुँदा शंकास्पद कारोबार तत्काल रोक्का हुन नसक्दा र भरपर्दो एवं छरितो सूचनाको आदान प्रदानको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै वित्तीय संस्था तथा भुक्तानी सेवासँग समयमै तथ्याङ्क आदान प्रदान, दूरसंचार तथा इन्टरनेट प्रदायकसँग समन्वय एवं नियामक निकायहरूसँग हुने नीतिगत समन्वयको सुदृढ खाका निर्माण नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो। साइबर सुरक्षा विज्ञ अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रसँगको सहकार्यले विश्वव्यापी असल अभ्यास र थ्रेट इन्टेलिजेन्समा पहुँच दिलाउने समेत उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सार्वजनिक निजी साझेदारी नै सुरक्षित डिजिटल नेपालको आधारशिला भएको चर्चा गर्दै आजको छलफल समस्या को वर्णनमा सीमित नभई व्यावसायिक व्यावहारिक समाधान अनुसन्धानको आधुनिकीकरण क्षमताको अभिवृद्धि कानूनी तथा नीतिगत सुधारका सम्भावित दिशाहरू र सार्वजनिक निजी सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो। नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले

0: धन्यवाद सहित समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सूचना प्रविधि निर्देशनालयका प्रहरी नायब महानिरीक्षक अरूण कुमार भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै परिसंवादको उद्देश्य बारे जानकारी दिनुभएको थियो। कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राजकुमार महर्जनले नेशनल साइबर पोलिसी अपर्च्युनिटिज एण्ड लिमिटेशन सम्बन्धी क्रिप्टोजेन नेपाल प्रालीका चीफ टेक्नोलोजी अफिसर निर्मल दाहालले प्राइभेट सेक्टर प्रेस टिप्स टू वर्ड्स इमर्जिङ साइबर थ्रेड सम्बन्धी साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक उमेश प्रसाद शाहले साइबर अपराधको वर्तमान अवस्था देखिएका चुनौतीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी नायब उपरीक्षक जित नारायण यादवले स्ट्रेन्थेनिङ इन्टरप्राइज साइबर रिजिलियन्स सम्बन्धी आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो। सो अवसरमा अनलाइन ठगी बढ़नुको कारण अनुसन्धानमा प्रहरीले भोगेका चुनौतीहरू अनुसन्धान सहज गर्न आवश्यक अपरेशनल डेटा लगायत कानूनी र नीतिगत उपाय तथा समाधानका सम्बन्ध लगायतका विषयमा वृहत छलफल समेत भएको थियो। बढ्दो साइबर अपराध, अनलाइन ठगी, प्रविधिको दुरूपयोगबाट भइरहेको विभिन्न आपराधिक क्रियाकलापहरूको पहिचान र रोकथामको लागि नेपाल प्रहरी लगायत अन्य सरकारवाला निकायहरूको समेत साथ र सहयोग आवश्यकता रहेको सन्दर्भमा समुदाय प्रहरी साझेदारी अवधारणालाई आत्मसात गर्दै कानून कार्यान्वयन गर्ने निकायहरू, नियामक निकायहरू, अनलाइन सेवा प्रदायकहरू, बैंकिङ तथा वित्तीय संस्था लगायत अनलाइन पेमेन्ट सेवा प्रदायकहरू, संचार सेवा प्रदायकहरू बीच राम्रो समन्वय र प्रगाढ सम्बन्ध बनाउनु र व्यावहारिक समाधानहरू पहिचान गर्नुका साथै प्रविधि जन्य अपराध नियन्त्रण तथा अनुसन्धानका लागि क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।
1: प्रहरी महानिरीक्षक दान बहादुर कार्की संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्यूयोर्कमा असार 23 देखि 24 गतेसम्म संचालन हुने 5 युनाइटेड नेशन चीफ अफ पुलिस समिटमा सहभागी हुन असार 21 गते त्यसतर्फ प्रस्थान गर्नुभएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ। उक्त समिटमा रिफ्लेक्सन ओन द फ्युचर अफ यूएन पुलिस, लिभर्जिङ न्यू टेक्नोलोजिज, स्ट्रेन्थिङ इन्टरनेशनल कर्पोरेशन, स्ट्रेन्थिङ यूएन पीस किपिङ थ्रू ल्याङ्ग्वेज ट्रेनिङ, हाई लेभल नेटवर्क अन जेन्डर रेस्पोन्सिभ पुलिसिङ लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ। समिटको अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरू तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधि मण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुनेछ।
0: नेपाल प्रहरीले मनसुनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन एवं उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाइमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाईमा सुरक्षा निकायहरूको सहभागितामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले विपद मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना 2083 निर्माण गरी कार्यान्वयनमा ल्याएको हो। विपद व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ।
1: आफ्नै 60 वर्षीय बुवा धननारायण सुनारको हत्या गरेको अभियोगमा धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 4 बस्ने 35 वर्षीय सुजन सुनारलाई असार 20 गते प्रहरीले पक्राउ गरेको छ।
0: नियन्त्रित लागू औषध ट्रामाडोल 6080 ट्याब्लेट र एनआरगन 4200 ट्याब्लेट सहित चितौन जिल्ला कालिका नगरपालिका 6 बस्ने 27 वर्षीय दिवस नेउपानेलाई सोही ठाउँबाट असार 21 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 3400 ट्याब्लेट र एनआरगन 3890 ट्याब्लेट सहित चितौन जिल्ला कालिका नगरपालिका 7 बस्ने 29 वर्षीय विजय सुनार समेत 4 जनालाई इच्छा कामना गाउँपालिका 7 बाट असार 20 गते प्रहरीले पक्राउ गरेको छ।
1: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेका 38 वर्षीय सरोज पन्त र रामेछापका 22 वर्षीय अनिल खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये सरोजले आयरल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 16 लाख रूपियाँ र अनिलले यूएई पठाइदिन्छु भन्दै 6 जना पीड़ितहरूबाट 23 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले सरोजलाई काठमाडौँ महानगरपालिका 8 बाट असार 29 गते र अनिललाई टोखा नगरपालिका 6 बाट असार 18 गते पक्राउ गरेको हो।
0: प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा इलाम जिल्ला इलाम नगरपालिका 10 की 33 वर्षीय दीपिका बोहरा तामाङलाई असार 18 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको विभिन्न स्थानमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै प्रहरीको पोशाक लगाएको तस्विर देखाई विभिन्न आश्वासन दिई आफ्नो ई सेवा तथा मोबाइल ब्याङ्किङमा पैसा राख्न लगाई निवेदकलाई झुक्क्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने कार्यमा संलग्न रहेकी उनलाई काठमाडौँ महानगरपालिका 26 बाट प्रहरीले पक्राउ गरेको हो।
1: सोध्न खुलेको नगद 39,41,620 रूपियाँ सहित 12 जिल्ला पचरौता नगरपालिका 7 का 23 वर्षीय मनमोहन शाह कलवारलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बाट असार 18 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक माफी।

0: बुढी ए बुढी होइन अहिले नै सुतिसकिसकिया हो
1: जाँड धोकेर आउँदा रातिको 12 बजेसम्म खाना कुरेरै बस्नु पर्ने होला होइन
0: ओ ठिक भनेछ श्रीमती भएपछि श्रीमानलाई कुर्नु पर्ने त
1: दिनभरि घरको कामले थाकेको ज्यान अनि अझै रातिसम्म कुरेर बस्नु पर्ने जहाँ रक्सी धोक्यो उतै सुते हुने नि यो आधा रातमा किन आउनु पर्यो अर्कालाई दुःख दिन
0: ए मेरै घरमा बसेर मेरै खाएर मलाई नै गाली गर्ने तँलाई त उचाइ नपुगेर हो क्या कुर नसक्छस् भने कुर नसक्ने भए जा यो घरबाट जा हो एउटा बच्चा जन्माउन नसक्ने आयो मलाई पनि चाहिएको छैन गइहाल अहिले नै अहिले नै गइहाल

0: देवी भाउजू
1: ए देवी भाउजू कता हुनुहुन्छ
2: हजुर नानी हजुर म यतै छु भित्रै आउनुहोस् न
1: ए यता पो हुनुहुँदो रहेछ
0: अरे के भयो तपाईँलाई खुट्टा त पुरै सुनिएको छ त के भयो भाउजू
2: हेर्नुहोस् न नानी म त हिजो राति भोर्याङबाट खसी भने
0: ल तपाईँ फेरि झुट बोल्नु भयो होइन त भाउजू
1: हेर निधारमा पनि पो निलदाम छ त
2: के झुट बोल्नु र नानी
1: त्यस्ता जडिया बुढाको पनि कति माया हो भाउजू
0: होइन यस्तो निर्मल तरिकाले कुटपिट गर्ने किन हो
2: रक्सी पिउनेलाई स्वास्नी कुट्न के न्यु चाहिने रहेछ र नानी त्यसमा पनि बिहे गरेको यतिका वर्ष भयो बच्चा नै हुँदैन त्यो भन्दा अर्को के न्यू चाहियो र हिजो त चिरपटले हानेर धन्नै खुट्टा भाँचियो यस्तै हो नानी अब सहने बानी परिसक्यो मेरो
1: हे अहिलेको जमानामा पनि यस्तो सहेर बस्ने हो त भाउजू
2: जमाना फेरिएर के गर्नु नानी मान्छेको सोच फेरिएको छैन माइतीमा भनौ भने पनि आफ्नै इज्जत जाने डर बिहे गरिहाल्यो छुट्टिन पनि भएन हामी छोरी मान्छेले सहनु बाहेक के गर्न सकिने रहेछ र नानी
1: यस्तो हुँदासम्म कति सहने हो भाउजू ल खुट्टा त धेरै सुनिएको रहेछ भाउजू बाँकी कुरा पछि गरौंला पहिला मेडिकल जाउँ हेर्नुहोस् यी जडिया दाईले तपाईँलाई कुन दिन मार्छन् यस्तालाई त अब प्रहरीलाई जिम्मा लाउनुपर्छ जेलको हावा खाएपछि होस आउँछ
2: होइन के भन्नु भएको नानी घर झगडा लिएर पनि के प्रहरी कहाँ जानु नानी आफ्नै बेइज्जत के गर्नु म त जाँदिन है
1: हो यसै गरी घर झगडा त हो भनेर सामान्य सोच्ने अनि सहने बानीले गर्दा नै दिनहु श्रीमानले श्रीमतीको श्रीमतीले श्रीमानको हत्या गरेका समाचारहरू सुनिन्छन्
2: हो नि नानी के गर्नु सहनै पर्ने रहेछ बरु पुक्लुक्क मारिदिए पनि आनन्द हुन्थ्यो नानी
1: यो त तपाईँमाथि भइरहेको घरेलु हिंसा हो यसलाई सहेर बस्ने होइन भाउजू बरु बेलैमा प्रहरीकोमा उजुरी गर्नुपर्छ
2: भन्न त भन्नुभयो नानी श्रीमान श्रीमती बीचको झगडामा पनि प्रहरीले उजुरी लेला र भन्यो यो त झन खतरा होला जस्तो पो लाग्यो त मलाई प्रहरीलाई भनिस् भनेर मार्ने पो जोडियाको के भर नानी
1: भाउजू पनि कस्तो कुरा गर्नुहुन्छ के हेर्नुहोस् अपराध भनेको अपराध नै हो चाहे त्यो घरभित्र होस् वा बाहिरको होस् अपराधमा आफन्त पराई भन्ने हुँदै हुँदैन धेरै कुरा नगरौं बरु छिटो जाउँ मेडिकलमा छिरेर उतैबाट प्रहरी कार्यालय पनि जानुपर्छ

0: अनि त्यसरी दिन रात रक्सी पिएर श्रीमती माथि कुटपिट गर्न मिल्छ त?
1: यसो सानोतिनो घर झगडालाई कुटपिट नै त के भन्नु हजुर, यसो बुढाबुढीको झगडामा हात हालहाल मात्रै भएको हजुर। ए बुढी तिमी पनि भन न, यति सानो कुरालाई पनि कहाँ प्रहरीसम्म ल्याइपुर्याएको भने?
0: ए यसरी निलदाम हुने गरी कुटपिट गरेर अझ सानोतिनो घर झगडा भन्ने
1: होइन, यो बहिनी किन बाँठी भकी हुन्? अर्काको घरको सानो कुरालाई उचालेर पहाड बनाउन तिमी हो क्या हो? छिमेकी भएर छिमेकीको ठाउँमा बस है बहिनी। हेर्नुहोस् म्याम, हाम्रो घरभित्रको कुरालाई प्रहरी कार्यालयसम्म ल्याउनेमा उचाल्ने यही बहिनीको हात छ।
0: हो तपाईँले एकदमै ठिक भन्नुभयो, यो अपराधलाई प्रहरी कार्यालयसम्म ल्याउनको लागि सबैको छिमेकी कमला बहिनी जस्तै भइदिए अरूले पनि यहाँले जस्तै श्रीमानको हिंसा सहनु पर्ने थिएन र धेरैले कुटपिटबाट ज्यान समेत गुमाउनु पर्ने थिएन, बुझ्नुभयो?
1: म्याम मबाट गल्ती भएकै हो हजुर, जिनाउनु भइहाल्यो, अबदेखि यस्तो हुँदैन म्याम मबाट, मलाई माफ गरिदिनुहोस् बुढी, मलाई माफ गरिदेऊ, अबदेखि यस्तो व्यवहार कहिल्यै गर्दिन म, र रक्सी पनि आजैदेखि छोड्छु।
2: जे नहुनु भइहाल्यो अबदेखि सुध्रिन्छु भन्नुभएको छ, एकपल्टलाई माफ गरिदिनुहोस् न है।
0: देख्नुभयो सबै पीडा भुलेर माफी दिनुहोस् भन्दै हुनुहुन्छ, ठिक छ। अब तपाईँले भन्नुभयो एकपल्टलाई चाहिँ हामीले कागज गरेर छोडिदिन्छौ, फेरि यही घटना दोहोरियो भने चाहिँ माफी मागेर छुट पाइँदैन, तपाईँले चाहिँ कानून अनुसार सजाय भोग्नै पर्छ, बुझ्नुभयो?
1: हुन्छ म्याम, अबदेखि यस्तो गल्ती दोहोरिँदैन।
0: एथेन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक माफी। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू रिता तिमिल सिन्हा, विमला राई, अम्बिका केसी र दीपक राज विश्वकर्मा।
3: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनर्वा बज्रचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: के त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 1452।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: रेडियो जलजला एफएम 96.4 MHz।
1: के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या,

0: बारेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
2: आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुनु मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जबसम्म शब्दहरू छन् तिमीलाई मन नपरे पनि म लेखिरहनेछु, मलाई मनबाट ब्लक गरे पनि फेसबुकबाट ब्लक नगर्नु है माया, कहिले काहीँ अस्थिर लाग्दा हेर्नुहुन्छ।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: महत्वपूर्ण विधेयकमाथिको छलफलमा पनि सांसदहरूको रूचि कम। विपक्षी दलले सुनाए 100 दिनको समीक्षा। सांसदका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रूलिङ।
0: सवारी दुर्घटनाबारे संसद मार्फत सरकारको ध्यान आकर्षण। रेबिस र क्यान्सरको औषधि अभाव नरहेको स्वास्थ्य मन्त्रालयको प्रष्टीकरण।
1: देशभर हालसम्म 32% धान रोपाई सकियो। आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना।
0: प्रशान्त महासागरमा चीनद्वारा क्षेपास्त्र परीक्षण। रूससँग मिलेर सैनिक अभ्यास पनि शुरू। जापानको आपत्ति।
1: र विश्वकप फुटबलमा आज पोर्चुगल र स्पेन भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा महत्वपूर्ण विधेयकमाथिको छलफलमा पनि सांसदहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिन नाम टिपाएका सांसद नै उपस्थित नभएको पाइएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृष्टि भट्टराई र नेपाली कंग्रेसका सांसद सन्तोष सुब्बाले नाम टिपाएर पनि सहभागिता जनाउनु भएन। भट्टराई र सुब्बाको नाम सभामुख डोल प्रसाद अर्यालले 3-3 पटक उच्चारण गरेर बोलाए पनि नदेखेपछि रासोपाकै अर्का सांसद गोविन्द पन्थीको पालो आएको थियो, जसले सांसदहरू संसद बैठकमा हाजिर गर्ने र बाहिरिने गरेको प्रष्ट भएको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धिको प्रोटोकल नम्बर 29 र 81 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै रासोपाका अर्का सांसद गणेश कार्कीले आफूलाई फोनमा आइरहेका समस्याहरूमध्ये 2-3 उल्लेख गर्नुभएको थियो।
4: 23 गते दिदीको बिहे छ, तर भाइको सब दुबईमा छ। मन्त्रालयमा पटक पटक फोन भएको छ, मन्त्रालयबाट दूतावासमा पनि फोन गर्नुहुन्छ, उता पनि प्रक्रियामा अल्झिरहेछ। लास पर्खिने कि घरमा छोरीको बिहे अन्माउने भन्ने कुरामा मान्छेहरू दुविधामा छन्। त्यस्तै अमेरिकामा बसेका संगीत खत्रीको बारेमा पनि त्यस्तै प्रक्रियाबाट जानु पर्यो। अस्ट्रेलियामा पनि त्यही समस्या छ। कुन देशमा हामी छौ, कुन पृष्ठभूमिबाट हामी गएका छौं भन्ने कुराले साह्रै ठूलो अन्तर राखेको देखिँदैन। सामान्य नागरिकहरू यहाँबाट विदेश जाउन् अथवा एउटा कुनै विशिष्ट क्षमता हासिल गरेका मान्छेहरू विदेश जाउन् काम गर्नका लागि समस्याहरू उयो हुन्।
3: पछिल्ला सरकारी तथ्याङ्क हेर्दा विदेशमा मृत्यु हुने नेपाली श्रमिकको संख्या बढ़दो क्रममा देखिएको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 11 महिनामा मात्रै 1121 जना श्रमिकको मृत्यु भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेको संख्या 1544 जना थियो। अब यो प्रस्ताव पारित भएमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा कुरा गर्न पाउने विश्वास व्यक्त गर्नुभएको छ।
4: हामीले यहाँ रेमिटेन्स यति आयो भनेर त वर्षौंदेखि गन्यौं, तर हाम्रा नागरिकहरू विदेशमा गएर आफ्नो पासवर्ड आफैसँग राख्न सक्ने कतिजना छन्, कतिका पासवर्ड चाहिँ आफूसँग राख्न पाउँदैनन् भनेर हामीले कहिले पनि संख्यामा निकालेनौं। कम्तीमा अब यो प्रोटोकलको पक्षराष्ट्र हामी भइसकेपछि हामीले त्यो बारेमा आवाज उठाउन पाउँछौ होला, अन्तर्राष्ट्रिय फोरमहरूमा त्यो बारेमा कुरा गर्न पाउँछौ होला। त्यो बल दिने यो प्रोटोकल यो संसदमा आइपुग्न 2026 12 वर्ष पर्खिनु भनेको सायद संसदकै अलिकति गैर जिम्मेवारी पनि हो कि।
3: अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1030 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरोङले श्रमिकहरूको श्रमको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराउनुभयो।
5: हाम्रो कानून हाम्रो संविधानले जे जस्तो व्यवस्थाहरू चाहिँ प्रगतिशील रूपमा गरे तापनि हाम्रो व्यवहारमा अझै पनि कायम रहेको अर्काको ऋण तिर्नका लागि श्रम गर्न बाध्य हुनुपर्ने परिस्थिति, जस्तै त्यसलाई हामी कमलरी प्रथा भन्यौं, कमैया प्रथा भन्यौं, हलुवा चरुवा भन्यौं, यसका साथ साथमा कारखानाको चिम्नीबाट निस्किने धुवाँ र हामीले देख्यौं खेत बारीहरूमा पसिना बगाइरहेका किसानहरू, निर्माण स्थलमा ढुङ्गा बोकिरहेका मजदुरहरू, सड़कमा चाहिँ काम गरिरहेका श्रमिकहरू, कार्यालय सफा गर्ने कर्मचारीहरूदेखि लिएर वैदेशिक रोजगारीमा काम गरिरहेका श्रमिकहरू, यी चाहिँ ब्लू कलर जब अन्तर्गत पर्दछन् र व्हाइट कलर जब अथवा ब्लू कलर जब जे जबमा रहे तापनि सबै श्रमिकहरूको उचित किसिमको सम्मान र उचित किसिमको सुरक्षा हुनु पर्दछ र यो दायित्व राज्यको हो भन्ने कुरा म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।
3: अर्को विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले मानव दासता, बेचबिखन जस्ता कुकृति बाध्यकारी श्रम कलंकको रूपमा आएको उल्लेख गर्दै त्यसको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। उहाँले जातीय प्रथासँगै शुरू भएको बाध्यकारी श्रमको अन्त्य गर्दै उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री यादवले पनि समस्या धान्नै नसकिने खालको रहेको स्वीकार गर्नुभएको छ। तीन महिनामा 30 करोड़ क्षतिपूर्ति भराउन सफल भएको दावी गर्दै उहाँले आगामी 3 महिनामा व्यवस्थित गर्ने बताउनु भएको छ।
6: वैदेशिक रोजगार विभाग काठमाडौँमा मात्रै छ, हामीले सेवा चाहिँ 40 लाख मान्छे जो विदेशमा छन् उहाँहरूलाई पनि दिइरहेछौँ। वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूको लागि पनि, उहाँहरूको परिवारको लागि पनि, र यति धेरै ठगी भएको छ। दिनभरि चाहिँ लगभग 50 मुद्दा दर्ता हुन्छ, महिनामा 500 जति पक्राउ पूर्जी जारी हुन्छ। हामीले महिनामा चाहिँ 70-71 जनालाई मात्र पक्राउन अहिले सकिरहेछौँ। यसलाई चाहिँ बढाउनै पर्छ, यसमा चाहिँ इन्टर मिनिस्ट्रियल कोअर्डिनेसन चाहिँ जरुरी पर्छ, त्यो हामी गर्छौँ।
3: यससँगै अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत भएको छ।
1: सरकारको 100 दिन पुगेपछि बसेको पहिलो संसद बैठकमा विपक्षी दलहरूले हनीमुन पीरियड पूर्णत असफल भएको दावी गरेका छन्। अर्को एक रिपोर्ट।
3: सरकारले 100 दिन पूरा गरेको सन्दर्भमा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेमले आज प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै उत्तर कोरियाली नेताको जस्तो देखिएको टिप्पणी गर्नुभयो।
7: लोकतान्त्रिक बाटो सुल्टो हो, सुल्टोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ, फेरि छिटो हिँडेर मात्रै पनि पुगिँदैन। हिँड्ने बाटो सही हुनुपर्छ र प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। सभामुख महोदय, यो राम्रो संकेत पटक्कै होइन।
3: सामाजिक सञ्जालमा भाइरल हुने बाटो त्यागेर संसदप्रति उत्तरदायी हुन उहाँको सुझाव थियो। राष्ट्रपाको महाधिवेशनमा नेकपा एमालेका नेता युवराज गेवालीले ड्राइभिङ गर्दा ध्यान दिनुपर्ने बताएपछि प्रधानमन्त्रीले बालेनले हाइवे एक्सप्रेस चलाएको जवाफ दिनुभएको थियो। त्यही शब्दमा आङदेमबेले फेरि सम्झाउनु भएको छ।
7: म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्नुबाट गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईँले भाइरल हुने बाटो अब त्याग्नु पर्छ। भोलि दिनुहोस् तपाईँ देशको प्रधानमन्त्री भइसक्नु भयो, प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढंगले ड्राइभ गर्नुहोस्, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालिएर गर्नुहोस्। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।
3: सुकुम्बासीहरूको उठीवास लगाएको तर्फ संकेत गर्दै आङदेमबेले देश कालो चस्मा, कालो कोट र कालो प्यान्ट लगाएर कालै गाड़ीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी गर्नुभएको छ। नेकपा एमालेका सांसद क्षितिज थेबेले पनि प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिन नचाहेको बताउनुभयो। संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारका राम्रा काम भन्दै केही विवादित निर्णयहरू सुनाउनु भएको छ।
8: सर्वोच्च अदालतको प्रधान न्यायाधीश 4 व्यक्तिलाई बनाउनुभयो, जानेलाई छान्नुभएकै छ, अब यो राम्रो कुरा मान्नै पर्यो। अब रवि नानी छ भने जीको सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता हुन्छ, त्यो राम्रो काम मान्नै पर्यो। यता विष्णु पौडेललाई आरोपमा पक्रिन्छ सम्पत्ति शुद्धिकरणको आरोपमा, भनेको यसलाई राम्रो काम मान्नै पर्यो। अब साधा यातायातलाई ब्लू बसमा परिणत हुन्छ, यसलाई राम्रो काम मान्नै पर्यो। यही त राम्रो काम होला नि होइन? होइन।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता संविधानका आधारभूत संरचनामा कुनै पनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई सचेत गराउनु भएको छ। संसद बैठकमै राईले संविधान संशोधनको बहस चलिरहँदा यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुकमा गम्भीर दुर्घटना निम्तिन सक्ने बताउनु भएको हो।
9: त्यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ तीनटा कुरा देख्छु। यो तीनटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ दुर्घटना हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौं।
0: सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको बैठकमा सभामुख कर्यालले आकस्मिक र शून्य समयमा सांसदले उठाएका जनसरोकारका विषयमा गम्भीर एवं महत्वपूर्ण बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे पनि सदनलाई जानकारी गराउन भन्नुभएको छ।
10: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
1: राष्ट्रिय सभाले भने भोलि आगामी वर्षको बजेट पारित गर्ने भएको छ। भोलि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय सहित 8 मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची सार्वजनिक गरिएको छ। आज पनि 8 मन्त्रालयगत बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिएका छन्। भोलि नै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अर्थमन्त्रीले पेश गर्नुहुनेछ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बजेटमाथिको छलफल प्रक्रिया राष्ट्रिय सभाबाट सकेर फेरि प्रतिनिधि सभामा फिर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
0: नेपाल परिवेशमा नेपाली कंग्रेसको देउबा पक्षले खोल्यो छुट्टै कार्यालय। लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
12: गुणस्तरीय प्लम्बिङको
13: मार्बलका सिक्ने किसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपी किसी प्रडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: एक साताभित्र देशका विभिन्न जिल्लामा भएका 3 ठूला सवारी दुर्घटनाले सड़क सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। विशेष गरी दैलेखको कर्णाली राजमार्गमा भएको फोर्स गाड़ी दुर्घटनामा बेपत्ता यात्रु 5 दिन बितिसक्दा पनि भेटिएका छैनन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी करिब 400 मिटर तल कर्णाली नदीमा खसेपछि हालसम्म एकजनाको मृत्यु भएको पुष्टि भएको छ। हिजो डोल्पामा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भयो भने 11 जना घाइते भए। गत शुक्रबार बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। यी दुर्घटना पछिल्लो एक साताको अवधिमा भएका हुन्, जसले बर्खायाममा सड़क यात्रा कति जोखिमपूर्ण बनेको छ भन्ने उजागर गरेको छ। लगातारका दुर्घटनाले संसददेखि सड़कसम्म सुरक्षित सड़कको माग उठ्न थालेको छ। लगातार भइरहेका दुर्घटनापछि संसदमा पनि सरकारको चर्को आलोचना भएको छ। कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णालीलाई मृत्यु मार्ग होइन सुरक्षित सड़क चाहिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णालीका सड़कहरू मृत्यु मार्गमा परिणत भएको भन्दै राज्यको चरम व्यवस्थाका कारण नागरिकले अकालमा ज्यान गुमाइरहेको बताउनुभयो। प्रधानमन्त्रीले चुनावताका बेला कर्णालीलाई स्वर्गको संज्ञा दिएको स्मरण गराउँदै उहाँले के कर्णालीवासीले स्वर्ग देख्न मरिँदै जानुपर्ने हो भन्दै प्रश्न गर्नुभयो।
12: रहेनन् ती मृत्यु मार्ग जस्तो देखिएका छन्। अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नु पर्ने हो? हरेक पटक यात्रा गर्दा मानिसहरूले आफ्नो ज्यान हत्केलामा राखेर हिँड्नु यो कस्तो व्यवस्था हो? हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यूले पनि कर्णालीमा गएर त्यसलाई स्वर्ग कि रानी कर्णाली कि सुइना भनेर सम्बोधन गर्नुभयो। तर सभामुख महोदय, म यहाँ उभिएर सोध्न चाहन्छु, के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो?
1: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका जनताले स्वास्थ्य र शिक्षा मात्र नभई सुरक्षित हिँड्ने बाटो पाउनु आफूहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै सरकारसँग भीख नभई अधिकार खोज्न आएको बताउनुभयो।
15: अर्का पनि कर्णालीका जनताहरू रुवावासी गर्ने र कर्णाली राजमार्ग स्वास्थ्य शिक्षा जस्ता परका कुरा हुन्, हिँड्ने बाटो देऊ सरकार भन्दा कर्णालीका जनताले भिख मागे जस्तै गर्नुपर्छ। हामी भिख माग्न आएको होइन, अधिकार खोज्न आएको, यो कुरा चाहिँ ध्यान दिनुहोस्।
1: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दुर्घटनापछि उद्धारमा भएको ढिलाइप्रति सरकारको आलोचना गर्दै कर्णालीका नागरिकले बाँच्न पाउने अधिकार छ या छैन भनेर प्रश्न गर्नुभयो।
16: कर्णाली नेपालमा हो कि होइन सोच्नु भएको छ? यो सम्मानित सभामा आज मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा कर्णालीमा नागरिक डुब्दाखेरि उद्धार गर्न नहुने के कर्णालीका जनता यो देशका नागरिक हुने होइन, यसको जवाब सम्माननीय सभामुखले आज दिनुपर्छ। यो संसदमा रुलिङ गर्नुपर्छ। कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ या छैन, के कर्णालीका युवाहरू यो देशको भविष्य हुने होइनन्, कि हामी कर्णालीमा जन्मनु हाम्रो अभिशाप हो?
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद रमेश प्रसाईले पनि कर्णाली राजमार्गमा बारम्बार भइरहेका दुर्घटनाबारे गृहमन्त्रीले संसदमा आएर जवाब दिनुपर्ने माग गर्नुभयो। दुर्घटनालाई सामान्य समाचारको विषय बनाएर राज्य पन्छिन नमिल्ने उहाँको भनाइ छ।
17: कर्णाली राजमार्गमा पटक पटक हुने दुर्घटनाहरू हाम्रो लागि खालि समाचारका विषयहरू मात्र बन्न थाले। नागरिकको जीवनभन्दा ठूलो सम्पत्ति र प्राथमिकता राज्यको अर्को हुन सक्दैन। सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन? के मान्छे भीरमा अड्केर हारगुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकार दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रस्तममा उभिएर उत्तर दिनै पर्छ।
1: पछिल्लो साताको सबैभन्दा दुर्घटना दैलेखको फोर्स गाडी दुर्घटनामा प्रहरीले कतिजना सवार थिए भनेर भन्ने किन तथ्याङ्क दिन सकेको छैन। यात्रु दर्ता र प्रविष्ट एन्ट्री प्रक्रियाले गर्दा ठ्याक्कै तथ्याङ्क राख्न नसकिएको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले स्वीकार गर्नुभयो।
18: जनप्रतिनिधिहरूले जनतालाई धेरै दुःख भयो भनेर त्यो इन्ट्री गर्ने कुरा हो नि, त्यसलाई चाहिँ अलिकति विरोध नै आ हुन्छ कि त्यहाँ सोध्छ क्या, रुखोरबाट कतिजना हुनुहुन्छ भनेर सोध्छ, अनि उसले भनेको हुन्छ टिपोर्ट मात्रै टिपेको हुन्छ कि हिसाबले त्यसलाई त्यति हामीले आधिकारिक
0: देशभर रेबिज र क्यान्सर रोगका औषधिको अभाव भएको भनेर सामाजिक सञ्जाल तथा संचार माध्यममा आएका हल्लाहरूमा सत्यता नरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्पष्ट पारेको छ। रेडियो थाहा संसार नेटवर्कसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल मन्त्रालयको केन्द्रीय प्रणालीमा मात्र 48,626 मात्रा डोज रेबिजको खोप मौजात रहेको जानकारी दिनुभयो। यसबाहेक विभिन्न अस्पताल प्रदेश र स्थानीय तहहरूले आफ्नै ढंगले खरिद गरी खोप उपलब्ध गराइरहेकाले हाल बजारमा कुनै अभाव नरहेको जानकारी दिनुभयो।
19: हामीसँग 48,636 मात्राको चाहिँ त्यसहरूको हाम्रो प्रणालीमा छ। खरिद भएर किटहरूले पनि कतिवटा उपलब्ध गराएर अस्पतालहरूमा स्थानीय तथा प्रदेशमा गरेर अरू थप मात्राको रूपहरू छन्। अहिलेलाई हामीलाई समय छैन, केही समयका लागि यसले हामीलाई पुग्छ र हाम्रो खरिदबाट आउने 2,34,000 जस्तो मात्राको चाँडै आउने गरी प्रक्रियामा अगाडि छ।
0: क्यान्सरका औषधिको हकमा अन्तर्राष्ट्रिय बजार र युद्धका कारण आपूर्तिमा केही कठिनाई भए पनि सरकारले विशिष्टकृत अस्पतालहरूसँग समन्वय गरी सेवा प्रवाहलाई सहज बनाइरहेको पनि प्रवक्ता अधिकारीले दावी गर्नुभयो।
19: क्यान्सरको औषधिको हकमा पनि सरकारले सहजीकरण गरेर बजारमा सहजमा उपलब्ध हुने गरी व्यवस्था गरेको छ। क्यान्सरको औषधिको हकमा पनि सरकारले सहजीकरण गरेर बजारमा सहजमा उपलब्ध हुने गरी व्यवस्था गरेको छ। क्यान्सरको औषधिको हकमा अन्तर्राष्ट्रिय बजारहरूको युद्धको लगायत अरू विभिन्न कारणहरूले परेको प्रभावहरूले हामीलाई पनि पारेको प्रभावमा अलिकति सिक्न कठिनाई भएको अवस्था हो। त्यसलाई सरण गर्ने गरी सरकारले काम गर्दै गरेको अवस्था छ।
0: केही प्रक्रियागत ढिला भएको भए तापनि हाल सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ। बजारमा औषधिको कृत्रिम अभाव देखिएर ठगी गरेको पाइएमा सिधै मन्त्रालयको टोल फ्री नम्बर 1115 वा मन्त्री सचिवालय र सम्बन्धित अस्पतालका हटलाइन मार्फत गुनासो गर्न उहाँले आग्रह गर्नुभयो।
19: त्यस्तो कुनै पनि खालको समस्याहरू देखियो केही भयो हामीले स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको 1115 नम्बरमा हामीले सोधेको गुनासो टिपाउन सक्छौँ। विभिन्न नम्बरहरू सार्वजनिक रूपमा हामीले गरिरहेका छौँ। ती नम्बरहरूमा प्रदेशको सम्बन्धित निकायको नम्बरमा इमेलमा हटलाइनहरूमा हामीले सोधे गुनासो टिपाउन सक्छौँ। त्यसलाई हामी त्यसै अनुसार सम्बोधन गर्ने गरी प्रणाली पनि बनाएका छौँ।
1: नेपाली कंग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आफ्नो कार्यालय स्थापना गरेको छ। समूहको नेतृत्व गरिरहनुभएका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला लगायत नेताहरूको सहभागिता रहेको थियो। उद्घाटन अघि नेताहरूबीच समसामयिक विषयमा छलफल समेत भएको थियो। छलफलका क्रममा खड्काले इतर समूहको अवस्थाबारे ब्रिफिङ गर्दै आफूहरू हाल शेखर कोइराला सहित 111 जना रहेको र केन्द्रीय कार्य समितिमा 111 जनालाई समायोजन गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो। खड्काका अनुसार कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भएको जानकारी गराउनु भएको थियो, तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उहाँको भनाइ छ। खड्काले अब भोलिदेखि 2-3 दिनसम्म नियमित छलफल गरिने बताउनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: मनोरञ्जन सहित मात्र रु 999 इस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा इस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। देशभर हालसम्म 32% धान रोपाई सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार धान रोपाई हुने कुल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये 31.38% जमीनमा रोपाई सकिएको छ। आजसम्म 4,43,595.09 हेक्टरमा रोपाई भइसकेको छ।
2: मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
3: नवलपरासी पश्चिमको पालहीनन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनी विरूद्ध आरोप पत्र दायर गरेको हो। अध्यक्ष गुप्ताले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
2: काठमाडौँको गंगोबो स्थित नयाँ बस पार्कमा मानव बेच विक्रम र लागू विरूद्ध सप्ताहव्यापी कार्यक्रम शुरू गरिएको छ। प्रहरी प्रभाग नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गंगोबोले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागू औषध दुर्व्यसनबाट जोगाउन सचेतना प्रदान गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरिएको हो।
3: ललितपुरमा सार्वजनिक स्थलमा एक महिलाप्रति अश्लील हरकत गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका 2 इमाडोल स्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा 55 वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्। बैतडीको पाटन नगरपालिका 7 स्थायी घर भएका भट्ट हाल ललितपुरको इमाडोलमा बस्दै आएका छन्। उनी सिंहदरबार स्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
2: कालीकोटमा आजदेखि विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको छ। विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको हो।
3: साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 26 अंकले घटेको छ। आजको कारोबारपछि नेप्से परिसूचक 26 अंकले घटेर 26.27 बिन्दुमा झरेको हो। परिसूचक घट्दा पनि 34 कम्पनीको शेयर मूल्य बढ़ेको छ। 239 कम्पनीको शेयर मूल्य घटेको छ भने 4 कम्पनीको शेयर मूल्य स्थिर रहयो। आज 3,55,79,81,000 रूपियाँको शेयर किनबेच भएको छ।
2: नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पूर्व संचार मन्त्री एवं कंग्रेस नेता मोहन बहादुर बस्नेतले सफाई पाएका छन्। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिडी रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाई दिएको हो। अन्य आरोपीलाई भने कैद सजाय तोकिएको छ। अदालतले उक्त खरिद प्रक्रियामा बस्नेत सहभागी नभएको देखिएको उल्लेख गरेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनले प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ। परीक्षण अघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापान सहितका देशहरूको चिन्ता बढ़ाएको छ। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिबारे नयाँ बहस शुरू भएको छ। चिनिया नौसेनाका प्रवक्ता वाङ सुएमिङका अनुसार स्थानीय समय अनुसार आज दिउँसो पीपुल्स लिबरेशन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण प्रायोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। क्षेप्यास्त्र तोकिएको समुद्री क्षेत्रमा सफलतापूर्वक खसेको उहाँले बताउनुभयो। यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रम अन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्व सूचना दिइएको पनि उहाँको भनाइ छ। प्रक्षेपण भएको दिन नै चीन र रूसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङडाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि शुरू गरेका छन्। जापानले भने परीक्षणप्रति आपत्ति जनाउँदै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार।
1: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। ब्राजिल विरूद्ध दुई गोल गर्दै नर्वेलाई क्वार्टर फाइनलमा पुर्याएका एर्लिङ हालाण्डले गोल्डेन बुटको प्रतिस्पर्धालाई थप रोचक बनाएका हुन्। हालाण्डले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सका केलियन एम्बापेसँग बराबरी गरेका छन्। गोल्डेन बुटको शीर्ष स्थानमा सात गोल सहित एम्बापे पहिलो स्थानमा रहँदा समान गोल गरेका मेस्सी र हालाण्ड एसिस्ट अन्तरका कारण दोस्रो र तेस्रो स्थानमा रहेका छन्। इङ्ल्याण्डका कप्तान हेरी केन छ गोल गर्दै गोल्डेन बुटको दौड़मा चौथो स्थानमा छन्। एम्बापे हालाण्ड र केनको टोली प्री क्वार्टर फाइनल खेल जित्दै क्वार्टर फाइनलमा पुगिसकेको छ। मेस्सी आबद्ध अर्जेन्टिनाको खेल भने भोलि इजिप्टसँग रहेको छ। फ्रान्सेली फरवार्ड एम्बापेले फिफा विश्वकपमा 19 खेलमा 19 गोल गरिसकेका छन्। उनी सर्वाधिक गोल गर्ने लियोनल मेस्सी भन्दा एक गोलले मात्र पछि छन्। तेस्रो विश्वकप खेल्न लागेका एम्बापेको विश्वकप यात्राको चर्चा सन् 2018 रूस विश्वकपबाट शुरू भएको थियो। 19 वर्षको उमेरमा उनले जादू देखाउँदै पेलेका दुईवटा कीर्तिमान बराबरी गरेका थिए। पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने एउटै नकआउट खेलमा दुई गोल गर्ने उनी दोस्रा युवा खेलाड़ी बनेका थिए। सन् 2022 कतारमा भएको विश्वकपमा एम्बापेले फाइनलमा ह्याट्रिक सहित सर्वाधिक 8 गोल गरेर गोल्डेन बुट जितेका थिए। यसपटक पनि उनी सोही इतिहास दोहोर्याउने दावमा हुनेछन्। समूह चरणको पहिलो खेलमै अल्जेरिया विरूद्ध ह्याट्रिक गरेका मेस्सी गोल्डेन बुटका प्रबल दावेदारका रूपमा हेरिएका छन्। उनी निरन्तर गोल गर्दै टोलीलाई अघि बढ़ाइरहेका छन्। मेस्सीले विश्वकप करियरमा 20 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा सर्वाधिक गोलको कीर्तिमान पनि उनकै नाममा रहेको छ। तर मेस्सीले विश्वकपको इतिहासमा हालसम्म गोल्डेन बुट भने जित्न सकेका छैनन्। अर्जेन्टिना प्रतियोगितामा लामो यात्रा गर्न सफल भए मेस्सीसँग गोल संख्या बढ़ाउने पर्याप्त अवसर हुनेछ। नर्वेका स्ट्राइकर हालाण्ड आफ्नो पहिलो विश्वकपमै उत्कृष्ट लयमा देखिएका छन्। शारीरिक रूपमा बलिया र गोल गर्ने अद्भुत क्षमताका कारण उनी विपक्षी रक्षा पंक्तिका लागि ठूलो चुनौती बनेका छन्। नर्वेले प्रतियोगितामा आफ्नो यात्रा लम्ब्याउन सके हालाण्ड गोल्डेन बुटका बलियो दावेदार बन्नेछन्। डेब्यू फिफा विश्वकपमै

0: सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका थिए। केनका लागि 2022 कतार विश्वकप भने पीड़ादायी रहेको थियो। फ्रान्स विरूद्धको क्वार्टर फाइनलमा पेनाल्टीमा चुक्दा इंग्ल्याण्ड बाहिरिएको थियो। सन् 1966 पछि विश्वकप जित्ने इंग्ल्याण्डको सपना साकार पार्न सक्ने क्षमता केनमा रहेको छ। विश्वकपमा अहिलेसम्म 14 गोल गरिसकेका उनी पनि उत्कृष्ट लयमा देखिएका छन्।
1: विश्वकप फुटबलमा आज पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 12:45 शुरू हुनेछ। विश्वकपको अन्तिम 16 खेलमा सबैको ध्यान दुवै टोलीका दुई फरक पुस्ताका खेलाड़ीमाथि रहनेछ। एकातिर 41 वर्षीय अनुभवी स्टार क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतिर 18 वर्षीय युवा प्रतिभा लामिन यामाल। यी दुईको भिडन्तलाई अनुभव र युवा शक्तिको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप र युरो जस्ता प्रमुख प्रतियोगितामा पोर्चुगल र स्पेन 5 पटक आमने सामने भएका छन्। दुवैले 1-1 खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएका छन्। आजको खेल जित्ने टोली क्वार्टर फाइनलमा पुग्नेछ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: महत्वपूर्ण विधेयकमाथिको छलफलमा पनि सांसदहरूको रूचि कम। विपक्षी दलले सुनाए 100 दिनको समीक्षा। सांसदका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रूलिङ।
2: सवारी दुर्घटनाबारे संसद मार्फत सरकारको ध्यानाकर्षण। रेबिज र क्यान्सर औषधि अभाव नरहेको स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण।
1: देशभर हालसम्म 32% धान रोपाई सकियो। आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना।
2: प्रशान्त महासागरमा चीनद्वारा क्षेपास्त्र परीक्षण। रूससँग मिलेर सैनिक अभ्यास पनि शुरू। जापानको आपत्ति।
1: र विश्वकप फुटबलमा आज पोर्चुगल र स्पेन भेट्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोज्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
9: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
8: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
9: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
8: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा, यौन अङ्गमा, बारम्बार

0: चार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदय घात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478607070।
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यस्तो हो भने यस्तो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेती क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: लगभग सबैजना आइसक्नु भयो. आजको उडास्तरको छलफल सुरु गरौँ न त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा डिकेको कुरा सुन्छौ.
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो स्तरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुज दुख्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
0: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
3: नेपाल सरकार विज्ञापन हो. संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना. प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ. तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ. साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा.
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ.
0: आ, पर्दैन आमा, त्यही पुग्ने त हो. एकैछिन त हो नि, म पुगेर आइहाल्छु के.
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
0: है, बल्ल सम्झे. सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल.
5: समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु.
6: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो.
7: उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएन, अब उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खै छलफल
6: गर्छौँ आयोजना निर्देशकसँग कुराकानी. तर सुरुमा प्रमुख विश्व समाचार.
8: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्. युक्रेनी राजधानी खियेभमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्. राजधानी खियेभ र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ. युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्र मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ. राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ़ निर्णय लिन आग्रह गरेका छन्. पश्चिम श्रीलंकाको एउटा कारागारमा 2 दिनसम्म चलेको दंगामा कम्तीमा 25 जनाको मृत्यु भएको छ भने 100 जना भन्दा बढ़ी घाइते भएका छन्. ती दंगाहरू नेगम्बो कारागारमा भएको झडपपछि शुरू भएका थिए. एकजना कैदीले लागू औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। युईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। युईएफएको वक्तव्यबारे बीबीसीका बेन क्राउचर भन्छन्, यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका बेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टा भन्दा बढ़ी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनेभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
6: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाब दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
9: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
6: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
10: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीड़मा अड्केर हारगुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
6: त्यस्तै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णालीकै सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
10: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उत्तारमा प्राक्तन जाने ठूला गफाने, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
6: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यका भित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सुव्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यस बाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाका महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौ।
7: अब फेरि भोलि आउनु भयो भने अझै मौका छ, तर हामीले समय धेरै भोलि भए पनि हुन्छ भनेको छैनौँ। हाम्रो पेमेन्ट सिस्टम नै भोलि राति 12 बजे क्लोज हुन्छ, भोलिसम्म यस्तै हुँदै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौ, दिन्छौ मिल्नेसम्मलाई।
4: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना।
7: अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा मान लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छ।
4: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
7: अब भर्खर भर्खरै निस्किनु भएको छ। हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोरेको परिवार पनि सबै गइसक्नु भएको छ। 10-15 परिवार चाहिँ परिपाटीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा
4: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ
7: त्यो कुरा पनि हामीले आज छलफल गर्यौँ। मैले कुरा राखेको थिएँ, त्यो अनुसार चाहिँ शिष्टाचारसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम पठाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका अपाङ्ग प्यारालाइसिस भएका एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्भिसन गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकै विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्म चाहिँ उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने राखिराख्नु भनेको छ। हामीलाई अब आश्रय दिनै पर्छ त्यो सदस्यहरूलाई, यस्तो बर्खामा बाहिर जाउँ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजेको पनि होइन।
4: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
7: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता कार्य गर्ने शैली पनि छिन हुँदै जाने भएको हुनाले अब सबै धेरै समय राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भएर उहाँले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ, उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै छैन छलफल गर्छौँ।
4: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउ न त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन् यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
7: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या, एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुद्रुक्क नपार्नु भनेछौँ हामीले, एक न एक ठाउँमा भेटिहाल्छ जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको उहाँहरू हक हुनेहरू त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दिन बस्नुलाई चाहिँ हामीले निकाली हाल्नुपर्छ भनेर भनेको छौँ।
6: खानाको पनि व्यवस्था हुन्छ?
7: अब खानाको चाहिँ उनीहरूबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देशन छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जमा गरेर खायो भने पनि अब बस्नुलाई जहाँ भएपछि पाउँदो होला भन्ने लाग्छ हामीलाई।
6: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियव माथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियव र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियवतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
8: युक्रेनी वायुसेनाका अनुसार रूसलाई कियवसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै राजधानी कियवका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
6: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज दिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। आरएडीआईओ रेडियो जेएल जेएलए जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। यदि मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियोबाट सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, तमघास गुल्मी सामुदायिक रेडियो, धनकुटा 106.2 मेगाहर्ज।

धनकुटा र सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र आज हामी कार्यक्रमको सोमबारी व्यवसायमा छौं। सोमबारी व्यवसाय भन्दा बित्तिकै तपाईँका साहित्यिक सृजना सुन्ने बसाई हो। तपाईँका साहित्यिक सृजना सुन्ने बसाई भएको कारणले गर्दाखेरि तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ, फोन डायल गर्न सक्नुहुन्छ। 9868309940 नम्बर तपाईँको लागि खुल्ला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। 9868603940 फोन गर्नुहोला। मुक्त, गजल, भावना, शायरी लगायतका विभिन्न प्रतिभाहरू सुनाउन पाउनुहुनेछ भन्दै आउनुहोस्। कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: रात किन हुन्छ हजुर, दिन किन हुन्छ, थाहा छैन जिन्दगी कठिन किन हुन्छ। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो चलचल एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो चलचला सर्च गरेर सुन्न सक्नुहुन्छ। ब्याकग्राउण्ड टुन अलिक कम गर्नुहोला प्राइम मिनिस्टर। कार्यक्रम गुड नाइटमा रहिरहँदा आज सोमबारीय बसाई हो र सोमबारीय बसाईमा तपाईसँग हामी कुराकानी गर्नेछौ, तपाईसँग हामी भलाकुसारी गर्नेछौ र आज साहित्यिक सृजनाको बसाई हो। साहित्यिक सृजनाको बसाईमा तपाई कति साहित्यिक बानकीहरू, तपाई कति साहित्यिक खुराकहरू हामीलाई दिन सक्नुहुन्छ, जसका लागि फोन गर्नुपर्ने हुन्छ हामीलाई 9868309040 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। के छ साथी, आउनु भएको छ भने स्वागत गरौं। आउनु भएको छैन भन्नुभएको छ, फटाफट फोन डायल गर्नु। के छ उता, यतिको बत्ती बल्छ कि बल्दिन, यसो चेक गर्नुहोस् त। ल बल्दो रहेछ, ल बत्ती बालेर इसारा संकेत दिनु। 9868309040 यति बेला फोन आएको छ, म स्वागत गर्छु। नमस्कार हजुर, के छ? 9868309040 को नम्बरमा मिसकल होइन साथीहरू, फोन गर्नुहोला। म तपाईँलाई आग्रह गरी फोन गर्नको लागि म तपाईँलाई आग्रह गरिराखेको छु, एकदमै मिसकल नगर्नुहोला। मिसकल गरेर कहिले पनि कार्यक्रममा सहभागिता जनाउन सकिँदैन, म तपाईँलाई आग्रह गर्छु। मिसकल होइन, कार्यक्रममा फोन गर्नको लागि म आग्रह गर्छु र फोन डायल गर्नुभयो भने हामी तपाईसँग कुराकानी गर्नेछौ र कुराकानी गर्यो भने हामी तपाईसँग तपाईलाई बोल्नेछौ, बोलाउनेछौ है। तसर्थ फोन गर्नुहोला। आज मुक्त, गजल, भावना, शायरी लगायतका तपाईका प्रतिभाहरू सुन्न र सुनाउनको लागि तपाईले फोन गर्नुहोला। आज ककसले कति राम्रो राम्रो प्रतिभा सुनाउनुहुन्छ भन्ने कुरा हामी हेर्नेछौ, होइन सुन्नेछौ, हेर्ने पनि छौं। हेर्न त मिल्दैन ग्यारे, सुन्न मात्रै मिल्छ होइन, हामी सुन्नेछौ तपाईँका। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नु भयो, कहाँबाट?
1: म बबाई गाउँपालिका दाङदेखि हजुर, हस्तानापुरदेखि।
0: नाम के होला तपाईँको?
1: नाम मेरो तेज बहादुर ओली।
0: तेज बहादुर ओली बबई गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ
1: हजुर।
0: अनि के छ बबईतिरको हालखबर हजुर?
1: बबईतिर अरू सब ठिक छ हजुर, पानी पर्दैन, किन पानी पठाइदिन पर्यो यता हजुर।
0: रोल्पातिर त परिरहेको छ क्यारे पानी, त बबईतिर खै त किन परेन?
1: बबई भएर हो कि बबई बग्यो भनेर हो किन खै त पर्दैन यहाँ त पानी हजुर, खतम छ गर्मीले।
0: गर्मीले खतम छ होइन
1: हजुर हजुर।
0: अनि कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई?
1: खै त त्यस्तो सुनाउने त खै खासै आउँदैन केही।
0: आज त तपाईँ सोमबारीय बसाईमा फोन गर्नु भएको छ, आज त मुक्त, गजल, भावना, शायरी केही न केही त सुनाउनु पर्छ, यतिकै त कार्यक्रममा सहभागिता जनाउन पाइँदैन आजको बसाईमा त है।
1: ओहो गाह्रो भयो त, म त त्यस्तो केही जानेकै छैन त।
0: ल अबदेखि बुझेर मात्रै कार्यक्रममा सहभागिता जनाउनु होला। अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, साहित्यिक बारमा आएर अनि आउँदैन, केही पनि सुनाउन भन्न त पाइन्न है साथीहरू है। तपाईँ आइसकेपछि मुक्त, गजल, भावना, शायरी, अब तपाईँहरूलाई हामी केही पनि नसुनाइकन पनि सहभागिता जनायौं भने आइतबारीय बसाई र सोमबारीय बसाईमा कुनै महत्व नै हुँदैन होइन। प्रत्येक कार्यक्रमको, प्रत्येक बसाईको, प्रत्येक एपिसोडको आफ्नो आफ्नो महत्व हुन्छ। त्यो महत्व तबसम्म मात्रै भनौँ न त, मात्रैको बारेमा हामी मात्रै कुराकानी गर्छौं, त्यो महत्व त्यति बेला मात्रै हुन्छ, नत्र अन्य तपाईँहरूले हामी सहभागिता सुनाउन नसक्ने साथीहरूले पनि सहभागिता जनाउँदै लिँदै गर्दाखेरि अन्य साथीहरूले हाम्रो हामी पछि पनि भन्नुहुन्छ साहित्यिक सृजना गर्ने साथीहरू। यति बेला साथी नमस्कार हजुर।
2: हजुर भाइ नमस्कार।
0: नमस्कार, को बोल्नु भयो, कहाँबाट?
2: हजुर म माझी एक जवानदेखि, कमलजी।
0: कमलजी
2: हजुर
0: माडी एकबाट कमलजी बोल्दै हुनुहुन्छ होइन?
2: हजुर एकदम।
0: के छ कमलजी खबर तपाईँको?
2: अहिले एकदमै अहिले कार्यक्रम सुनेर खाना खाएर कार्यक्रम सुन्दै बसिरहेको भनौँ,
0: खाना खाएर कार्यक्रम सुन्दै बसिरहनु भएको छ होइन?
2: हजुर।
0: ल आज कार्यक्रममा आउनु भएको छ, आज दिनहरू कसरी बिताउनु भयो तपाईँले?
2: आजको दिन त दिउँसोदेखि पानी आएको, त्यस्तै गोठालोतिर देखियो बाख्रा चराउन, त्यसरी नै बित्यो भने।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ तपाईँले?
2: हजुर, आज साथी कार्यक्रम सुन्दै जाँदा आज साथी सिर्जना रहेछ, नयाँ सिर्जना त साथी थिएन, त्यही मैले 19 डिसेम्बर 2019 आफ्नै फेसबुकमा राखेको मेरो आफ्नै लेखेको गजल प्रस्तुत गर्न चाहन्छु।
0: ओके, हुन्छ, सुरु गर्नुहोस्, गजल टुन बजाइदिनु पागभित्र सुरु गर्नुहोस्।
2: झोका दि उसलाई कारागार हुनुपर्छ, झोका दि उसलाई कारागार हुनुपर्छ, एक दिन होइन सजाय बारम्बार हुनुपर्छ, जब छोडेर गई तत्किरहेको छु पीडामा, जब छोडेर गई तत्किरहेको छु पीडामा, अवश्य जिन्दगीमा कहिले हार हुनुपर्छ, धोका दि उसलाई कारागार हुनुपर्छ, बसिरहन्थे वास्त गर्थे मलाई सच्ची यस्तो मान्छेको यार इच्छा हुनुपर्छ, धोका दि उसलाई कारागार हुनुपर्छ, मायाबाटै धेरै जन्मिन्छन् यहाँ दुश्मनहरू, मायाबाटै धेरै जन्मिन्छन् दुश्मनहरू, कसैको खेलबाद नहुने संसार हुनुपर्छ, धोका दि उसलाई कारागार हुनुपर्छ, अरू धेरैका लागि धेरै कानुन बने यहाँ, अरू धेरैका लागि धेरै कानुन बने यहाँ, मायाकै कानुन बनाउने सरकार हुनुपर्छ, धोका दि उसलाई कारागार हुनुपर्छ, एक दिन हुन सजाय बारम्बार हुनुपर्छ। हजुर, यति हो,
0: एक दिन होइन सजाय बारम्बार हुनुपर्छ होइन? के छ त्यो त्यो कारागार तपाईँले कहाँ बनाउनुहुन्छ, मनमा बनाउनुहुन्छ कि मुठुमा बनाउनुहुन्छ कि कहाँ बनाउनुहुन्छ मायाको कारागार भन्नुहोस् त?
2: हजुर, अब धोका दिनेहरूलाई त मनले बनाउनु पर्छ,
0: मनकै कारागारमा बन्द गर्नुपर्छ होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनुहोला, गुड नाइटका शब्दहरू राखिहाल्नुहोस्।
2: हजुरहरूलाई अनि यतिखेर रेडियो सुनेर बसिरहनु भएको सम्पूर्ण साथीहरू अनि फेसबुक लाइभबाट हेर्दै हुनुहुन्छ होला साथीहरू सम्पूर्णलाई गुड नाइट शुभ पनि भन्दै बिदा हुन चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छु, पालो तपाईँको हो, फोन गर्नुहोला। 9868309040 नम्बर तपाईँका लागि खुला गरेका छौँ। आज साहित्यिक सृजनाको बार हो, साहित्यिक सृजनाको बसाई हो, यो बसाईमा फोन गर्नुहोला, तपाईँको लागि नम्बर खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग तपाईँले मुक्त, गजल, भावना, शायरी लगायतका प्रतिभाहरू राख्न पाउनुहुन्छ, सुनाउन पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गर्नुहोला, हाम्रो प्राविधिक मित्रले फोन उठाउनको लागि तम तयारी अवस्थामा बसिरहनु भएको छ। तपाईँ 9868309040 फोन डायल गर्नुहोला। कार्यक्रम गुड नाइटमा छौं हामी, विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम सुन्दै गर्दा आज सोमबारीय बसाई, आज साहित्यिक सृजनाको बार, साहित्यिक सृजनाको बसाई, मुक्त, गजल, भावना, शायरी सुनाउने बसाई हो। साहित्यिक सृजना गर्ने साथीहरूको लागि हप्तामा एक दिन भए पनि यो एकदमै राम्रो बार पनि हो होइन? मुक्तक, गजल र साहित्यिक सृजनाहरू जसले सृजना गर्नुहुन्छ, मुक्तक, गजल, भावना, शायरी जसले चाहिँ रचना गर्नुहुन्छ र जसले वाचन गर्न रुचाउनुहुन्छ होइन, अरूको सृजना तर वाचन गर्न रुचाउनुहुन्छ भने ती साथीहरूले पनि सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। एकदमै तपाईँले कसको सृजना वाचन गरिदिनुहुन्छ, वाचन गर्नुभयो भने जसले सृजना गर्नुभयो

0: नि त्यहाँका सिर्जनाले पनि न्याय पाउनेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। के छ साथी आउनु भएको छ? साथी आउनु भएको छ, बत्ती बालेर खोइदै सारा दिनुभएको प्राविधिक मित्र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म अर्घाहाँसी माला रानी गाउँपालिका वडा नम्बर 6 देखि शान्ति थापा।
0: शान्ति थापा बोल्दै हुनुहुन्छ हैन?
1: हजुर हजुर।
0: के छ शान्तिजी खबर तपाईँको?
1: सबै ठिक छ भनौँ दाइ।
0: अनि शान्तिले लाउड स्पिकर गर्नु भएको छ, हाम्रो आवाज हामीतिरै फर्किरहेछ।
1: हजुर हजुर।
0: लाउड स्पिकर बन्द गर्नु ल।
1: सुन्छ
0: ल, अहिले चाहिँ ठिक छ, फेरि फर्कियो यो आवाज, नफर्किने बनाउनु न। अनि कार्यक्रममा आउनु भएको छ यति बेला, ठ्याक्कै खाना खानुभयो?
1: खाना खाएर कार्यक्रम सुन्दै भनौँदै।
0: खाना खाएर कार्यक्रम सुन्दै बस्दै होइन?
1: हजुर।
0: दिनहरू कसरी बिताउनु भयो शान्तिले?
1: दिनहरू त्यही हो, सधैँको चाहिँ घरैसी काम गर्ने बस्ने, त्यही नै भनौँ दाइ।
0: सधैँको चाहिँ घरैसी काम गर्ने बस्ने होइन?
1: हजुर हजुर।
0: ल आज के सुनाउनुहुन्छ तपाईँले हामीलाई?
1: गजल सुनाउँछु दाइ।
0: ओहो, गजल सुनाउनुहुन्छ?
1: हजुर।
0: ल तपाईँको गजल सुरु गर्नुहोस्। तपाईँ मेरो आवाज मतिरै फर्किरहेछ, यो के गर्नुभएको है तपाईँले?
1: खोइ दाइ, मैले लाउड स्पिकर बनाएको छैन क्यारे।
0: खोइ दाइ, अब तपाईँको मोबाइलमा समस्या छ जस्तो लाग्यो। हुन्छ, तपाईँको गजल सुरु गर्नुहोस्।
1: हुन्छ। रुवाउने पनि छैन, हँसाउने पनि छैन, कुनै याद यादमा आउने पनि छैन, कुनै याद यादमा आउने पनि छैन। तिमीले देख्ने गरी रुनु परेको कुरा हो, तिमीले देख्ने गरी रुनु परेको कुरा हो, देख्ने गरी रुमाल सुकाउने छैन, देख्ने गरी रुमाल सुकाउने छैन। गुड मागेको भइदिन्थे, पखेटा माग्यो, सम्बन्ध बुझेनौ म बुझाउने पनि छैन, सम्बन्ध बुझेनौ म बुझाउने पनि छैन। सजिलो छैन आत्मसमर्पण गर्न पनि, सजिलो छैन आत्मसमर्पण गर्न पनि, हात गुमाउनेले हात उठाउने पनि छैन, हात गुमाउनेले हात उठाउने पनि छैन। यति नै राई।
0: हुन्छ, कार्यक्रममा आउनुभयो तपाईँले। वाचन, गजल वाचन गर्दै गर्दा म तपाईँलाई एउटा सुझाव के दिन्छु भने, गजल लेख्दाखेरि त त्यो नहोला, तर वाचन गर्दै गर्दाखेरि जुन मेन हरफ हुन्छ नि, मेन सियर हुन्छ अथवा हरफ हुन्छ नि, त्यो हरफ पटक पटक दोहोऱ्याइन्छ है?
1: हजुर।
0: त्यो पटक पटक दोहोऱ्याइन्छ गजल वाचन गर्दै गर्दाखेरि, त्यो कुरामा विशेष ध्यान दिनुहोला है त। हुन्छ, फेरि फेरिका बसाइमा आउनु होला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हस् हुन्छ। सर्वप्रथम हजुरको लागि, अनि फेरि मलाई शान्ति थापा भनेर चिन्नुहुने सबैजनाको लागि हेलो गुड नाइट भन्छु, चिन्छु, नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा शान्ति थापा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आज मुक्त, गजल, भावना, शायरी लगायतका प्रतिभाहरू सुनाउने बसाई हो, तसर्थ फोन गर्नुहोला। के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? अलि टाठो आवाजमा बोल्नु पर्यो किरणजी, अलि टाठो आवाजमा बोल्नु पर्यो। हुन्छ भनेर यस्तो भन्नु भएन कि, अलिकति जोस निकालेर बोल्नु पर्यो कि। अनि के छ किरण, हालखबर तपाईँको? कति क्लासमा पढ्नुहुन्छ? आठ क्लासमा पढ्नुहुन्छ। कस्तो छ तपाईँको पढाइ? अल्लाह। अनि आज स्कुल जानुभयो कि जानु भएन?
2: आज म शायरी सुनाउँछु।
0: शायरी मात्रै? ल सुरु गर्नुहोस्।

0: अति साह्रै सुन्दरको नाम बसेको ठाउँ, अति साह्रै सुन्दरको नाम बसेको ठाउँ, राप्ती अञ्चल रोल्पा जिल्ला खेवासी मेरो गाउँ। हजुर यति नै
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
0: सर्वप्रथम हजुरलाई र मेरो आमा बुबा राखेहरूलाई गुड नाइट भन्न चाहे। हजुर नमस्कार।
1: नमस्ते। टेलिफोन सम्पर्कमा किरण आउनु भएको थियो, रोल्पाबाट फोन गर्नु भएको थियो। असाध्यै राम्रो, आफ्नो प्रतिभा सुनाएर जानु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला। के छ साथी, आउनु भएको छ? आउनु भएको छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज त्यति राम्रोसँग आएन हजुर, को बोल्नुभयो, कहाँबाट? विद्या नेपाली, कहाँबाट? ए धुर्कोटबाट। के छ धुर्कोटतिरको हालखबर विद्या? रोल्पातिरको पनि एकदम ठिक छ। विद्याले के गर्नुहुन्छ नि धुर्कोटमा? कतिमा अध्ययन गर्नुहुन्छ? कक्षा 10 अध्ययन गर्नुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई? गजल ल सुरु गर्नु। गजल
0: तिम्रो मेरो माया बस्यो गुलाब खोकेमा, तिम्रो मेरो माया बस्यो गुलाब खोकेमा, जागरीभरि पानी छ बेला किन भर्नु पर्यो, जागरीभरि पानी छ बेला किन भर्नु पर्यो, मुटुभरि माया छ खुरा किन देख्नु पर्यो, मुटुभरि माया छ खुरा किन देख्नु पर्यो,
1: मुटुभरि माया छ पत्र किन लेख्नु पर्यो। के छ लेखेर खुब किताब किताबमा राखिदिनुहुन्छ क्या? गजलमा मात्रै हो। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, गुड नाइटको शब्दहरू राख्नुहोस् ल। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र यति बेला के छ साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
2: नमस्कार। नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट?
2: म सन्दर्भको पुरा नम्बर 6 नम्बर।
1: अलि लेभल अलिक कम गर्नु त प्राइमरी छ फोनको, अनि माइकको पनि हल्का कम गर्नु त। अनि यति बेला के गर्दै हुनुहुन्छ नि?
2: यति बेला कार्यक्रम सुनेर बसिरहेको
1: यति बेला होइन?
2: हजुर
1: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ थाहा होला के अरे, तपाईँलाई खाना खानुभयो?
2: हजुर भएको छैन, मलाई जानकारी छ आज के गर्नुपर्छ भनेर।
1: ए जानकारी छ भने आज के सुनाउनुहुन्छ होला भन्नुहोस्।
2: आज म यो के भन्छ नि यो त्यो माया प्रेमले समाजमा ल्याएको युतिको बारेमा के सायरी सुनाउन चाहन्छु।
1: ल सुरु गर्नुहोस् तपाईँको सायरी।
2: हुन्छ। ललकाउ पशुसँग सुको माया, टाढा हुँदा सोचो लागेको छ, हद भन्दा माथि नजाऊ तिमी, हजार गल्ती सोचो लाग्ला तिमी, सबै गल्ती नलुकाउ तिमी, बानी पर्ला है त्यति विश्वास नगर तिमी, भनी पर्ला है केही खेलको खुसी दि, जीवन भर रुवाएर चाहन्, मन ताजा घायल बनाएर छाचन, माया कृति राम्रो होइन हानिकारक छ, माया प्रेम सत्य होइन प्राण।

0: चाहिँ ध्यान दिइएन भने यस्तो समाजमा विकृति ल्याउने छ। जिन्दगीमा आफूले चाहेको भन्दा आफूलाई चाहने व्यक्ति रोज्न जरुरी छ। आफूलाई चाहने राम्रो कि आफूले चाहेको राम्रो सोच्न जरुरी छ। झुन्ड्याएर हुन्छ कि खोरमा थुनेर माया कीर्ति हटाउनै पर्ने भयो। सम्झाएर हुन्छ कि धम्काएर प्रेम जोडी हटाउनै पर्ने भयो। कसैसँग प्रेम छुट्यो तिम्रो छुटै छ प्रेम रोगबाट मुक्ति पायो तिमीले। बाल विवाह भन्दा पहिले छुट्यौ ठिकै छ भविष्य बतायौ तिमीले। माया कीर्ति नलगाई तिमी मर्छौ भने मर भन्छु म। मर्न सक्ने आत्मेले देशको लागि केही गर भन्छु म। जब नेपाली मनदेखि प्रेम रोग हटेर जानेछ तब नेपाल अनि नेपालीमा शान्ति जटेर आउनेछ। हत्यारालाई भन्दा प्रेम जोडीलाई कारवाही हुनुपर्छ। अब प्रेम रोगले हत्या र आत्महत्या दुवै बढाउने त जब प्रेम रोग त्यही प्रेम रोग हट्यो भने हाम्रो समाजमा बाल विवाह हट्नेछ। महिला हिंसा हट्नेछ। समाजका महिलाहरू बहिष्कार हुनबाट रोकिनेछन्। यदि भन्दै बन्देर दिँदा शब्द सुन्न चाहन्छु। धन्यवाद।
1: तपाईँको नाम के भन्नुभयो?
0: टिकम बुढा मगर।
1: तपाईँ सायरी र कविताको बिचको फरक तपाईँलाई थाहा छ कि छैन? सायरी कस्तो हुनुपर्छ र कविता कस्तो हुनुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन?
0: मलाई हल्का फुल्का त थाहा छ, त्यति त जानकारी छ।
1: सायरी भनेको जम्मा दुई लाइनको हुन्छ। तपाईँले यहाँ कतिको लाइनको भन्नुभयो?
0: अलि आठ दस लाइनकै भनिन्छ।
1: अनि त्यो आठ दसको लाइनको कहिले पनि सायरी हुँदैन नि। यो कुरामा अलिकति जान्ने हुनु पर्यो होइन? सायरी भन्छु होइन, सायरी सुन्नु न, सायरी तपाईँले सायरी भन्छु भनेर भन्नुभएको नि होइन?
0: हजुर, मैले यो चाहिँ लेख्न त सायरीकै लागि लेखेँ। लास्टमा फेरि जनचेतना जस्तो भइसक्यो कि
1: होइन? त्यो त जनचेतनाको लागि त भन्नुभयो, तर सायरी भन्छु भनिसकेपछि जम्मा दुई लाइनको मात्रै हुन्छ। सायरी त जम्मा दुई लाइनको नाम मात्रै हुन्छ। तपाईँको चाहिँ कि त यसलाई चाहिँ कविता म कविता भन्छु भन्नु पर्यो होइन, कि त यो तपाईँको चाहिँ म गजल भन्छु भन्नु पर्यो, कि त यसलाई गजलमा ढाल्नु पर्यो, कि त यसलाई कवितामा ढाल्नु पर्यो। सायरी भनेर दुई लाइनहरू राख्नुहोस्।
0: हुन्छ, सर्वप्रथम
1: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी टेकम, उहाँसँग कुराकानी गरिसकेका छौँ। साहित्यका आफ्नै आफ्नै विधा हुन्छन्, शायरी विधा र मुक्तक विधा, गजल विधा अनि भावना, यो यी फरक फरक विधाहरू हुन् र यी विधालाई तपाईँ शायरी भन्छु भन्दै गर्दाखेरि शायरी मुक्तक हुँदैन, मुक्तक गजल हुँदैन र गजल कविता हुँदैन है। कविताको रूप त हो यिनीहरू होइन, शायरी पनि कविताको एउटा अंश हुन सक्छ होइन, मुक्तक त झन् कविताको एउटा रूप हुन सक्छ, अनि गजल कविताको एउटा अंग भनौँ न भाग हुन सक्छ, तर यिनै पर्छन् होइन। तर शायरी मुक्तक हुँदैन, मुक्तक गजल हुँदैन र शायरी पूर्णतया कविता हुँदैन है। म तपाईँलाई आग्रह गर्छु, कवितालाई कहिले पनि शायरी भन्नु हुँदैन। साहित्यिक सृजनाका आफ्नै विधा हुनुहुन्छन्, ती विधाहरूमा हामीले भनौँ न, अब तपाईँ शायरी भन्छु भन्दै गर्दाखेरि अब दस लाइन लेखेर ल्याउनु भयो भने त्यो शायरी हुँदैन। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्न सकेनौं। तपाईँ आइसकेपछि कृपया होल्डमा बस्ने बानीको विकास गर्नुहोस्। कतिपय साथीहरू के हुन्छ, फोन गर्नुहुन्छ अनि झाप्पै गर्नुहुन्छ, झाप्पै काटिदिनुहुन्छ होइन। 9868-3940-40 नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, यो नम्बर तपाईँको लागि खुला गरेका छौं। के छ साथी, हुनुहुन्छ साथी, हुनुहुन्न कि होइन? हुनुहुन्छ, म स्वागत गरे, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: हेलो हजुर,
1: नमस्कार हजुर।
2: हजुर नमस्कार हजुर,
1: को बोल्नुभयो, कहाँबाट?
2: म बबेचार भापरेबाट हजुर।
1: नाम के हो तपाईँको?
2: शेरबहादुर विश्वकर्मा।
1: शेरबहादुर विश्वकर्मा, के छ शेरबहादुरजी खबर तपाईँको?
2: हजुर रामेश्वर हजुर, हजुरको मैले धेरै मैले कुरा सुनिरहेको थिएँ, हजुर कुरा गर्ने मलाई इच्छा थियो। आज

0: फोन लाग्यो, अरू कुरा गर्ने बा म खुसी भएको छु हजुर।
1: ल अनि आज के छ, खाना खानुभयो कि खानु भएको छैन?
0: खाइयो हजुर।
1: खाइयो होइन
0: हजुर।
1: आज के सुनाउनुहुन्छ हामीलाई?
0: हजुर धन्यवाद चढाउँछु मैले।
1: आज के सुनाउनुहुन्छ हामीलाई? के कुरा सुनाउनुहुन्छ?
0: हजुरलाई धेरै मलाई परेज गर्थेँ, आज फोन लाग्यो, त्यही भएर म के भयो आज केही सुनाएको छु मैले।
1: तपाईँले मुक्त गजल भावना सायरी मध्ये के सुनाउनुहुन्छ भन्नुहोस् त?
0: हजुर जे अब बताब चाहिँ सुनाउँला भने हजुरलाई अब मैले धेरै मैले कसै गर्थेँ आज फोन लाग्यो, फोनमा कुरा
1: यो कल हामी लिन सक्दैनौँ, प्राविधिक मित्र फोन काट्दिनु होला। आज हामी के गर्दैछौ भन्ने कुरा बुझ्नु होला मित्रहरू, होइन? आज हामी तपाईँका साहित्यिक सृजनाहरू सुन्छौं, तपाईँलाई सायरी आउँछ भने सायरी सुनाउनु होला, मुक्त गजल भावना आउँछ भने त्यही अनुसारको प्रतिभा सुनाउनु होला। आज आइतबारी बसाईमा हामीले गफ गर्ने बसाई छुट्याएका छौं त हजुर, होइन? आइतबारी बसाईमा गफ गरौंला नि हामी, है? आइतबारी बसाईमा फोन लगाउनु होला नि, कार्यक्रमलाई सुन्नुहुन्छ, माया गर्नुहुन्छ, मन पराउनुहुन्छ थाहा छ, तर कार्यक्रमको नियम हुन्छ, बसाई हुन्छ, त्यो बसाई अनुसार सहभागिता जनाइदिनु भयो भने असाध्यै राम्रो हुन्छ नि हजुर, है? त्यो कुरा मानिदिनुहोस् न है, मेरो विनम्रताका साथ आग्रह छ। अब यति बेला के छ, साथी हुनुहुन्छ? साथी हुनुहुन्छ भन्नुभएको छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: जय नमस्ते।
1: को बोल्नुभयो, कहाँबाट?
2: प्युठानदेखि कमल गिरी।
1: कमल गिरी प्युठानबाट, के छ कमलजी खबर? ठिक छ, अलिक टाफे बनाउनु होला कमलको आवाजलाई। अनि यति बेला के गरिदिनुहुन्छ? आज के सुनाउनुहुन्छ हामीलाई कमलले? ओके, ल सायरी सुनाउनुहोस्।
2: फुलको सुगन्ध फुलमै हुन्छ तर काँडामा हुँदैन, फुलको सुगन्ध फुलमै हुन्छ तर काँडामा हुँदैन, त्यो माया दिलमा हुन्छ।
1: यति नै हो, ल हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो सायरी सुनाउनुभयो, सायरीका लागि धन्यवाद। अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्।

0: सिन्दूर लाउने होली माया चुरा लाउने होली यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र यति बेला के छ साथी हुनुहुन्छ म स्वागत गर्छु संगीत बत्ती बालेर दिनुहोस् भन्दा प्राविधिक मित्रले यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी हुन सकेन सायद धेरै बेर होल्डमा बसेर होला होइन उहाँ मिमाजबाट विदा भएर गइसक्नु भएको छ 9868-3940 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौ फोन डायल गर्नुहोला के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ 9868-3940-40 को नम्बरमा तपाईँका साहित्यिक सृजना सुनाउनका लागि फोन गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेको छु र पटापट फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ के छ साथी हुनुहुन्छ साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर नमस्कार के बोल्नुभयो कहाँबाट माडी गाउँपालिकाबाट सरस्वती मगर बोल्दिनु हुन्छ एकदमै सन्चै छु माडी गाउँपालिकाबाट सरस्वती मगर आउनु भएको छ अनि यति बेला के गर्दै हुनुहुन्छ नि सरस्वतीजी खबर के छ तपाईँको खबर
1: एकदम
0: सुत्ने हो एकछिनपछि बसिरहनु भएको छ कार्यक्रम सुन्दै होइन कार्यक्रम त तपाईँले नियमित सुन्नुहुन्छ होइन फोन पो कहिले गाई मात्रै गर्नु छ होइन ए अरूलाई पालो दिउँ भनेर हो तपाईँलाई पालो दिन पनि आउँछ र भने ठिक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन छ है आज हामी के गर्छौ थाहा छ ल आज के सुनाउनुहुन्छ हामीलाई ओके प्राइम भित्र फोनको आवाज अलि टाटो हल्का टाटो बनाउनु होला हुन्छ तपाईँको मुक्तक सुरु गर्नुहोस्
1: बरु यो दिलबाट तिम्रो नाम मेटिदियो बरु यो दिलबाट तिम्रो नाम मेटिदियो कि तिर्सन सक्थ्यो सुन न प्यारो मान्छे तिमीलाई नि मलाई नि आनन्द मन मर्छ तिम्रो भयो आएर घाँटी रेटिदियो बरु यो दिलबाट तिम्रो नाम मेटिदियो कि त तिमी जस्तै तिर्सन सक्ने यन्त्र रेटिदियो कुनै
0: जित हुनेछ एक दिन हार्नु हुँदैन जित हुनेछ एक दिन हार्नु हुँदैन आफूलाई अल्पत्र त्यसै पार्नु हुँदैन जित हुनेछ एक दिन हार्नु हुँदैन आफूलाई अल्पत्र कहिल्यै पार्नु हुँदैन पाप लाग्छ बाबै आत्महत्या गर्यो भने पाप लाग्छ बाबै आत्महत्या गर्यो भने आफू पनि मर्नु हुँदैन अनि अरूलाई मार्नु हुँदैन आफू पनि मर्नु हुँदैन अनि अरूलाई मार्नु हुँदैन है सरस्वतीजी हुन त हो तर के गर्ने प्यारो मान्छेले छोडेर गइहाल्नुभयो होइन के छ तपाईँको प्यारो मान्छेले तपाईँलाई छोडेर जानु भएको छ हो ल भन्नुहोस् त कति वर्ष भयो छोडेर जानु भएको ए धेरै भएको छैन कति भयो

0: थाहै छैन कि क्या हो होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला, गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हजुरको पठन त मिठो रनिङको आवाज हजुर तपाईँलाई एकदमै गुड नाइट, शुभ सपनी, मिठो सर, मिठो सपनीको कामना गर्छु। अनि तिम्रो कार्यक्रम जसले सुन्नु भइरहेछ उहाँहरूलाई अनि मलाई सुन्नु नसुन्नु सबैजनामा गुड नाइट, शुभ सपनी, मिठो देवीको कामना गर्दै सुन्छु। नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो सरस्वती मगर, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला 9868603940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। अर्का सहभागी साथी हुनुहुन्छन्, स्वागत गर्छु म, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट? विशाल मगर आउनु भएको छ। के छ विशालजी खबर तपाईँको? के गरिदिनुहुन्छ यति बेला? तपाईँले एयरफोन लगाउनु भएको छ कि लाउड स्पिकर गर्नु भएको छ भन्नु त? लाउड स्पिकर गर्नु भएको छ भने बन्द गर्नुहोस्, तपाईँको मोबाइलमा क्यार आवाज आइरहेछ है। लाउड स्पिकर गर्नु भएको छ भने बन्द गर्नुहोस् है। आज के सुनाउनुहुन्छ तपाईँले हामीलाई? ओके, ल साई सुनाउनुहोस्।
2: हात्ती हिजो लमक लमक कर्णालीको फुलमा तिम्रो मेरो माया बस्यो गुलाबको फुलमा, तिम्रो मेरो माया बस्यो गुलाबको फुलमा, यति नै हजुर।
0: तिम्रो मेरो माया बस्यो गुलाबको फुलमा होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ, गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
2: हुन्छ, तपाईँलाई अनि कार्यक्रम सुन्दै गर्नुहोस्,
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868 60 39 40 फोन गर्नुहोला। यति बेला साथी आउनु भएको छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्ते
0: हजुर, बोल्नु भयो, कहाँबाट? रोल्पा नगरपालिका 8 जङ्कुटबाट। नाम के भन्नुभयो?
3: रिस्मा पुन।
0: रिस्मा पुन,
3: हजुर।
0: के छ रिस्मा जी खबर?
3: ठिकै छ भन्नुपर्छ, हजुरको कस्तो छ?
0: ठिक छ। अनि के गर्दै हुनुहुन्छ जङ्कुटमा, के गर्नुहुन्छ?
3: बसेर अध्ययन गर्नु।
0: कतिमा अध्ययन गर्नुहुन्छ?
3: साथमा।
0: जङ्कुटकै विद्यालयमा अध्ययन गर्नुहुन्छ? ए कहाँको? घापाको। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन विद्यालयमा? तपाईँको विद्यालयको नाम के हो? ल कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई?
3: आज मैले छोटो कविता सुनाउँछु ल।
0: ओहो, कविताको शीर्षक के हो नि?
3: आमा भन्ने।
0: आमा भन्ने,
3: हजुर।
0: ल आमा कविता सुरु गर्नुहोस्।
3: हुन्छ, झिकेर मुटुको टुक्रा आँखा भित्र अटाउँछौ हो, झिकेको झिकेर मुटुको टुक्रा आँखा भित्र अटाउँछौ, भोक भोकै बसी आफ्नो साथी सुसाउँछौ, हो भोक भोको बसी आफ्नो साथी सुसाउँछौ, जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा, हो जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा, यति नै भन्छु है।
0: पुरै किन भन्नु भएन?
3: पुरै आएन
0: आएन, किताब हेर भन्नुपर्छ त।
3: किताब त
0: घाँसा घाँसा थाहै छैन होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, अबदेखि किताब हेरेर पनि भन्न पाइन्छ है। हुन्छ, अहिलेको लागि गुड नाइटको शब्द राख्नुहोस्।
3: हुन्छ, सर्वप्रथम त हजुरलाई अनि पराजय निगममा हुनेलाई, दिदीलाई सम्झिन चाहे, अनि मेरो प्यारो मम्मी बाबालाई, अनि मैसँग हुने मेरो साथीलाई सम्झिन चाहे, अनि मेरो बहिनीलाई सम्झेर सिक्छु। नमस्ते, बाबाई।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर हो तपाईँको लागि। हामी खुला गरेका छौ भन्दैनौ, किनभने अब कार्यक्रमको अन्तिमतिर छौं र अन्तिमतिममा अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रिता मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। घर बाहिर कुनै सामान राख्नु भएको थियो होला, भित्र ल्याउन बिर्सनु पो भएको छ कि यसो सम्झिनु होला अनि घरभित्र ल्याउनु होला भन्छु। अनि बिरामी मान्छे तपाईँ औषधि खानुभयो, औषधि खानु भएको छैन भने औषधि खानु होला। अनि भान्साकोठामा खाना पकाइसकेपछि आगोलाई राम्रोसँग निभाउनु भयो नि है, निभाउनु भएको छैन भने निभाउनु होला। अनि तपाईँ भनौँ न खानेपानी आफूसँगै राखेर सुत्नु भएको छ नि, अनि बिरामी मान्छे फेरि पनि भन्दैछु औषधि खानु होला, झालडुक्काको चुकुन राम्रोसँग लगाउनु होला। अनि भन्दै आफ्नो सुरक्षा, वृद्ध बालबालिका लगायतका सबैका सुरक्षा अप्नाउनु होला। विद्युतीय उपकरणहरूमा टर्च लाइटहरूमा चार्ज लगाएर सुत्नु होला। विद्युतीय उपकरण अनावश्यक रूपमा खुल्लै नछोड्नु होला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। तपाईँले कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोस्। तर कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ त्यो त मलाई म्यासेज गरेर फोन गरेर भन्नुहोला है, म तपाईँको नाम सहित वाचन गर्छु भोलिको कार्यक्रममा भन्दै 9864172998 फोन वा म्यासेज गर्नुहोला 9864172998 भन्दै आजको लागि वीरेन्द्र गिरी बिदा हुन्छु। नमस्ते, गुड नाइट, शुभ सपनी, शुभ निदारी।

0: समुदायको लागि सामुदायिक रेडियो जलचला एफएम 96.4 मेगाहर्ज। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप

समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।

ಗಾಂವು ಗಾಂವು ಮಾತ್ರ ಉ

0: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्ने है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
0: साथ जीवन।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा।
4: रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
5: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
4: जीवन गंगा।

हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहे

नदी नाला एवं चहरा छन्दहरू, यी सबै सबै कति दिव्य छन्, कति निर्मल छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र उचादायिनी देखिएको छ। प्रिय सचिन, प्रकृतिको यो सुन्दर समयमा, यो दिव्य समयमा तपाईँसँगको सुन्दर साहित्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु। अभिवादन, अभिनन्दन टक्र्याउँदछु।

प्रिय सज्जन, हामीले विभिन्न किसिमका क्रियाकलापहरू गरिरहेका छौँ, अनेक किसिमका दौडधुपहरूमा सहभागिता जनाइरहेका छौँ। यो हुन्छ कि त्यो हुन्छ कि यसरी हुन्छ कि उसरी हुन्छ कि, अनेक तरिकाले हामीले आनन्दको खोजी गरिरहेका छौँ। हामी दायाँ फर्किएका छौँ, बायाँ फर्किएका छौँ, पूर्व फर्किएका छौँ, उत्तर फर्किएका छौँ, चारैतिर हामी दौडिरहेका छौँ, हिँडिरहेका छौँ, अविश्रान्त गतिशील भइरहेका छौँ। यो हाम्रो गतिशीलताको कारण, यो हाम्रो दौडधुप पछाडिको कारण भनेको हामीले खोजेको सुख हो, हामीले खोजेको आनन्द हो। प्रिय सज्जन, जुन आनन्दको हामीले खोजी गरिरहेका छौँ, त्यो आनन्द नै वास्तवमा परमात्मा, त्यो आनन्द नै वास्तवमा परमेश्वर। आनन्दको अर्को नाम परमेश्वर हो भनेर भनिएको छ। अध्यात्मको क्षेत्रमा सक्रिय त्यति पनि अध्यात्मवादीहरू छन्, अथवा दैवी चिन्तनको क्षेत्रमा सक्रिय जति पनि साधकहरू छन्, ती सबैले परमात्मालाई आनन्दसँग जोड्दछन्। हामीले चाहेको सुख, खुसी, आनन्द भन्नु नै परमात्माको नाम हो भन्ने उनीहरूको बुझाइ हुन्छ। यसरी संसारका हरेक मानिसहरू चाहे जेसुकै गरिरहेका हुन्, चाहे जेसुकै गरेर होस्, सबैले खोजेको, सबैले चाहेको खुसी हो, आनन्द हो। त्यो आनन्द दिव्यतम हुन्छ, त्यो आनन्द अत्यन्त ईश्वरीय हुन्छ, दैवी हुन्छ। प्रिय सज्जन, हामीले अनेक नाम दिए पनि, अनेक तरिकाले बुझे पनि, अनेक तरिकाले जान्न खोजे पनि, वास्तवमा हामीले खोजेको जुन खुसी छ, जुन आनन्द छ, त्यो आनन्द र अध्यात्मको क्षेत्रमा सक्रिय मानिसहरूले खोजेको जुन परम आनन्द, परमात्मा रूपी आनन्दको कुरा छ, त्यो आनन्द, यी दुवै आनन्दहरूमा तात्विक रूपमा कुनै भिन्नता छैन। यिनलाई हामीले फरक तरिकाले सम्बोधन गरेका मात्रै हो। त्यसैले हाम्रो जीवनको उद्देश्य भन्नु जे होस्, आनन्द खोजी हो। जीवन आनन्दका निमित्त हामीलाई मिलेको छ। जसरी होस् हामी आनन्दित हुन्छ, प्रसन्न हुनुहुन्छ, सुखी हुनुहुन्छ, समृद्ध र सम्पन्न हुनुहुन्छ। प्रिय सच्चिन, सम्पन्नता, समृद्धि र सम्पूर्ण किसिमको खुसी नै जीवनको वास्तवमा सार्थकता हो। त्यसो भए त्यो खुसी कसरी प्राप्त गर्न सकिन्छ? हामीले चाहेको त्यो आनन्द कसरी प्राप्त गर्न सकिन्छ? त्यो आनन्द प्राप्तिको आधार के हो, स्रोत के हो त? प्रिय सच्चिन, अब यसका सन्दर्भमा विभिन्न शास्त्रहरूमा, विभिन्न ग्रन्थहरूमा विभिन्न विद्वानहरूले विभिन्न विचारहरू व्यक्त गरेका छन्। भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ, निर्मान मोहा जित संग दोसा